दसैँमा सीसी ब्रान्ड तथा सीसी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडा, साथै 0% ब्याजमा सजिलो किस्ता। सीसी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सीसी।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै लो कस्ट इएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% इएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब दोस्रो पृष्ठका खबर। नेपाली कांग्रेसको बन्द्रमा अधिवेशनको बन्द सत्र शुरू हुन अघि मंचमा एउटा फरक दृश्य देखियो। महामन्त्री प्रदीप पौडेलले उद्घोषकको भूमिका निर्वाह गर्दै मंचबाट बोध गम्य र गम्भीर आह्वान गरे। नेपालको समग्र विकासका लागि नेपाललाई बिरूवामा मलचल गरेर जलवायु परिवर्तनको पक्षमा सधैँ अघि बढ़ने संकल्प गरौं। कांग्रेस महाधिवेशनमा जलवायु न्यायको मुद्दा समेत प्राथमिकतामा परेको छ।
3: नेपाली कंग्रेसले निजी क्षेत्रलाई मुख्यतः कर राजस्वको स्रोतका रूपमा मात्र हेर्ने अभ्यासबाट बाहिर निस्किएर सम्पत्ति सृजना, उत्पादन, नवप्रवर्तन र रोजगारीको प्रमुख सम्भागका रूपमा स्वीकार गर्नुपर्ने बताएको छ। कंग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, उद्यम विस्तार र रोजगारी सृजनालाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको हो।
2: मंगसिर एकदेखि उपत्यकामा मासु बिक्रीमा कड़ाई गरिएको छ। मासु पसलमा खुला रूपमा मासु झुण्ड्याएर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै बासी सडे गलेको रोग र काल गतिले मरेका पशुको मासु बिक्रीमा रोक लगाइने भएको छ। कसैको नाममा बाख्रीको मासु वा अन्य मिसावटयुक्त मासु समेत बिक्री गर्न नपाइने भनिएको छ।

0: आगामी असोज 25 गते घटस्थापनाबाट शुरू हुने दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क, टिकटको कालो बजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।
1: रोजगारीको सिलसिलामा प्रवास गएका नेपालीहरू चाड़पर्व मनाउन स्वदेश फर्कन थालेका छन्। उनीहरू भारतबाट दशैं तिहार मनाउनका लागि स्वदेश फर्कन थालेका हुन्। सुदूरपश्चिम प्रदेशको अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन्।
0: नेपालीलाई चाड़पर्वले गाजेको छ, तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो।
1: दशैं नजिकैसँगै काठमाडौँको भ्रेकुटी मण्डप लगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ़ेको छ। खुला बजारमा दशैंका लागि नयाँ कपड़ा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहल पहल अन्य समयको तुलनामा बढ़ेको हो।
0: चाडपर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्रीमा बिगबिगी बढ़ेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका वस्तुको बिक्री बढ़ेको पाइएको हो।
1: स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता नवीकरण तथा स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्राप्त गर्दा 16 वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
0: भक्तपुरका 55 वर्षीय हरिसुन्दर बज्राचार्य लामो समयदेखि मधुमेहका रोगी हुन्। उनले नियमित जाँच र नियमित औषधिका लागि खर्च आवश्यक पर्छ। शुरूमा उनलाई स्वास्थ्य बीमा सेवाका बारेमा थाहा थिएन। पछिल्लो समय चिकित्सकले नै बीमा मार्फत आउँदा सहज हुने बताएपछि उनी 1 वर्ष यता बीमा सेवा मार्फत उपचार गरिरहेका छन्। उनले बिहिबार पनि स्वास्थ्य बीमा सेवा मार्फत उपचार गराएका थिए।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को डिस्को खुशीको कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब विदेशका खबर अमेरिकाले कृत्रिम बुद्धि अर्थात एआईको जोखिम न्यूनीकरण गर्न नयाँ कार्यदल बनाएको छ कार्यदलले यस प्राविधिक जोखिम र अवसरहरूको मूल्यांकन गर्नुका साथै राष्ट्रको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाएको छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा जे क्लेटन नयाँ एआई चार नियुक्त भएका छन् अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक क्लेटन यो भूमिका सम्हाल्ने दोस्रो व्यक्ति हुन्
6: अब खेल र खेलाड़ीका खबर 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता सञ्चालन व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धी जिम्मेवारी कार्य सम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ
5: अब विचार तथा विश्लेषण कांग्रेसको बदलिदो कार्य दिशा शीर्षकमा भुवन नेउपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ बदलिदो कांग्रेसको वास्तविक संकेत भाषणमा होइन व्यवहारमा देखिने परिवर्तनमा मापन हुनेछ संगठन कति सक्रिय भयो नीति कति सामूहिक भयो युवा कति निर्णायक बने विविध समुदायको आवाज कति सुनियो असहमति कति सम्मानित भयो र नागरिकले पार्टीलाई आफ्नो भविष्यसँग कति जोड्न सके यिनै विषयले कांग्रेसको आन्तरिक र बाह्य संकटका बीच सम्भावनाको ढोका ढकढकाइरहेको छ बदलिदो नेपाली समाजलाई बुझेर कांग्रेसले आफूलाई कति गहिराईका साथ पुननिर्माण गर्न सक्छ कांग्रेस सामू यो बदलिदो परिवेशमा बदलिदो परीक्षाको घड़ी पनि हो 15 महाधिवेशनको कार्यदिशाले यिनै प्रश्नको उत्तर खोजीमा कांग्रेसको आगामी राजनीतिक यात्राको स्वरूप निर्धारण गर्नेछ
6: अर्थ नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 19 गते सोमबार, सन् 2026 अक्टोबर 5 तारीख असोज कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय।
0: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले, माग बढेसँगै मूल्य पनि बढ्यो।
1: अलैचीको मूल्य एक हप्तामै प्रति मन 8,000 रूपियाँले बढ्यो, किसानमा उत्साहसँगै स्थानीय मजदूरलाई रोजगारी।
0: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध, चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप।
1: र विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल दुई काँसे पदकमै सीमित, आईसीसी क्रिकेट विश्वकप लीग टू, खेल्न नेपाली टोली ओमान प्रस्थान।

यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: काया कैरनमा अब खबरको सिलसिला। नेपाली राजनीतिमा जय नेपाल शब्दावली प्राय कांग्रेस नेताहरूले मात्र प्रयोग गरिरहेका हुन्छन्। हिजो कांग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहमा भने कांग्रेस नेताहरूले मात्र होइन अरू दलका नेताले पनि शुभकामना दिने क्रममा जय नेपाल भन्दै सम्बोधन टुंग्याए। उनीहरूले लोकतन्त्र, राष्ट्रियता, संविधानदेखि जलवायु परिवर्तनका असरका मुद्दामा एक ठाउँ उभिनुपर्ने समान संकल्प पनि गरेका छन्। विभिन्न राजनीतिक दलका नेताले संविधान र त्यसका उपलब्धिको रक्षाका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्। विपक्षी दलका नेताहरूले सरकारका कारण पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आएको भन्दै चिन्ता व्यक्त गरेपछि सत्तारूढ रासोपाका नेताले लोकतन्त्रप्रतिको प्रतिबद्धता न डगमगिने र त्यसमा सहकार्य हुने अभिव्यक्ति दिएका छन्। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकिने प्रतिबद्धता जनाएका हुन्। लोकतन्त्र, संविधान, राष्ट्रियता र आर्थिक रूपान्तरणमा राजनीतिक दलबीच संवाद र सहकार्य अपरिहार्य रहेको नेताहरूको भनाइ छ। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, जसपा नेपालका नेता शरद सिंह भण्डारी लगायतले राष्ट्रिय मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड़ दिए। राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलका नेताहरूले व्यवस्था, संविधान, लोकतन्त्र र राष्ट्रियमाथि खतरा औल्याएका छन्। रासोपाले लोकतन्त्रमा खतरा परे नागरिकले रक्षा गर्ने बताएको छ।
3: यसैबीच कांग्रेसको 15 महाधिवेशनको पहिलो दिन हिजोसम्मको स्थितिमा सभापतिमा गगन थापा नै निश्चित प्राय देखिनु भएको छ, तर अन्य पदाधिकारीमा भने उम्मेद्वार घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। सभापतिका लागि थापासँग नेवी संघका पूर्व अध्यक्ष समेत रहनुभएका तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिस्पर्धा गर्ने घोषणा केही दिन अघि नै गरे पनि उहाँ हिजो बेलुकीसम्म पनि बर्दियाबाट क्षेत्रीय प्रतिनिधि भएर काठमाडौँ आउन सक्नु भएको छैन। स्थानीय विवादका कारण बर्दियाका दुवै निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधिको चुनाव हुन सकेको छैन। विवाद बिलाउन केन्द्रबाटै प्रतिनिधि तोकेर छलफल चलिरहेको छ। सभापति बाहेकका अन्य पदाधिकारीमा संख्या बढ़ाउन खोजिए पनि प्रतिस्पर्धी झनै बढ़ेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दुई उपसभापति पद थप गर्ने सिफारिश गरेको छ। अब वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुग्नेछ। महिलाका लागि महामन्त्रीमा पनि आरक्षण गर्न खोजिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यस्तै कांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँच केन्द्रित राजनीतिबाट नभई राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पुनर्संरचना गर्ने प्रस्ताव अघि सार्नु भएको छ। नेतृत्व परिवर्तनबाट मात्रै कांग्रेस रूपान्तरण नहुने थापाको निष्कर्ष छ। पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको राजनैतिक प्रतिवेदनमा सभापति थापाले राजनैतिक संस्कार, संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा एकैपटक परिवर्तन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। निर्वाचन पूर्व अन्य दलसँग गठबन्धन नगर्ने र उम्मेद्वार छनौटमा प्राथमिक निर्वाचन, प्राइमेरी वा पार्टी सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था गर्नेसम्मका प्रस्ताव प्रतिवेदनमा राखिएको छ। कांग्रेसको मीडिया सेन्टरले सार्वजनिक गरेको प्रस्तावित राजनैतिक प्रतिवेदनमा सभापति थापाले कांग्रेस र नागरिक बीच पछिल्ला दुई दशकमा बढ़ेको दूरीलाई पार्टीको प्रमुख राजनैतिक कमजोरीका रूपमा उल्याउनु भएको छ। गएको फागुन 21 चुनावी नतिजालाई त्यसको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उहाँको धारणा छ। सत्ता पद गुट र पहुँच केन्द्रमा पार्टी राजनीतिका कारण कांग्रेसले नागरिकको भरोसा गुमाउँदै गएको थापाको स्वीकारोक्ति छ। उहाँले कांग्रेसको वैचारिक आधारलाई 21 शताब्दी अनुकूल पुनर्व्याख्या गर्नुपर्ने प्रस्ताव समेत अघि सार्नुभयो। राष्ट्रियता लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई बदलिदो विश्व परिस्थिति र नेपाली समाजको आवश्यकता अनुरूप नयाँ ढंगले परिभाषित गर्नुपर्ने उहाँको प्रस्ताव छ। राष्ट्रियतालाई भूगोल र सीमाको सुरक्षामा मात्र सीमित नगरी ऊर्जा खाद्य प्रविधि वित्त र ज्ञान उत्पादन गर्ने क्षमतासँग जोड्नुपर्नेमा थापाले जोड़ दिनुभएको छ। लोकतन्त्रलाई 5 वर्षमा एकपटक मतदान गर्ने प्रक्रियामा सीमित नगरी नागरिकको निरन्तर सहभागिता र सार्वजनिक निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव थापाको छ। प्रविधि र कृत्रिम बुद्धिमत्ता अर्थात एआईले रोजगारी शिक्षा र ज्ञान उत्पादनमा ल्याइरहेको परिवर्तन अनुसार शिक्षा र सिप प्रणाली पुनर्संरचना गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा रहेको छ।
2: पछिल्लो समय ग्यासको आपूर्ति अनियमित हुँदै अभाव बढेपछि उपभोक्ताको आकर्षण विद्युतीय चुलोतर्फ बढेको छ। माग बढेसँगै बजारमा विद्युतीय चुलोको मूल्य समेत बढ्न थालेको छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो रोज्न थालेको व्यवसायी बताउँछन्। भन्सार विभागको 2083-84 को पहिलो 2 महिना साउन र भदौमा मात्रै खाना पकाउने विद्युतीय उपकरण इण्डक्सन चुलो इन्फ्रारेडदेखि राइस कुकरको आयात बढेको देखिन्छ। चालू आर्थिक वर्षको 2 महिनामा 4,37,80,000 रूपियाँ बराबरको इण्डक्सन चुलो आयात भएको विभागको तथ्याङ्क छ। बजारमा इण्डक्सन तथा विद्युतीय चुलोको माग बढेपछि व्यवसायले आयात बढ़ाउन थालेका छन्। माग बढेसँगै पहिलेको तुलनामा ठूलो परिमाणमा विद्युतीय चुलोको आयात हुन थालेको व्यवसायको भनाइ छ। पछिल्ला वर्षमा सरकारले पनि विद्युतीय चुलो प्रवर्धनमा प्राथमिकता दिएको छ। अहिले बजारमा इण्डक्सन र इन्फ्रारेड चुलोको मूल्य ब्रान्ड वाट र मोडल अनुसार फरक छ। बजारमा एकमुखी चुलो दुईमुखी चुलोदेखि एउटैमा इण्डक्सन र इन्फ्रारेड दुवै भएका चुलो पनि बिक्री भइरहेका छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा अल्जाइमरको उपचार र सरकारी सुविधा बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
0: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
0: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
7: सो व्हाट नेक्स्ट?

0: आइपिक आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9853145531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
2: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले झिक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनीतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, पन्ध्रौं महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय, ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले लगायतका खबर प्रस्तुत गरे।
4: अब बाँकी खबर। अलैचीको भाव एक हप्तामै प्रतिमन 40 केजीमा 8000 रूपियाँले बढ़ेको छ। अघिल्लो हप्ता प्रतिमन 80,000 कारोबार भएको अलैचीको मूल्य हिजो आइतबार बढ़ेर 88,000 पुगेको छ। अलैची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रतिमन 88,000 रूपियाँमा अलैची किनबेच भएको बताउनुभयो। गएको हप्ता 80,000 मात्र कारोबार भएको अलैचीको मूल्य 88,000 कारोबार भएको उहाँको भनाइ छ। मूल्य बढ़दै गएपछि किसानमा उत्साह थपिएको छ, तर किसानलाई मूल्यभन्दा पनि अलैची घर भित्र्याउने चटारो बढ़िरहेको छ। ताप्लेजुङ बेसीदेखि लेकाली क्षेत्रसम्मका किसान बिहानदेखि बेलुकासम्म बगानमै अलैची टिप्न, छोडाउन र भट्टीमा सुकाउन व्यस्त छन्। फुङलिङ नगरपालिका वडा नम्बर 6 का किसान शिव प्रसाद पोखरेलले अलैची टिप्ने मुख्य समयमा नटिपे वर्षभरिको मेहनतमा असर पर्ने भएकाले चाडपर्वमा समेत बगानमै बिताउने गर्नुभएको छ। जिल्लाका धेरै किसान आफ्नो बगान हेरी एक महिनासम्म बगानमा नै बिताउने गरेका छन्। अलैची खेतीले किसानसँगै स्थानीय मजदूरलाई समेत रोजगारी दिएको छ। बगानमा टिप्ने, बोक्ने, छोडाउने र भट्टीमा सुकाउने काममा संलग्न मजदूरले दैनिक 500-800 रूपियाँसम्म ज्याला पाउने गरेका छन्। त्यसमा पनि अझ अलैची टिप्न महिलाहरूलाई समेत रोजगारी भएको छ। धेरै महिला अलैची बगान जाने, अलैची टिप्ने, बोक्ने तथा छोडाउने काम गरेकाले पनि उनीहरूलाई राम्रो आमदानी हुने गरेको महिला मजदूरहरूको भनाइ छ। आजको नयाँ पत्रिकामा खबर छ।
3: दशैं तिहार छठ लगायतका चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु लक्षित सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ यही हप्ता खुल्ने भएको छ। यातायात व्यवस्था विभागले आज सरोकारवालाहरूसँग अग्रिम टिकट खुलाउने विषयमा बैठक राखेको छ। अग्रिम टिकट बुकिङ बारे सम्भवतः आज नै निर्णय हुन सक्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताउनु भएको छ। चाडपर्वका लागि गाड़ीको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ। बैठकबाट टिकट बुकिङको मितिबारे औपचारिक निर्णय हुने अपेक्षा गरिएको आजको कारोबार दैनिकले लेखेको छ। आसन्न चाड पर्वमा यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तयारी थालिसकेको छ। त्यसको लागि काठमाडौँ उपत्यका मुख्य 8 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै दशैंको मुख्य दिनका लागि हवाई टिकट बुकिङ पूरै भइसकेको वायुसेवा कम्पनीहरूले जनाएका छन्। दशैं आउन अब करिब केही एक महिना बाँकी रहँदै सबै टिकट बिक्री भइसकेको उनीहरूको भनाइ छ। कम्पनीहरूका अनुसार यस वर्ष विपदको समय भएकाले दशैंको मुख्य दिनमा समेत सामान्य भाड़ा कायम गरिएको छ। चाडपर्वको समयमा सामान्यतया भाड़ा बढ़ने गरे पनि यसपटक त्यसो नगरिएको उनीहरूले बताएका छन्।
4: ज्येष्ठ नागरिकको उमेर बढ़दै गएसँगै दीर्घकालीन रोगहरू पनि देखा पर्दै जान्छन्। तिनै मध्ये एक हो अल्जाइमर। अल्जाइमर र डिमेन्सिया बुढ्यौलीमा देखा पर्ने रोग हो। बिर्सिरे रोग अर्थात विस्मृति रोगलाई अल्जाइमर रोग भनिन्छ। डिमेन्सियाका प्रकार मध्ये अल्जाइमर सबैभन्दा धेरै देखा पर्ने रोग हो। नेपालमा 3,00,000 मानिसमा अल्जाइमर अर्थात बिर्सिने रोग हुन सक्ने अनुमान छ। अल्जाइमरको उपचार र सरकारी सुविधा बारे साथी सम्झना महर्जनले वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालसँग कुराकानी गर्नुभएको छ।
5: झट्ट हेर्दाखेरि कस्तो हुन्छ भने अहिले भर्खरै भएका कुरा चाहिँ बिर्सिनुहुन्छ, तर पुराना कुराहरू चाहिँ अल्जाइमर्समा शुरूआती अवस्थामा चाहिँ सम्झिराख्ने भएको हुनाले धेरैजना झुकिनुहुन्छ पनि।
6: डिमेन्सिया र अल्जाइमर एउटै हो?
5: डिमेन्सियाको प्रमुख कारक अथवा प्रमुख प्रकार चाहिँ अल्जाइमर्स रोग हो। जस्तै डिमेन्सियालाई कसरी बुझ्न सकिन्छ भने फलफूल भनेर भन्दाखेरि फलफूल चाहिँ भन्ने शब्द चाहिँ डिमेन्सिया जस्तो भयो। त्यसको एउटा प्रकार जस्तै स्याउ, अनार, केरा चाहिँ फलफूलका प्रकार हुन् नि त, होइन? हो त्यो प्रकार चाहिँ तपाईँको के भयो, अल्जाइमर्स रोग भयो। डिमेन्सियाको प्रमुख कारण मध्ये जो लगभग 60-70% चाहिँ अल्जाइमर्स रोग हुने भएको हुनाले हामीले प्राय जसो डिमेन्सिया र अल्जाइमर्सलाई उस्तै नै हो भनेर हामी बुझ्छौं।
6: सरकारले कस्तो खालको व्यवस्थाहरू गरिरहेको छ?
5: सरकारको तर्फबाट कोशिश त भइराखेको छ, पर्याप्त चाहिँ छैन तर कोशिश भइराखेको छ। जस्तै अहिले हाम्रो राष्ट्रिय बीमा बोर्डले नै 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ। भनेको मतलब कोही बुढामा 70 वर्ष भन्दा माथिको हुनुहुन्छ भने उहाँहरूले 1 रुपियाँ पनि नतिरिकन निशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। त्यसपछि गर्ने सम्पूर्ण टेस्टहरू बीमा अन्तर्गतै हुन्छ। त्यो स्वास्थ्य बीमा ज्येष्ठ नागरिकको लागि मात्रै हजुरको 1,00,000 रुपियाँ बराबरको स्वास्थ्य बीमा सेवा उपलब्ध छ। र अल्जाइमर्स डिमेन्सिया भएका व्यक्तिलाई, अझ कानूनमा त अल्जाइमर्स मात्रै भन्ने शब्द छ, अल्जाइमर्स भएका व्यक्तिलाई अर्को 1,00,000 रुपियाँ बराबरको सुविधा पनि उपलब्ध छ। सरकारले गरेका चीजलाई पनि हामी आम नागरिकले त्यसलाई चाहिँ अपनत्व नै गरेको छैन,
6: सरकारले दिएको सेवा सुविधा पनि
5: प्रयोग गरिएको छैन। र हामी त ज्येष्ठ नागरिक हेरिराख्दाखेरि हामी प्रत्येक अर्को ज्येष्ठ बिरामी आउँदाखेरि हामी के भन्नु पर्दैन, तपाईँले किन अहिलेसम्म बिमा गर्नुभएको छैन, बिमा गर्नुहोस् न, बिमा गर्यो भने त छुट हुन्छ नि। र यदि 5 जना परिवारभित्रमा ज्येष्ठ नागरिक पर्नु भएको छ भने यताबाट 5 जना परिवारभित्रको 1,00,000 रुपियाँ पनि उहाँले प्रयोग गर्न पाउनुहुन्छ, यतापट्टि ज्येष्ठ नागरिकको छुट्टै 1,00,000 पनि प्रयोग गर्न पाउनुहुन्छ। भनेपछि उहाँहरूले त 2,00,000 बराबरको सुविधा पाउनुहुन्छ। भनेपछि सरकारले सुविधा त दिएको छ, अब त्यो सुविधा नै हामीले प्रयोग गर्दैनौ भने नियमित प्रेसरको, सुगरको, दमको औषधि खानुपर्छ भने त त्यहाँ खर्च त आउँछ नि त। महिनेवारी खाने औषधिहरू पर्न सक्छन्, तर त्यही चिज हामीले बिमाबाट प्राप्त गर्न सक्यो भने त त्यो औषधिको त सुनिश्चितता त भयो त,
6: त्यो औषधि पनि फेरि सरकारबाट
5: प्राप्त हुन्छ। त्यही भएको हुनाले सरकारले दिएको सुविधाहरू हामीले एउटा प्रयोग गर्नु पर्यो।
6: यहाँले सुझाव दिनुपर्दा चाहिँ परिवारले चाहिँ ती डिमेन्सिया अल्जाइमर भएकोहरूलाई चाहिँ कसरी हेरचाह गर्ने?
5: अल्जाइमर्सको पनि उपचार हुन्छ है, त्यो मिसकन्सेप्सन चाहिँ हामीले हटाउनु पर्यो कि उपचारै छैन, निकै हुँदैन भन्ने चिज चाहिँ हटाउनु पर्यो। हजुरको निको त सुगर पनि निको हुँदैन नि, प्रेसर पनि त निको हुँदैन नि, तर हामीले औषधि खाइराख्यो भने त कन्ट्रोलमा राखिन्छ, त्यसको जटिलताबाट हामीले बचाउन सक्छौ नि। हो त्यसरी नै अल्जाइमर्स नै पत्ता लाग्यो भने पनि त्यसलाई हामीले शुरूआती अवस्थामै छ भने औषधि प्रयोग गरेर र हामीले कग्निटिभ थेरापी भन्छौं, हजुरको मेमोरी एक्सर्साइजेसहरू र उहाँहरूको चाहिँ स्मरण शक्तिलाई बलियो बनाइराख्ने चीजहरू, क्रियाकलापहरू त्यो हामी गराउन सकिन्छ।
3: वीर अस्पतालका ज्येष्ठ नागरिक रोग तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अर्यालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झोल लगाएर सुत्ने बानी गरौं।
8: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन। कृषि मन्त्र नार्कसँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। चाडपर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु प्रयोगमा बिगबिगी बढ़ेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका खाद्य वस्तुको बिक्री बढ़ेको पाइएको छ। विभागले पछिल्लो एक हप्ताको बीचमा अनुगमन गरेकामा उपत्यकाका डेरी, खाद्य मिठाई, पुष्टकारी, गुतबाग मिठाई, त्यसै गरी बिस्कुट, चियापत्ती उद्योगको अनुगमनमा म्याद नागेका र गुणस्तरहीन वस्तु बिक्री भएको पाइएको हो। व्यापारीले पैसा कमाउने होडमा किरा परेका, म्याद सकिएका, कुहिएका वस्तु प्रयोग गर्दै खुल्ला बेचिरहेको पाइएको छ। उपभोक्ताको ज्यानमाथि खेलवाड गर्नेलाई नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 कड़ा कार्यवाहीको व्यवस्था गरिएको छ। ऐनमा खाद्य वस्तु मिसाएर उत्पादन तथा बिक्री गर्ने व्यापारीलाई 1 वर्षसम्मको जेल सजाय, 4 लाख रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने स्पष्ट कानूनी प्रावधान छ। समग्रमा यस ऐनले कसुरको गम्भीरता हेरी 50,000 जरिवानादेखि अधिकतम 3 वर्षसम्म कैद वा 5 लाख रूपियाँसम्म जरिवाना तिराउन सक्ने अधिकार दिएको छ। नेपालीलाई चाडपर्वले गाँजेको छ तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो, गोर्खा पत्रमा खबर छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्। अमेरिकामा एक महिनापछि हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध 2 करोड़ भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ट $90 सहयोग दिने घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणाले चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको विपक्षीहरूको आरोप छ। उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दावी गरेका रोइटर्सले जनाएको छ। ट्रम्पले यो रकम मेडिकेयर सुधार कोष मार्फत उपलब्ध गराउने बताउनु भएको छ। व्हाइट हाउसले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको विवरण अनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको शुरूआतमै $90 सोझै आफ्नो बैंक खातामा प्राप्त गर्नेछन्। इन्धनको मूल्य वृद्धि र न्यून जनसमर्थनको सामना गरिरहेका ट्रम्पले यसअघि पनि स्वास्थ्य बीमा शुल्क फिर्ता गर्ने तथा वयस्क नागरिकलाई $5,000 दिने यस्ता आर्थिक सहायता कार्यक्रम घोषणा गरिसक्नु भएको छ।
3: अब के खेल खबर। जापानमा आयोजित विश्व एसियाली खेलकुद हिजो सम्पन्न भएको छ। नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै 16 दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो। समापन समारोहमा एसियाली खेलकुद परिषदको झण्डा आउँदो आयोजक कतारलाई हस्तान्तरण गरियो। आइसी नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा धेरै सहभागी रहेको आयोजकले जनाएको छ। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य सहित कुल 341 पदक जितेको छ। आयोजक जापान 83 स्वर्ण सहित दोस्रो तथा दक्षिण कोरिया 39 स्वर्ण सहित तेस्रो स्थानमा रहे। भारत 21 स्वर्ण सहित चौथो स्थानमा रह्यो। नेपालले भने विश्व एसियाडमा 2 काँस्य पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले नेपाललाई व्यक्तिगत तर्फ काँस्य पदक दिलाए भने नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा काँस्य पदक जितेको छ। नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। खेलकै अर्को प्रसंगमा आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत ओमान, क्यानाडा र नेपाल बीचको त्रिकोणात्मक श्रृंखला खेल्न नेपाली टोली गैराती त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीलाई विदाई गर्यो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाई गरेका छन्। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँग एउटा अभ्यास खेल समेत खेल्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यो श्रृंखला अन्तर्गत नेपालले यही असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते फेरि ओमानसँग खेल्नेछ।
2: कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा 63 मिलिमिटर पानी परेको छ। कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: स्थानीय अवरोध, न्याय निरूपणमा भएको ढिलाइ, वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीनकै हैसियतमा अल्झिएको हेटौँडा ढल्केभर 400 केवी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुग्ने देखिएको छ। गोर्खापत्रले खबर छापेको छ।
2: कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ।
3: जनमत पार्टीको अध्यक्षमा फेरि डाक्टर चन्द्रकान्त सीके रावत निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टीको वीरगंजमा सम्पन्न दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष डाक्टर रावतको एकल उम्मेद्वारी परेको थियो।
2: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदाय गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक संसदमा दर्ता गराएको छ। यो सँगै सरकारले क्यान टुक्र्याउने विधेयक तेस्रो पटक संसदमा लगेको हो।
3: नेपाल बीमा प्राधिकरणले भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित बीमितलाई राहत दिँदै बीमा शुल्क वा बीमाले कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्थामा 6 महिनासम्म ब्याज नलाग्ने गरी अवधि थपको सुविधा दिएको छ।
2: र निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। काया कैरनमा अब पालो उखानको।
3: दुःख भोग्नेलाई मात्रै थाहा हुन्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय,
2: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चूलो रोज्न थाले, माग बढेसँगै मूल्य पनि बढ्यो,
3: अलैचीको मूल्य एक हप्तामै प्रति मन 8,000 रूपियाँले बढ्यो, किसानमा उत्साहसँगै स्थानीय मजदूरलाई रोजगारी,
2: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध, चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप,
3: र विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काँसे पदकमै सीमित, आईसीसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाली टोली ओमान प्रस्थान।
2: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसको देउबालाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ देउबा र प्रकाश रण मह जस्तै देखिने मान्छे छन् जो चाहिँ हिजो शुरू भएको पार्टीको महाधिवेशनमा सहभागी भएका छैनन्। उनीहरू छुट्टै महाधिवेशनको तयारीमा छन्। हातमा मनको लड्डु लेखिएको कचौरा बोकेका प्रकाश रण जस्तै देखिने मान्छे भन्दैछन्। गगनतिर गएकाहरू हामीतिरै आउँछन् अनि हातमा चम्चा लिएर मनको लड्डु थाप्दै गरेका देउबा जस्तै मान्छे भन्दैछन्। बाबु प्रकाश, घिउ कति थपौं। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हर पल हर तपाईं सँगै
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न।

0: छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9804558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
2: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बोजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनाको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने। अब चैनपुरतिरै जानु पर्ला।
1: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड रिभर फोटो स्टुडियो छँदैछ नि,
2: टप टप त्यहीबाट हुन्छ त।
1: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाण पत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स, स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
3: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
4: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 9841093181 र 9869786333।
2: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।

0: विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको चेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तबसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तबसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
1: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
0: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा,
0: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा,
0: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा,
1: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा,
0: वार्षिक कार्य योजना 2083-84 अनुमोदन सम्बन्धमा,
1: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा,
0: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
1: र विविध
0: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति, एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11, मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे, स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवासभा,
1: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5, मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे, स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा,
0: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
1: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा,
0: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे, स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा, सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-191, 29570-191, 98420-92388 र 98520-51354। गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा।
2: ए कान्छ, तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए तु आए,
2: होइन आजै आइपुग्छस् र।
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
4: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली चैनपुर 6 संखुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570-128, मोबाइल नम्बर 9852-45-741।
5: लाउरेहरू
6: हातमा के पो बोकेर लग्यो हो गुटुङ डुङ
7: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
6: औ लु समस्याको समाधान भनेकै म हो
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
7: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
8: लु अब त्यहीँबाट जाने
6: लाखे सल्लाह दिएर के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1919 किनेर ल्याएको रेडियो छ लु सुनौँ त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: रेडियो अरुण 97.6 MHz हर पल तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो। सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
2: सागर घायल कुलुङ साल्पा श्रीछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
2: सानुमाया शेर्पा पाँचकाको नगरपालिका 8 सुङखुरुङ संखुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँचभवन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
2: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना सासंखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
2: जीवन भावेन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 स्याउली भोजपुर
2: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
3: लिम्बू विजय पाँचभवन नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
2: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
3: सुरत राई तुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
2: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर
2: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा चिलिछो गाउँपालिका 4 भोजपुर
2: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
2: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

नमस्कार अनि शुभ बिहानी। कार्यक्रम शुभ सन्देशको पर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। हजुर, लेखबेसीको धुन रेडियो अरू 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट तपाईँले हामीलाई सुनिरहनु भएको छ भने फेसबुक पेजबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। आशा गर्छु यो समय तपाईँ सँगै हुनुहुन्छ, तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ र कार्यक्रम शुभ सन्देशको बसाईमा तपाईँका शुभकामना शुभेच्छाहरू सँगाल्छौ हामी। आजको बसाईमा तपाईँले आफ्ना विशेष शुभकामना शुभेच्छाहरू छन् अनि आफ्ना आफन्तजन इष्टमित्रहरूको लागि उहाँहरूको विशेष दिनको शुभकामना सन्देशहरू राख्न चाहँदै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्नको लागि हाम्रो स्टुडियोको मोबाइल नम्बर 98 40 68 68 23 यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। जो जति साथीहरू आफ्ना शुभकामना शुभेच्छाहरू राख्न चाहनुहुन्छ भने मात्रै फोन गर्नुहोला, यो आग्रह गर्न चाहन्छु। कृपया साथीहरू सम्झनाकै निमित्त भने चाहिँ कार्यक्रममा सहभागिता नजनाउनुहोला यो भन्न चाहन्छु। र फेसबुक लाइभबाट सुनिरहनुहुने साथीहरूले फेसबुक लाइभको कमेन्ट बक्सबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी सुन्दै हुनुहुन्छ र तपाईँका शुभकामना शुभेच्छाहरू छन् भने त्यहाँबाट पनि पठाउन सक्नुहुन्छ। समय मिलेसम्म तपाईँका कमेन्ट मार्फत प्राप्त भएका शुभकामना शुभेच्छाहरूलाई पनि म स्थान दिनेछु र केही सुमधुर गीत संगीतहरू पनि तपाईँका निम्ति प्रस्तुत गर्नेछु। मीडिया प्रेमी साथीहरूले प्रायोजन गर्नुभएको यो कार्यक्रम शुभ सन्देशको बसाईमा तपाईँले आफ्नो शुभकामना शुभेच्छाहरू राख्नका निम्ति आउन सक्नुहुन्छ र आजको दिनमा कति साथीहरूको जन्मदिन पनि रहेको हुन सक्छ, तपाईँलाई हामी जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छौ। कति साथीहरू यात्रामा हुनुहुन्छ अथवा कतै यात्रामा निस्कने तय गर्दै हुनुहुन्छ भने तपाईँलाई यात्रा सफलताको कामना। कति साथीहरूले आजको दिनबाट नयाँ कामको थालनी पनि गर्दै हुनुहुन्छ होला, तपाईँलाई कार्य सफलताको धेरै धेरै शुभकामना भन्छौ। त्यसै गरेर कति साथीहरू विवाह बन्धनमा बाँधिँदै हुनुहुन्छ होला, तपाईँलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना। परीक्षामा सामेल हुँदै हुनुहुने साथीहरूलाई शैक्षिक सफलताको कामना लगायत तपाईँ जुन जुन क्षेत्रमा कार्यरत हुनुहुन्छ तपाईँलाई सोही क्षेत्रको कार्य सफलताको निम्ति यो कार्यक्रमबाट धेरैभन्दा पनि धेरै धेरै शुभकामना हामी व्यक्त गर्न चाहन्छौ। हजुर, अब पनि 98 40 68 68 23 नम्बर खुल्ला भइसक्यो, तपाईँले फटाफट फोन डायल गर्न सक्नुहुन्छ। म पनि कार्यक्रमको आरम्भ गर्न चाहन्छु यो निकै नै मिठो देशभक्ति भावले समेटेको यस मधुर गीतबाट। तपाईँका आफ्ना शुभकामना शुभेच्छाहरू छन् भने फोन गर्दै रहनुहोस्।

0: हजुर मेरो देश नेपाल बलको यो निकै नै सुमधुर देशभक्ति भावले समेटेको गीतबाट कार्यक्रम शुभ सन्देशको मैले आरम्भ गरिसकेकी छु। कार्यक्रममा अब तपाईँ जोडिन सक्नुहुन्छ 9840768023 यो नम्बर तपाईँको निम्ति खुल्ला भइसकेको छ। यति बेला म ढिला नगरिकन फोन कल तर्फ फरि लाग्न चाहन्छु। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँबाट आउनुभयो? हेलो हजुर नमस्ते, गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सुनु सुनिता बेटिनीबाट बोल्दै हुनुहुन्छ। अनि के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ सुनिताजी? हाम्रोतिर चाहिँ मौसम ठिकै छ अहिले, बाहिर पानी परेको छैन, हल्का कुहिरो लागेको जस्तो लागेको थियो अघि राति, हिजो मजाले पानी पर्यो, आज चाहिँ अहिले भने चाहिँ बिहान दुख चाहिँ पानी परेको छैन यता है। अनि कार्यक्रम सुनिरहनु भएको छ नि तपाईँले?
1: हजुर
0: एकदम मजाले आज त ठिक छ। अब तपाईँको शुभकामना शुभेच्छा कसको निम्ति छ राख्न सक्नुहुन्छ सुनिताजी?
1: अब आज जन्मदिन मनाउनु हुने आशिष मगरलाई जन्मदिनको धेरै धेरै शुभकामना, उन्नति प्रगति शुभकामना, आगामी दिनमा जन्मदिन आफ्नो देश हाम्रो सपना पाना जस गरी तपाईँहरूलाई अग्रिम जन्मदिनको शुभकामना, मेरो घर फ्यामिलीमा सम्पूर्णलाई शुभदिन सुनिताको अङ्कलाई पार्नु अङ्कलाई भाइनी मलाई एकदम सम्झना शुभदिन वरुण चन्द्रले धेरै साथीहरू चाहिँ कार्यक्रमलाई माया गरेको छु, मैले सबैलाई एकदम शुभदिन भन्दैछु।
0: नमस्ते टेकेर भाइ साथी हुनुहुन्थ्यो सुन सुनिता, हामीलाई खाँदबारीबाट फोन गर्नुभयो, उहाँसँग म छुट्टी, तपाईँले पनि आफ्नो शुभकामना शुभेच्छाहरू राख्न चाहनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। यति बेला अर्को साथी हुनुहुन्छ फोन लाइनमा, उहाँलाई म स्वागत गर्छु। हेलो नमस्ते।
2: नमस्ते गुड मर्निङ।
0: हजुर नमस्ते गुड मर्निङ, बोल्दै हुनुहुन्छ?
2: पूर्वेली आकाश राई बोलिरहेछु धरानबाट।
0: पूर्वेली आकाश राई धरानबाट आउँदै हुनुहुन्छ, अनि के छ तपाईँको खबर, आराम हुनुहुन्छ आकाशजी?
2: हजुर मेरो खबर एकदम ठिकठाक छ, म आरामै छु। यता मौसमको कुरा गर्नु पर्दा त्यही ढुम्मिरहेछ है, राति पानी पर्यो ठुलो, अहिले कहाँ ढुम्मिरहेछ त्यही नै हो समग्रमा, सबै ठिकै छ। बरु सीताको के छ खबर?
0: ठिक छ, हाम्रोतिर पनि ठिक छ, यता मौसम अहिले शीतल शीतल छ, हिजो तपाईँले भने चाहिँ यतातिर पनि पानी पर्यो। अनि आकाशजीको शुभकामना सन्देश कसको लागि छ?
2: ल विशेष गरी त हजुर लगायत हाम्रो अरुण एफ एम इन्डा टिमलाई नै शुभ दिनको कामना गरे फर्स्टमा है।
0: थ्याङ्क यू सो मच।
2: ल वेलकम। अनि आज विशेष जन्मदिन मनाउनु हुने हाम्रो नवलपुरतिर हुनुहुन्छ भाइ आशिष मगर, सो भाइले नै जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना। अनि आगामी दिनमा जन्मदिनको तयारीमा हुनुहुन्छ हाम्रो सिर्जना मुखिया इलामतिरा, हाम्रो दिल्ली सामी याङको मोरानतिरा, सो दुवैजनालाई जन्मदिनको अग्रिम शुभकामना। अनि बाँकी यो टाइममा प्रोग्राम सुनेर जति पनि साथीहरू बसिराख्नु भएको छ, विशेष गरी सबै मेरो साथीहरूलाई शुभ दिन भन्दै छुट्टिन्छु ल, बाई बाई।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो पूर्वेली आकाश राई धरानबाट जोडिनु भयो, अनि आफ्नो शुभकामना सन्देश राख्दै यो व्यवसायबाट छुटिसक्नु भएको छ। पालो तपाईँको हो, तपाईँ धेरै भन्दा पनि धेरै साथीलाई जोड्ने जमर्को माछु 9840768023 नम्बर तपाईँको लागि खुल्ला छ। यति बेला अर्को साथीको आगमन भएको छ, उहाँलाई म स्वागत गर्छु। हेलो नमस्ते।
3: हेलो नमस्ते, नमस्कार।
0: हजुर नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? अरुण पारीको भोजपुरबाट वरुण चन्द्रले आउँदै हुनुहुन्छ। के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ वरुणजी?
3: मेरो ठिकै छ, राम्रै छ, सन्चै छ।
0: हजुर मलाई पनि एकदम ठिक छ, आराम छ, सन्चै छु है। अनि कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, आउनुभयो, खुसी लागेको छ। के छ भोजपुरतिर अहिले पानी परेको छ कि छैन, के छ?
3: हिजोतिर चाहिँ अलिअलि पानी परेको थियो, अहिले त पानी परेको छैन, अन्त मन्द घाम लाग्छ त, ठिकै छ अहिले त।
0: ए ल ठिक छ ठिक छ, हुन्छ। अब तपाईँको शुभकामना सन्देशतर्फ लाग्छौ नि त।
3: विशेष गरी तपाईँलाई नि आज दिन एकदम शुभ रहोस्, अनि कार्य सफलताको धेरै धेरै शुभकामना हुन चाहे।
0: थ्याङ्क यू सो मच।
3: अनि वेलकम। अनि त्यस्तै गरी आज जन्मदिन मनाउने हाम्रो आशिष मगर, अनि त्यसै गरी हाम्रो फुलबहादुर जीशी हुनुहुन्छ, उहाँहरू थुप्रै जान्न जन्मदिन शुभकामना भन्न चाहन्छु। अनि हाम्रो आशिष नयन ढकाल धर्मराज, सुमी लिम्बू, अनि अब धेरै साथी हुनुहुन्छ, अब सबै सबैलाई चाहिँ आजको दिन एकदम शुभ रहोस् अनि कार्य सक्नुलाई धेरै धेरै शुभकामना भन्दै, अनि हाम्रो सामिङ भन्दै छुट्टिन्छु ल।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो, भोजपुरबाट आउनुभयो, उहाँसँग छुट्टी शुभकामना सन्देश राख्दै व्यवसायबाट छुटिसक्नु भएको छ, पालो त पाएको हो। यति बेला अर्को मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते। हजुर दर्शन, भाग्यमानी हुनुहोस्, कबल्दै हुनुहुन्छ, कुन ठाउँबाट? इलामबाट स्काई नवीन, के छ तपाईँको खबर सम्झे हुनुहुन्छ नवीनजी? भनेपछि यता जस्तै रहेछ मौसम। अनि के छ, हाम्रो नवीनजीले हामीलाई सुन्दै हुनुहुन्छ नि? ठिक छ, अब शुभकामना सन्देश तर्फ लागौँ।
2: शुभकामना भन्दा आशिष दराल छ है, मकरलाई नै जन्मेको धेरै शुभकामना दिन चाहन्छु। भर्खर फोन गर्ने हाम्रो वस्तु हेरे छ वरुण चन्दले, प्रकाश केटेल सुश्री हुन्छ काठमाडौँमा, राजन कटेल छ झापाडीहरू अहिले बेङ्गलोरतिर छ, भुटी आचार्य महेन्द्र सुन्दर कार्की छ यात्रोको पासरमा, अरू कतिवटा चाहिँ ग्रामको सुलसुङतिर, अनि इटरीतिर जाउँ प्रमोद काफ्रे है, अनि ग्रेस छेत्री छ झापामा, सबैलाई शुभ दिन भनेर है।
0: हस् नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो स्काई नवीन, हामीलाई फोन गर्नुभयो, उहाँसँग म छुट्टी यो कार्यक्रममा तपाईँका पनि आफ्ना शुभकामना शुभेच्छाहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ 9840-6783 नम्बर तपाईँको लागि खुल्ला नै छ। यति बेला अर्को साथीको आगमन भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो नमस्ते।
4: नमस्ते, गुड
0: मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? सिम्पल सरिना गुरुङ मोरङको कानी पोखरीबाट आउनुभयो, अनि के छ तपाईँको खबर, आराम हुनुहुन्छ सरिनाजी? ठिक छ, आउनुभयो, खुसी लाग्यो, अब शुभकामना सन्देश राख्नुहोस् न।
4: हुन्छ, विशेष गरेर तपाईँ लगाइदिएकोहरू भन्न चाहन्छु, जसले आज जन्मदिन मनाउँदै हुन्छ प्यारो साथी अन्जान फुलुङ राई दर्शन बसेको धेरै धेरै जानु ह्याप्पी बर्थडे भन्दै
0: हजुर। नमस्ते, बाई बाई। साथी हुनुहुन्थ्यो सिम्पल सरिना गुरुङ, हामीलाई मोरङको काली पोखरीबाट फोन गर्नुभयो, उहाँसँग म छुटे कार्यक्रम शुभ सन्देशको बसाई हो, तपाईँ सुनिरहनु भएको छ, यो बसाईमा तपाईँका शुभकामना शुभेच्छाहरूलाई मैले सम्हालिरहेकी छु, अबको 8 बजेसम्म रहन्छु। यो स्वर्णिम बिहानीमा तपाईँका आफ्ना शुभकामना शुभेच्छाले गर्दा तपाईँका आफन्तजन इष्ट मित्रहरूलाई थप हौसला मिल्छ भने आउनुहोस् न, तपाईँले आफ्ना शुभकामना शुभेच्छा राख्नुहोस् भन्दै फेसबुक लाइभबाट पनि धेरै साथीहरूले आफ्ना कमेन्टहरू पठाइरहनु भएको छ, फेसबुक लाइभ तर्फ लाग्न चाहे। यति बेला रेनी सानसनले नमस्ते रमा सिस्टर, म रेनिसा अहिले धरानबाट, ह्याप्पी बर्थडे टु यु श्याम राई एण्ड शुभ दिन सम्पूर्ण साथीहरूमा भन्दै बाई बाई भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद सर रेनिसाजी। त्यसै गरेर बीबी कुलुङ राई हुनुहुन्छ, हाई नमस्ते, गुड मर्निङ सबैलाई, माया छ, सम्झना छ, मिस यु अल भन्नुहुन्छ। ओके, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ। राई पीके राई हुनुहुन्छ, गुड मर्निङ अनि शुभ दिन भनेर लेख्नु भएको छ। संगीता सुब्बाले नमस्ते, शुभ दिनको कामना साथी सिम्पल सरिना एण्ड अल फ्रेन्ड्सको लागि भन्नुभएको छ। धर्मराजीले नमस्ते, म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु, आज जन्मदिन मनाउने मेरो साली नानी गरिमा अधिकारी, इटहरीकी साथी अस्मिता कटवाल, नवरपुरका मीडिया प्रेमी भाइ आशिष बराल मगर, अनि काठमाडौँकी साथी अप्सना खान, त्यसै गरेर उहाँहरूलाई चाहिँ जन्मदिनको शुभकामना, सबैमा शुभदिनको कामना, मिठो सम्झना भन्नुभएको छ। ओके, धेरै धेरै धन्यवाद छ तपाईँलाई। त्यसै गरेर प्रियासी पवित्र मगरले गुड मर्निङ सिस्टर, इट्स मी प्रियासी पवित्र मगर फ्रम मोरङ, ह्याभ अ गुड डे भन्नुहुन्छ। त्यसै गरेर प्रणीत याखाले हेलो शुभ दिन शुभ बिहानी सेवा सिस्टर, म पनि सुन्दैछु है संखुवा सभाको धर्मदेवी दुई तामा फोकबाट, प्रणीत याखा हो, सबै साथीहरूलाई धेरै माया, शुभ दिन, सबैको दिन शुभ रहोस् भन्नुभएको छ। रोजु राईले गुड मर्निङ भन्नुहुन्छ। ओके, रोजुजीलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब पनि म फेरि पनि फोन कल तर्फ लाग्न चाहे। यति बेला अर्को साथी हुनुहुन्छ, हेलो शुभ बिहानी, नमस्ते, को बोल्दै हुनुहुन्छ? राजु कटवाल भोजपुरदेखि बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर, सन्चै हुनुहुन्छ राजुजी?
5: एकदम सन्चै छु भन्नुपर्छ,
0: हजुर एकदमै सन्चै छु, आराम छु होइन, म मात्रै नभएर हामी टोटल एकदमै ठिक ठाकै छौँ। अनि यो व्यवसायबाट
5: आरामै रहनु होला सदाभरि, मेरो कामना हजुरहरू सम्पूर्ण परमेश्वरलाई नै भन्न चाहन्छु
0: है त। पक्कै पनि र तपाईँलाई पनि सुखी कामना छ राजुजी।
5: हुन्छ धन्यवाद है तपाईँहरूलाई।
0: ओके ठिक छ,
5: हुन्छ म शुभकामना राखिहाल्छु नि त अब है। अब हजुरलाई आजको दिन शुभ र साथमा कार्यक्रमलाई कामना भन्ने रेडियो अरुण खोल इन्टरटेनका लागि आजको दिन शुभ र साथमा कार्यक्रमलाई कामना गरेँ मैले। यति बेर जति पनि साथीहरू देश विदेशमा रहेर कार्यक्रम सुनेर हेरेर साथ दिँदै हुनुहुन्छ, सम्पूर्ण मित्रको दिन शुभ र सबैलाई सबैको आजको दिन शुभकामना, सबैलाई शुभ दिन भन्दै चाहन्छु।
0: नमस्ते नमस्कार। साथी हुनुहुन्थ्यो राज कटुवाल भोजुरबाट हामीलाई फोन गर्नुभयो र आफ्ना शुभकामना शुभेच्छाहरू व्यवसायबाट राख्दै हामीबाट छुटिसक्नु भएको छ। यो स्वर्णिम बिहानीमा तपाईँका शुभकामना शुभेच्छाहरू छन् भने फोन गर्न सक्नुहुन्छ, आउन सक्नुहुन्छ र आफ्ना शुभकामना शुभेच्छाहरू राखेर जान सक्नुहुन्छ। धेरै साथीहरू विभिन्न माध्यमबाट जोडिने गर्नु भएको छ, कति साथीहरूले फेसबुक लाइभबाट सुनिरहनु भएको छ, फेसबुक लाइभबाट सुन्नुहुने साथीहरूले लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले हामीलाई सिधा सम्पर्क गर्न चाहनुहुन्छ भने 9840 6863 नम्बर खुल्ला छ। यति बेला अर्को साथीको आगमन भएको छ, उहाँलाई म स्वागत गर्छु। हेलो हेलो नमस्ते हजुर। हजुर गुड मर्निङ, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोजपुरबाट नानु निस्मा राई आउनुभयो। के छ यहाँको खबर? आराम हुनुहुन्छ निस्माजी? हजुर मलाई पनि एकदम ठिक छ, आराम छ, सन्चै छु है। अनि कार्यक्रम सुन्दै हुनुहुन्छ नि निस्माजी? कहाँसम्मको यात्रा हो निस्माजी? बासीखरा सातदेखि बैकुण्ठेसम्मको यात्रा तपाईँको, ल शुभयात्रा, राम्रोसँग जानु होला निस्माजी। अनि अब तपाईँको शुभकामना सन्देश पनि राख्नुहोस्। नमस्ते छुट्यौ साथी हुनुहुन्थ्यो नानु निस्मा, हामीलाई भोजपुरको भोजपुरबाट फोन गर्नुभयो र आफ्नो शुभकामना शुभेच्छा राख्दै व्यवसायबाट छुटिसक्नु भएको छ। कार्यक्रम शुभ सन्देश व्यवसाय तपाईँ सुनिरहनु भएको छ। व्यवसायमा तपाईँकै शुभकामना शुभेच्छाहरू मैले सँगालिरहेकी छु भने तपाईँका लागि केही सुमधुर गीत संगीतहरू तपाईँकै निम्ति मैले सुनाइरहेकी छु। अहिले फेरि पनि कार्यक्रममा अर्को एउटा मिठो गीत तपाईँकै निम्ति सुनाउने बेला भइसकेको छ, तसर्थ यो मिठो गीत कार्यक्रममा राख्न चाहन्छु। यो गीत पश्चात फेरि तपाईँसँग नै जोडिनका निम्ति आउने नै छु। 9840 6863 नम्बर खुल्ला नै छ, सुन्दै रहनुहोस् र फोन पनि डायल गर्दै रहनुहोस्।

0: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङ टुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40

0: 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
1: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
0: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
1: सञ्चालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
0: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
1: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
0: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
1: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
0: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
1: एकाइ प्रतिनिधि छनौट सम्बन्धमा
0: र विविध
1: एकाइगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाइ नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुन्थान चैनपुर नगरपालिका 8 संखुवा सभा
0: एकाइ नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभाहल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
1: एकाइ नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
0: एकाइ नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
1: एकाइ प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191 99557091 98420-92388 र 98525-51354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
2: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल्लाबारी खर्कैको नारायण जौबारी
3: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख मेसीको ध्वनि

0: हजुर, कार्यक्रम शोभा सन्देशको बसाईमा राखिएको यो छोटो विश्राम पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्दै हुनुहुन्छ। सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अनि अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट सुनिरहनु भएको छ। तपाईँ जहाँ हुनुहुन्छ यो समय हामीलाई सुनेर साथ दिइरहनु भएको छ नै होला, यही अपेक्षा गरेकी छु। र कार्यक्रममा तपाईँले चाहिँ आफ्नो शुभकामना शुभेच्छाहरू राख्नका निम्ति आउन सक्नुहुन्छ। 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला छ। म फेरि पनि ढिला नगरिकन यति बेला फोन कल तर्फ नै लाग्न चाहन्छु। साथी हुनुहुन्छ लाइनमा, कहाँबाट आउनुभयो स्वागत गर्छु। हेलो, नमस्ते।
1: हजुर नमस्कार।
0: नमस्कार, को बोल्दै हुनुहुन्छ?

0: कल्पना
1: कल्पना भन्नुभयो
0: ए
1: भूतबाट कल्पनाजी आउनु भएको रहेछ के छ तपाईँको खबर सन्ते हुनुहुन्छ
0: सबै ठिक छ आज मौसम चाहिँ मन्द मन्द घाम लागिरहेछ हिजो मजाले 4:30 बजीबाट पानी परेको कारणले होला आज त्यति मजाले घाम लाग्न सकेको छैन
1: हजुर त्यही त मैले तपाईँलाई चिन्न सकिनँ होइन सुरुमा कल्पना भन्ने जस्तो लाग्यो फेरि तपाईँको आवाज त होइन भन्ने लाग्यो होइन फेरि पछाडि हल्का अलिक मजाले चाहिँ तपाईँको आवाज सुन्दाखेरि चाहिँ तपाईँ नै हुनुहुँदो रहेछ है भन्ने चाहिँ भयो मलाई पनि ठिक छ आफ्नो केयर गर्नुहोस् होइन स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला तातो पानी अलि बढी खानुहोला भन्न चाहे अनि आजको बसाईबाट तपाईँका शुभकामना शुभेच्छा ककसको निम्ति
0: हुन्छ तपाईँलाई धेरै धन्यवाद अनि विशेष गरी तपाईँलाई नै शुभ दिन कार्य सफल र शुभकामना बाँकी दिन शुभ बिताउनुलाई एकदम मिठो सम्झना कामना गर्छु अनि रेडियो इन्टरटेनको लागि सोही कामना गर्छु यसो मेरो फेरि करिना कटिनालाई शुभ दिन अनि आज जन्मदिन मनाउने भाइ आशिष मगरलाई जन्मदिनको धेरै धेरै शुभकामना म लगायत भानीहरूको साइडबाट भनिसके नाभिबाटै टु यु भाइ भन्न चाहन्छु अनि आज चौबी डाँडाबाट शिष्यसम्मको यात्रामा पनि छिन् बुहारी शनि पासलाई शुभयात्रा राम्रोसँग जाऊ भन्न चाहन्छु यो टाइममा प्रोग्राम सुनेर बस्ने सम्पूर्णलाई शुभ दिन भन्दै जान्छु
1: नमस्कार बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो भोजुरबाट कल्पना राई उहाँसँग म छुटे पालो तपाईँको हो यति बेला अर्को साथी हुनुहुन्छ उहाँलाई पनि म स्वागत गर्छु हेलो नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट 5 खपनदेखि रजिना विश्वकर्मा बोल्दै हुनुहुन्छ के छ तपाईँको खबर आराम हुनुहुन्छ कार्यक्रम सुनिरहनु भएको छ ठिक छ अब तपाईँको शुभकामना सन्देश राख्नुहोस् न त ओके नमस्ते बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो रजिना विश्वकर्मा 5 खपनबाट उहाँसँग म छुटे पालो तपाईँको हो यति बेला अर्को साथीको आगमन भएको छ उहाँलाई म स्वागत गर्छु हेलो नमस्ते नमस्ते गुड मर्निङ को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट अजय राई धरान बाट आउनुभयो आज के छ तपाईँको खबर सन्चै हुनुहुन्छ अजयजी हजुर मेरो त एकदम ठिक छ आराम छु सन्चै छु है अजयजी आजभोलि अलि पातलो पातलो आउनुहुन्छ के गर्दै हुनुहुन्छ धारानतिर यसो सेयर गर्न सुनाउन मिल्छ भने भन्नुहोस् न ठिक छ खुसी लाग्यो हामीले सम्झिनु त सम्झिनु भएको रहेछ हाम्रोतिरको मौसम अहिले शीतल शीतल छ बाहिर हिजो पानी परेको हुनाले आज मौसम एकदमै शीतल भइरहेछ बाहिरतिर है अनि हजुर पक्कै भने धरानतिर पनि त्यस्तै छ भन्नु भएको थियो अगाडि हाम्रो आकाश दिदीले तपाईँ भएतिर के छ
2: आकाशजी पनि यतै हुनुहुन्छ भनेपछि त्यस्तै छ हिजो पानी परेको हो यहाँ पनि त्यही छ मौसम चाहिँ तर पनि धरानमा त पर तिर ठाउँमा पानी पर्छ एक ठाउँमा नपर्ने
1: क्यासम्म
2: लाग्दछ धानुतिर पानी पर्यो भने यता के भन्छ यता चोकतिर पर्दैन है हामी बसेकोतिर
1: तपाईँ तपाईँ चाहिँ धरानको कहाँनिर बस्नुहुन्छ कता बस्नुहुन्छ
2: धरानको सोह्र नम्बरतिर बस्छु पानी के भन्छ भाँडा जगतिर पानी पर्यो भने कहिले यता नपर्छ रहेछ कि साह्रै अस्तमा लागेको थियो सुरुमा त
1: हजुर अहिले त बानी परिसक्नु भयो है
2: अहिले त त्यस्तो रहेछ भन्ने थाहा भएछ त
1: ठिक छ अब शुभकामना सन्देश
2: धेरै पछि हजुरसँग शुभ सन्देशमा बोल्न पाएँ होइन शुभ सन्देशमा मात्र नभएर हजुरसँग बोल्न नबोलेको अस्ति एकचोटि लोक चौतारीमा
1: हजुर हजुर
2: आएको थिएँ र अनि आज आफ्नो सन्देशमा आएको छ र प्रधानमन्त्रीको सामना राख्नु पर्दा रेडियो अरुण अनि कार्यक्रम प्रणालीका हजुर अनि सम्पूर्णलाई शुभ दिन सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र आजको दिनमा विशेष जन्मदिन परेको छ मेरो साथी नवलपुर निवासी आशिष मगरले जन्मदिनको अनमोल अनगिन्ती शुभकामना सुस्वस्थ दीर्घायु सर्वकामना ह्याप्पी बर्थडे टु यु शिवामिनी मिन ह्याप्पी बर्थडे बर्थडे छु भन्न चाहन्छु र यात्रामा हुनुहुन्छ मेरो भाइ विश्वन राई काठमाडौँदेखि धरणसम्मको यात्रा सफल रहोस् र यात्रा भन्न चाहन्छु ल र लगायत हाम्रो दाजु ज्ञानहरू साथी नाना सिन्धु निन्दा मुमा कल्पना दिशा राई रेन्सा राई लगायत दाजु पुजुल्याका साक्षी नायन जगतले मेरो नाम आवाजसँग परिचित हुनुहुन्छ कसले बिर्सिनु भएको छैन सुनिता गुलुङ प्रवीण मगर सबै सबैलाई सम्झना गर्दै शुभ दिनको कामना गर्दै र जति पनि साथीहरू यात्रामा हुनुहुन्छ शुभ यात्रा नयाँ कामको थालनी गर्दै हुन्छ भन्ने कार्यक्रमको शुभकामना वैवाहिक बन्धनमा बारित हुने जाने दम्पति जीवनको शुभकामना जन्मदिन मनाउन हुने सम्पूर्णलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै आफ्नो सुधारको शुभकामना व्यक्त गर्दै कसैको नाम छुट्यो भने नरिसाउनु होला शुभ सन्देशको सबैले सम्झना शुभ दिनको कामना गर्दै छुटिन्छु नमस्ते बधाई
1: ओके नमस्ते बाई बाई काटी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभयो अजय राई मिडियालाई अत्यन्तै माया गर्नुहुने पुरानो साथी आज धारणबाट सम्झिनुभयो र सबैलाई शुभ दिनको कामना छोड्दै यो बसाईबाट छुटिसक्नु भएको छ यति बेला अर्को मित्रको आगमन भएको छ स्वागत गर्छु हेलो नमस्ते नमस्ते नमस्कार को बोल्दै हुनुहुन्छ माया तामाङ पाँच खबरबाट अनि के छ तपाईँको खबर आराम हुनुहुन्छ मायाजी हजुर मलाई पनि एकदम ठिक छ आराम छ सन्चै छ है अनि मायाजीको शुभकामना सन्देश तर्फ नै लागौ न त है
3: शुभकामना सन्देश राख्नु भयो त हजुर यदि परिवारलाई नै आज दिन शुभ रहोस् साथमा कार्यसँग धेरै शुभकामना भन्ने त है अनि त्यस्तै गरेर मेरो घर परिवार प्रोग्राम सुनेर बसिरहनु भएको छ उहाँहरू सबै तपाईँलाई शुभ दिन भन्नु चाहे अनि साथीहरू धेरैजना हुनुहुन्छ सृष्टिमा सृष्टि खड्कालाई उनीहरू एकदम शुभ रहोस् भन्नु चाहे अनि त्यस्तै गरेर मनमा लिम्बू अम्बिका छेत्री लमुसीपालाई पनि आज एकदम शुभ रहोस् भन्ने सुन्छु बाई
1: ओके नमस्ते टेकर बाबा है साथी हुनुहुन्थ्यो पाँच कपनबाट माया दे उहाँसँग म छुट्टी कार्यक्रम शुभ सन्देशको बसाई हो तपाईँ सुनिरहनु भएको छ यति बेला फेसबुक लाइभबाट पनि धेरै साथीले सहभागिता जनाइरहनु भएको छ लाइभको कमेन्ट बक्सबाट लिम्बू विजयजीले सेयर गरिदिनुहोला है रेडियो अरुण 97.6 मेगाहर्ज फेसबुक पेजलाई फलो पनि गरिदिनुहोला भन्नुभएको छ ओके धेरै धेरै धन्यवाद छ अनि अर्को साथी कृष्ण तामाङ हुनुहुन्छ गेटुल सन मामो जुनिता छामलिङ राई अनि बुनुदिल सराई सनिम शेर्पा लगायत धेरै साथीहरूको नाम लिँदै सबैलाई शुभ दिनको कामना भन्नुहुन्छ अर्को मित्र एमपी बिवल्स लिम्बुले गुड मर्निङ अल भन्नुभएको छ अनुष्का राईले पनि हेभ अ गुड डे अल भन्नुभएको छ अनुराधा गुरुङ हुनुहुन्छ अनुराधाजीले गुड मर्निङ सिस्टर सन्चै हुनुहुन्छ म अनुराधा गुरुङ हो फ्रम मत्स्य पोखरी भनेर लेख्नु भएको छ त्यसै गरेर विजय चामलिङ राईले गुड मर्निङ भन्नुभएको छ अर्को मित्र हुनुहुन्छ हर्बलको साथी समीक्षा हेलो नमस्ते सिज के छ खबर सन्चै हुनुहुन्छ इर्समी झापा गर्वै हाल मलेसियाबाट समीक्षा शेर्पा हो ह्याभ अ गुड डे डियर सुमिता लिम्बुखिम डियर कल्पना तामाङ कृष्ण तामाङ लगायत धेरै साथीहरूको नाम लेख्नु भएको छ सजिन राई हुनुहुन्छ रजिन राई हुनुहुन्छ रजिनजीले पनि शुभ दिन सम्पूर्णमा भन्नुभएको छ रामजी घिमिरेले गुड मर्निङ भन्नुभएको छ

0: तामाफोकबाट अर्जुन याखा हो, मिस्ट्री वालमा फेन्स भन्नु भएको छ। कुसुम शेर्पाले पनि वाउ सो नाइस सो ब्युटिफुल भनेर लेख्नु भएको छ। अनि अर्को साथी हुनुहुन्छ हामीलाई मिना चामलिङले पनि मेसेज गर्नु भएको छ। हेलो सिज गुड मर्निङ, म खोटाङबाट हो मिना चामलिङ राई। आज जन्मदिन मनाउने भाइ रमेश घिमिरी अनि कृष्णको साथीहरू अनु शेर्पा अनि अनु तामाङसँग अनि अनु तामाङ गंगा तामाङ लगायत ओके उहाँहरू चारजनालाई नै मेनी मेनी ह्याप्पी रिटर्न अफ द डे एण्ड मिस वालमार फ्रेन्ड्स भन्नुभएको छ। ओके मिनाजी तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि अर्को साथी हुनुहुन्छ हामीलाई मेसेज गर्नु भएको छ पुष्पा राई हुनुहुन्छ, बिरामी हुनुहुन्छ भाउजू विष्णु माया राईलाई गेटुलसन भन्दै सबैलाई सम्झेको छु शुभ दिनको कामना भन्नुभएको छ। मिलन घायल मुटु हुनुहुन्छ, मिलन दिदी पनि गुड मर्निङ सिस्टर एण्ड ह्याभ अ गुड डे अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भनेर लेख्नु भएको छ। अर्को साथी विनिता दाहाल सुवेदी हुनुहुन्छ, विनिता दिदी लेख्नुहुन्छ हेलो डी के छ खबर, विनिता दाहाल हो धनकुटाबाट हो, सबैलाई शुभ दिनको कामना भन्नुभएको छ। ओके धेरै धेरै धन्यवाद तपाईँलाई। अहिले पनि म फेरि पनि फोन कल तर्फ लाग्छु, साथी हुनुहुन्छ लाइनमा। हेलो नमस्ते। नमस्ते गुड मर्निङ, कबल्दै हुनुहुन्छ कुन ठाउँबाट? काठमाडौँबाट भूमिका राई, के छ तपाईँको खबर? हजुर मलाई त एकदम ठिक छ, आराम छु, सन्चै छु है। आउनुभयो कल लाग्दैन जस्तो लाग्दै लाग्दै भए पनि कल लाउनु भएको छ, यहाँलाई बधाई भन्न चाहे है। अनि हजुर अनि अब शुभकामना सन्देश आज कसको लागि लिएर आउनुभयो ल राख्नुहोस्।
1: विशेष गरी परिवारलाई त्यसै गरी मिडियालाई एकदम धेरै माया गर्ने भाइ आशिष मगरलाई जन्मदिनको धेरै धेरै शुभकामना, ह्याप्पी बर्थडे भाइ, तपाईँ धेरै धेरै सम्झना माया। अनि त्यसै गरी केही साथी सन्देश राख्नु पर्दा पूर्वेली आकाश चाहिँ आशिष नाइमा चाहिँ प्रवीण मगर, निमा शेर्पा, अल्का बान्तावा, कल्पना चाङभाङ, सानी कमला अनि सानी माया शेर्पा, धेरै साथीहरू कमला उठ्यो, मुना उठ्यो, सिर्जना उठ्यो, अश्विनी शोधन, रविन्द्र राय, सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्ने छुट्टी ल बाई बाई।
0: ओके नमस्ते टेकर बाबाई, साथी हुनुहुन्थ्यो हामीलाई भूमिकाजीले काठमाडौँबाट फोन गर्नुभयो, उहाँसँग म छुट्टी यो सडी बिहानीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। अब पनि समय पनि धेरै छैन, अन्त्यमा एकजना साथीलाई लिन चाहन्छु आजको लास्ट डे लक्की कलर हेराउँका आवाजको आउनुभयो। हेलो नमस्ते।
2: हजुर नमस्ते, नमस्कार मेडम।
0: हजुर नमस्ते, नमस्कार, को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट? इटहरीबाट युवराज पोखरेल बोल्दै हुनुहुन्छ, के छ तपाईँको खबर? आराम हुनुहुन्छ युवराजी?
2: हजुर आराम कस्तै छ, आजदेखि चिसो महसुस हुन थाल्यो हजुर।
0: के भन्नुभयो? ओके ओके ल ठिक छ, अब शुभकामना सन्देश राख्नुहोस् न युवराजी।
2: मेरो सन्देश राख्नुपर्दा सर्वप्रथम हजुर लगायत टेक्निसियन साथीलाई आउँदै गरेको दसैँ र तिहार सहितको शुभकामना
0: युवराजी। दसैँ तिहार आउन त धेरै बाँकी छ नि,
2: अनि के अरे रोजिना मेरो घर परिवार छोरा बुहारी नाति नातिना
0: हजुर
2: सम्धी शङ्कर ढकाल र नवार सरदार
0: लगायत सम्पूर्णलाई शुभ दिन भनौ न है।
2: नमस्कार।
0: हस् नमस्कार, साथी हुनुहुन्थ्यो युवराजी हामीलाई इटहरीबाट फोन गर्नुभयो। कार्यक्रममा धेरै साथीहरूलाई जोडे, जमरकोमा थिए म, धेरै साथीहरूलाई जोडे पनि अब चाहिँ मैले थप साथीहरूलाई जोड्न सक्दिनँ किनभने समयले पनि नेटवर्क कार्ड नै लागिसकेको अवस्था छ र फेसबुक लाइभबाट पनि धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ। यति बेला हामीलाई मेनुका गुङ्बा तामाङले पनि गुड मर्निङ सिस्टर भन्नुभएको छ, केही भावना मगर हुनुहुन्छ, गुड मर्निङ सिस म पनि सुन्दैछु है, इन्डियाबाट हो, मिस यू अल माई फ्रेन्ड्स भनेर लेख्नु भएको छ। त्यसै गरेर अर्को साथी देवीका सरी देवी राम खनाल हुनुहुन्छ, गुड मर्निङ भन्नुभएको छ, मर्निङ। अनि मेरो प्यारो मान्छे तिमी फेसबुक आइडी भएको साथीले गुड मर्निङ अल माई फ्रेन्ड्सलाई भन्नुभएको छ। सन्तोष काफले हुनुहुन्छ, सन्तोष दिदी पनि गुड मर्निङ अल भनेर मेसेज पठाउनु भएको छ, थ्याङ्क यू सो मच तपाईँलाई पनि। भन्दै भन्दै अब पनि मैले कार्यक्रमलाई त्यहीतिर बिट मार्न चाहन्छु किनभने निर्धारित छ, मैले नेटवर्क काटि नै सकेको छ। त्यसर्थ यति जेलसम्म हामीलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतामनलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकारी जोडिनु हुने तपाईँ सम्पूर्ण मिडिया प्रेमी मनहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अनि विशेष गरी यो कार्यक्रम

साथीहरूलाई चाहिँ फेसबुक लाइभबाट पनि सुनेर साथ दिनुभयो। कति साथीहरूले लाइभको कमेन्ट बक्सबाट सहभागिता जनाउनु भयो, आफ्ना मेसेजहरू पठाउनु भयो, तपाईँलाई विशेष धन्यवाद छ। र अझ विशेष गरी आजको लाइभलाई केही साथीहरूले सेयर गरेर पनि साथ दिनुभएको छ, त्यसर्थ तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको कार्यक्रमबाट छुट्टिएर जाँदै गर्दा अन्तिममा तपाईँको लागि यो मिठो गीत छोड्दै आजको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त, नमस्कार, तपाईँको आजको दिन शुभ रहोस्।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाई सँगै
1: रेडियो अरुण टाइम चेक
2: इट्स 8 AM
3: अहिले बिहानको 8 बज्यो।

0: आदरणीय श्रोता नमस्कार. आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु. नेपाली बस देशभरका 350 रेडियो एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि हामीलाई सुनिराख्नु भएको छ. देशभरका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बस एकसाथ प्रसारण भइरहेको छ. फेसबुक पेजमा जानुभयो भने, नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस प्रसारण भइरहेको छ भने, युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी एकसाथ प्रत्यक्ष रूपमा आइरहेका छौं. आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन विरासतले बिरानु अठोटले क्रमभंगता रहेको छ. न बीपी पुत्र शशांक कोइराला छन्, न त गणेशमान सिंह पुत्र प्रकाशमान सिंह नै रहे. अरू त अरू पूर्व सभापति शेरबहादुर देउबा पनि अनुपस्थित रहे. पारिवारिक र राजनैतिक विरासत बोकेको नेतृत्व बिना पनि नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबारबाट राजधानीमा शुरू भएको छ. सभापति गगन कुमार थापाको अठोटले कंग्रेसमा विरासतको क्रमभंगता त गर्यो नै, विरासत मात्रै नेतृत्वको योग्यता होइन भन्ने सन्देश पनि दिएको छ. नेपाली कंग्रेसमा जसरी क्रमभंगता भएको छ, यो क्रमभंगताले आजको दिनमा नेपाली कंग्रेसलाई एउटा युवा कंग्रेस बनाउनका निम्ति प्रेरित गरेका विषयहरू पनि आएका छन्. आजको नेपाली बसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, अहिलेको नेपाली बसलाई हामी तपाईँ समक्ष जसरी बस र चर्चा गर्दैछौ, नेपाली कंग्रेसको अयो महाधिवेशनले कस्तो खालको सन्देश दिँदैछ त भन्ने विषयलाई पनि आजको नेपाली बसमा हामी जोड्दैछौ. विशेष गरी नेपाली बहसलाई हामी विभिन्न विषयवस्तुमा आधारित भएर विचार र विमर्शहरूलाई प्रस्फुटित गर्ने गराउँदछौ. र बीपी र गणेशमानको छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन, तर आत्मा यही छ भनेर गगन कुमार थापाले हिजोको महाधिवेशनमा बताउँदै गर्दाखेरि, कहिलेकाहीँ कसैलाई फकाउनु भन्दा छोडिदिँदा नै राम्रो हुन्छ भनेर रवि लामिछानेले भन्दै गर्दा, अहिले तपाईँ देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुहोला, हामी साथ दिन तयार छौं भनेर पुष्प कमल दाहाल प्रचण्डले बताएका विषयहरू पनि आएका छन्. आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ. र नेकपा नेपाली कंग्रेसले जसरी आफूलाई परिवर्तन गर्न खोजेको छ, जसरी आफूलाई युवा नेतृत्वको कंग्रेस बनाउन खोजेको छ, आजको दिनमा त्यस विषयमा नेपाली कंग्रेसका धेरै नेता कार्यकर्ताहरू आज गगन थापाको पक्षमा उभिएका छन्. नेपाली कंग्रेसको 15 महाधिवेशनको रौनक र उल्लास एकातर्फ छ भने, कसरी कंग्रेसलाई डिक्का बनाउन सकिन्छ, जोड्न सकिन्छ भन्ने विषयमा पनि चर्चा र परिचर्चा यतिखेर भइरहेका छन्. आदरणीय श्रोता, आजको बसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्छौ. र रविले गगनलाई के लगाए दोस्रो कुन, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ. आदरणीय श्रोता, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड़ दिने गरी चाहिँ जुन किसिमको त्यहाँ बहस र चर्चा आएको छ, यसका विषयमा पनि आज बहस गर्छौं. राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका सभापति रवि लामिछानेले कंग्रेसका सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको पनि खुलासा गरेका छन्, तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्. कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले, कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिएकै राम्रो हुन्छ भनेर सभापति लामिछानेले बताउँदै गर्दाखेरि त्यहाँ गडगडाहट रूपमा ताली पनि बजेको थियो. आदरणीय श्रोता, आजको बसमा यस विषयमा पनि चर्चा गर्छौ. नेपाली बसमा हामी छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित
1: हुनेछौँ. कस्तो सुहाएको छ है, त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
2: के को खासका स्पेसल चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
1: बेउलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ.
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी.
3: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ. दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ.
4: प्रोपाइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29.
3: सुप्रिम सासुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि.
0: आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन यतिखेर चलिरहेको छ, आजबाट बन्द सत्र हुँदैछ. र नेपाली कंग्रेसको 15 महाधिवेशनमा जुन किसिमको उल्लास देखिएको छ, युवा नेतृत्वलाई अगाडि बढाउने र गगन थापा नेतृत्वलाई निर्विरोध गराउने गरी जुन किसिमको प्रयत्न भइरहेको छ, आजको नेपाली बसमा पनि यस विषयमा पनि चर्चा परिचर्चा गर्दैछौं. र नेपाली कंग्रेसमा आजको दिनमा न बीपी पुत्र शशांक छन्, न पूर्व सभापति शेरबहादुर देउबा, न गणेशमान पुत्र प्रकाशमान सिंह नै छन्, तर पनि नेपाली कंग्रेस एक ढिक्का भएर अगाडि बढ़िरहेको छ. र कंग्रेसको अहिलेको नेतृत्वले अब देशमा जुन किसिमको रणहीनता छ, लोकतन्त्रलाई जगाउनेदेखि लिएर चाहिँ कंग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढाउने गरी जुन किसिमका प्रयत्न र प्रयासहरू गर्ने दृढ विश्वास गरेको छ, यसका विषयमा आजको बहसमा हामी चर्चा गर्दैछौ। नेपाली बहसमा हामीसँग यतिखेर हुनुहुन्छ नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। 15 महाधिवेशनको यहाँलाई शुभकामना पनि छ डाक्टर साहब। नमस्कार। नमस्कार डाक्टर साहब, यहाँलाई म स्वागत गर्न चाहन्छु नेपाली बहसमा।
5: हजुर, हेर्नु न, तपाईँको आवाजै सुनिन्न, आवाज सुनिन्न, आवाज
0: खै मेरो आवाज सुनिरहनु भएको छैन डाक्टर साहब, सुनिरहनु भएको छैन,
5: आवाज सुन्नेको छैन, ल त बनाउनुहोस् त,
0: क्लियर आएको छैन अझै। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ नेपाली कंग्रेसको 15 महाधिवेशन जुन ढंगले आज अगाडि बढ़िरहेको छ, यो 15 महाधिवेशनलाई हामी जसरी कंग्रेसले ढिक्काको महाधिवेशन बनाउन खोजेको प्रयत्न पनि छ, र यतिखेर तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि न विपुत्र शशांक कोइराला छन् त्यहाँ, न गणेशमान सिंह पुत्र प्रकाशमान सिंह छन्, अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि छैनन्। तर पनि नेपाली कंग्रेसको लास्टमय उपस्थिति यतिखेर खुला मंचमा देखिएको छ र आजबाट बन्द सत्र हुँदैछ। कंग्रेसलाई एक ढिक्का बनाउने गरी अगाडि बढ़ाउने खालका प्रयत्नहरू पनि यतिखेर भएका छन्। श्रोता, कंग्रेसलाई विभिन्न राजनीतिक दलहरूले पनि शुभकामना दिएका छन्, विदेशी नियोगहरूबाट पनि, विदेशका पाहुनाहरूबाट पनि शुभकामना प्राप्त भएको छ, प्रदान गरिएको छ नेपाली कंग्रेसलाई। आजको नेपाली बहसमा यस विषयमा चर्चा गर्दैछौ। हामीसँग डाक्टर साहब हुनुहुन्छ, चन्द्र भण्डारी। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार,
5: धन्यवाद।
0: डाक्टर साहब, 15 महाधिवेशनको यहाँलाई धेरै धेरै शुभकामना पनि छ, कस्तो रह्यो खुला मञ्चको दृश्य हिजो?
5: एकदम हजुरलाई धन्यवाद छ शुभकामनाका लागि। र हिजोको खुला मञ्चको पहिलो दिनको उद्घाटन कार्यक्रममा स्वदेशी वा विदेशी पाहुनाहरूले र विभिन्न नेताहरूको प्रस्तुति अत्यन्तै राम्रो, उत्साहजनक र प्रेरणादायी रह्यो।
0: अब डाक्टर साहब, नेपाली कंग्रेसले 15 महाधिवेशन सञ्चालन गर्दै गर्दाखेरि अहिलेको अवस्थामा न बीपी पुत्र शशांक छन्, न गणेशमान सिंह पुत्र प्रकाशमान छन्, अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि त्यहाँ अनुपस्थित देखिए, तैपनि कंग्रेसमा उल्लास व्यापक देखियो, यो के भन्ने क्रमभंगता हो, विरासतको क्रमभंगता त्यसो भए?
5: एउटा कुरा हामीले के भन्नुहुन्छ भने, हामीले सबै नेताको नाममा, बाउको नाममा, छोराको नाममा, लिगेसीको नाममा हामीले समयलाई समाउन सकेनौँ भने समयको, समाजको र समयको माग अनुसार चल्न सकेनौँ भने इतिहासमा यस्ता घटनाहरू हुन्छन्। हामीले के गर्नुभएको भने, केवल बाउको नामबाट चिपिदिए होइन, अहिलेसम्म कुनै पनि एउटा छोरा वा छोरीले को नाममा गणेशमानजी, बीपी कोइराला वा महात्मा गान्धी वा नेल्सन मण्डेला वा अब्राहम लिंकनहरू चिनिएका होइनन्, बाउका नाममा चिनिएका हुन्। त्यसकारण छोराहरूले वा छोरीहरूले सन्तानले पनि त्यो लिगेसी राख्न सक्नुपर्छ। अब आफ्ना बाबुले बनाएको पार्टीमा कहिले तल होला, कहिले माथि होला, वा मैले कोइराला परिवार त भन्दिनँ, अरू सबै सत्तामा पुग्नुभएको र हिजो पार्टीको नेतृत्व गर्नुभएको, सत्ताको नेतृत्व गर्नुभएको, तर आज यो पार्टीको अवस्था किन त्यस्तो भएको, एउटा यो कुरा सोध्नुपर्छ। दोस्रो कुरा, आदरणीय शेरबहादुरजीको बारेमा तपाईँले भनेको कुरा अलिअलि खल्लो लाग्छ किन उहाँ उपस्थित हुनुभएन, तर नयाँ पुस्ताले अहिलेको चाहिने यो प्रविधिको विकासमा रोबर जस्तो भएको, एक कुरो सुताइ भएको यो विश्वमा, जस्तै अहिले विश्वमा अहिलेको नयाँ पुस्ताले शेरबहादुरजीलाई आउनुहुन्छ, उद्घाटन गरिदिनुहुन्छ, प्रमुख अतिथि हुनुहुन्छ, अन्त कुर्ची खाली राखेर सम्मान गरेको सायद इतिहासमा तपाईँ कोही पनि पाउनुहुन्न। राजनीतिमा नेताको नेताहरूको बारेमा कटुता बढी हुन्छ, नेताको निष्ठुरी हुन्छ, सत्ता निष्ठुरी हुन्छ, तर यस्तो पनि तपाईँले आफ्नो नेताको बारेमा बोलाउँदा पनि नआउने, जाँदा पनि नआउने, तर उसको उहाँको सम्मानका निम्ति कुर्सी पनि खाली गरेर राख्ने, तपाईँले अब यो इतिहासमा पढ्न पाउनुहुन्न।
0: भनेपछि मञ्चमा कुर्सी एउटा खाली नै थियो होइन शेरबहादुर देउवाको लागि, त्यसो भए डाक्टर साहब
5: योभन्दा ठुलो सम्मानै हुन सक्दैन।
0: अब एउटा कुरा कस्तो रह्यो भने, कंग्रेसको अबको यो महाधिवेशनले चाहिँ नेपाली कंग्रेसले कहाँसम्म पुर्याउँछ, कस्तो खालको, धेरै दलहरूले चाहिँ शुभकामना पनि दिएका छन्, नेपाली कंग्रेसका स्वयं सभापतिले अबको यो निर्वाचनबाट अर्थात यो महाधिवेशनबाट कार्यकाल, आफ्नो पूरा कार्यकालका निम्ति सभापति बन्दै गर्नुभएका गगन कुमार थापाजीले जुन किसिमको दृढ संकल्प लिनुभएको छ, जुन किसिमको त्यहाँ उहाँले चाहिँ आफ्नो भनाइहरू राख्नु भएको छ, यसले देशभरिका सबै कंग्रेसी जनलाई चाहिँ एक ढिक्का बनाएर लैजान सक्ने बाटो मार्ग खुला छन् त्यसो भए?
5: एउटा गगनजीले हिजो प्रस्तुत गरिदिनुभएको बेला सुन्दा त्यहाँ भविष्य पनि छ, वर्तमान पनि छ, होइन विगत पनि छ क्या. यति कुरा हामीले विगत कङ्ग्रेसको इतिहास हो, वर्तमान मुलुक बनाउने हो, भविष्य छ हामीले समृद्ध नेपाल हो, खुसी नेपाली हो. यो तिनटै कुरा कसरी गर्दा हुन्छ, समस्या के थियो, सबै कुरामा उहाँले अत्यन्त राम्रो तरिकाले प्रस्तुत गर्नुभएको छ. जसमा मलाई लाग्छ सबै नेताहरू, सबै युवाहरू खुसी हुनुहुन्छ. त्यस कारणले हामीले हाम्रो हामीले बुझ्नुपर्ने भनेको के भने, हामीले पटक्कै नबुझेका लामा कुरा गर्ने के हो भने, हाम्रो साध्य मुलुक बनाउने हो, खुसी नेपाली हो, समृद्ध नेपाल हो हाम्रो साध्य. साधन पार्टी हो, पार्टी भनेको इच्छा शक्ति भएको इमान्दार नेता हो. त्यतिलाई हामीले त्यो साधनलाई प्रयोग गर्दा हामीले मुलुक बनाउन सकिन्छ. यसलाई हामीले थामेर हामी चुक्यौँ त भन्दा हामीले फेरि यसलाई हेर्दाखेरि मेघवेलीहरूले के भन्छ भने, दार्शनिक मेघवेलीहरूले कुनै पनि राम्रो साध्य प्राप्त गर्नका निम्ति साधन जस्तो भए पनि हुन्छ भन्दा उहाँहरूले भन्नुहुन्छ. तर महात्मा गान्धीहरूले के भन्नुहुन्छ भने, असल राम्रो साध्य प्राप्त गर्दाको निम्ति साधन पनि असल हुनुपर्छ भन्नुहुन्छ. तर हामीले के गर्यौँ भने, विकासमा साध्य प्राप्त गर्ने त भन्यौँ, के साध्य प्राप्त गर्ने भन्यो भने, हाम्रो मुलुकलाई मबाट हामी, हामीबाट हाम्रो, हाम्रोबाट सुखी नेपाली बनाउने हामीले साध्य गऱ्यौँ. त्यो साधन हाम्रो पार्टीलाई के गरिदिउँ भन्नु त भने, कुनै पनि सामान बेच्ने नाफाको दुकान बनाइदिउँ. त्यस कारणले गर्दा हाम्रो साधनले काम गर्न सक्दैन हाम्रो साधन. त्यस कारणले नेपालमा यो समस्या आयो. अब हामीले अहिलेको लिडरसिपले के गरिदियो भने, मुलुक बनाउन सकिन्छ, समृद्धि बनाउन गर्न सकिन्छ, इन्फ्रास्ट्रक्चर राम्रो छ. जस्तै कुनै तेल थियो र नै दुबोला आएको
0: होइन, एउटा कुरा के हेर्नु न, प्रधानमन्त्रीको स्ट्याटस आएछ राति, होइन यहाँले पनि हेर्न भ्याउनु भयो कि भएन, धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् भन्नुभएको छ. हेर्नुहोस् त, यो
5: उहाँलाई पनि विनम्रतापूर्वक आदरपूर्वक भन्न चाहन्छु, टुली खेल थियो र दुबो लगाएको. हामी ल्याएको प्रजातन्त्र थियो र त बालनजीले संयुक्त राष्ट्रमा गएर शानदार तरिकाले आफ्नो दृष्टिकोण राख्नु भएको. मरेका शहीदहरू बोल्नलाई तपाईँलाई अधिकार दिएका शहीदहरू छन्, त्यो त ठुलो कुरा हो र टुले खेल बनाइदिनेहरू ठुला हुन् नि. त्यो कुरालाई पनि बालनजीहरूले बुझ्नुपर्छ. यसको पनि सम्मान नगरिकन आफ्नामा त्यो कुरा डुबो लागेको कुरा ठुलो हुने, टुले खेल बनाउनेको कुरा ठुलो नहुने, बालनलाई प्रधानमन्त्री बनाउनेहरू केही नहुने, उहाँलाई त संयुक्त राष्ट्रमा गएर बोल्न पो त्यो छ. यता धेरै शहीदहरू, यति धेरै नारीहरू, यो कुरामा पनि बालनजीहरू संवेदनशील हुनुपर्छ.
0: डाक्टर साहब, यो पन्ध्र महाधिवेशनबाट यहाँको उम्मेद्वारी, यहाँको दावेदारी वा चाहिँ कस्तो खालको सहमति भइरहेको छ, केमा उम्मेद्वारी दिँदै हुनुहुन्छ डाक्टर
5: साहब? म पहिला उपसभापतिमा उम्मेदवारी दिएको हुँ संयुक्त कङ्ग्रेस हुँदाखेरि. त्यति बेला मैले थोरै मतले पराजित भएको थिएँ. अहिले चाहिँ हाम्रा नयाँ चुनौतीहरू थपिएका छन्, त्यस कारण साथीहरू धेरै साथीहरू हुन्छ. म सल्लाह गरेर उपसभापतिभन्दा तल त मन्त्री होइन, सल्लाह गरेर, किन सामूहिक रूपले हामीले कङ्ग्रेसलाई अगाडि बढाएन भने एक्लै केही गर्न सकिँदैन. अहिले धेरै चुनौतीहरू छन्, म सबै साथीहरूसित बसेर पनि दिन्छु.
0: ए भने उपसभापतिसम्म दिन सक्ने सम्भावना रह्यो डाक्टर साहब?
5: होइन, म बसेर सल्लाह गरेर दिन्छु.
0: सल्लाह भएको छैन अहिलेसम्म, आज त बन्द सत्र चल्दैछ डाक्टर साहब.
5: अब बन्द सत्र चल्ने भएपछि अब विधान छ, विधानलाई हेर्न पर्यो भनेर हामी दिन्छौँ. यसलाई मैले मेरो दृष्टिकोण अब धेरै कथा टुटाउँदै गरेर राम्रो तरिकाले यसलाई लैजाएर पर्छ. मुलुकले दुःख पायो, हाम्रा युवाहरू मुलुक नबस्ने स्थितिमा भए, त्यस कारण म अलिक गम्भीर भएर जानुपर्छ भन्ने पक्षमा छु.
0: अब अहिलेको अवस्थामा डाक्टर साहब, किनभने देश अब एक किसिमको संक्रमणमा नै छ, होइन, देशमा अझै पनि धेरै समस्याहरू छन्, अब यो देशको समग्र समस्या र नेपाली कंग्रेसको महाधिवेशनको सन्देशलाई चाहिँ जोडेर जाँदाखेरि प्रचण्डजीले त भन्नुभयो, होइन डाक्टर बाबुराम भट्टराईले भन्नुभएको थियो तत्कालीन बेला जनयुद्ध ताका एउटा विदेशी पत्रकारले शान्ति प्रक्रियामा आइसकेपछि अन्तर्वार्ता लिँदाखेरि, को हुन सक्छ देशलाई सम्हाल्न सक्ने युवा नेता भन्दाखेरि गगन थापा भनेर मेरो मुखमा आएको थियो. गगन थापाले चाहिँ सम्हाल्न सक्नुहुन्छ भन्ने खालको जुन किसिमले उतिखेर नै मैले भनेको थिएँ भन्नुभएको छ. तर कंग्रेसलाई गगन थापाले कंग्रेस मात्र सम्हाल्ने होइन, सिङ्गो राष्ट्रलाई सम्हाल्न सक्ने गरी ऊर्जावान बनाएर लैजान सक्ने सामर्थ्य राख्छ पार्टीले जाँदा जाँदै.
5: होइन कङ्ग्रेसले तपाईँलाई कङ्ग्रेससित संयमता छ, धैर्यता छ, होइन विवेक पनि छ, जुन हामीले हिजो विगतमा विवेकहरू गुमाएको थियो कङ्ग्रेसको नेतृत्वले विवेक गमाए त सही व्यक्ति सही ठाउँमा उपस्थित हुन सकेन। मैले तपाईँलाई भने नि हाम्रो कस्तो विडम्बना, मबाट हामीबाट हाम्रो बनाउन लागेका पार्टी हजारौं मान्छेले ज्यान दिएको पार्टीलाई सत्ताको सत्ताले अपहरण गरेर ममा झारिदियो, म मेरो परिवार मेरो दोकान मेरो नाफामा झारिदियो त यो स्थिति भएको। त्यस कारण अब कङ्ग्रेसले अगाडि लैजान्छ मुलुकको नेतृत्व पनि गर्छ। हिजो ट्रुडिसियलमा तपाईँले देख्नु भने शानदार प्रस्तुति उपस्थिति नेताहरूको धारणा, त्यस कारणले गर्दा यसले राम्रो गर्छ र राम्रो हुन्छ भन्ने कुरा जानुपर्छ। तर नेतृत्व सामूहिक रूपले जानुपर्छ, सामूहिक रूपले गयो भने जति बेला पनि चुप्लिन सक्छ नेपालको राजनीति, कति कतिले पछाडिबाट राखेर वा अगाडि लेउ लाएर जति बेला पनि चुप्लिन सक्छ, कति कोही पछाडिबाट ढकेट लियो, अरू नेताहरू चुप्लिएको स्थिति छ, चाहे त्यो लोभले होस् चाहे षड्यन्त्रले होस्, यो कुरालाई पनि ख्याल गरेर जानुपर्छ।
0: हस् सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ नेपाली कङ्ग्रेसका नेता डाक्टर चन्द्र भण्डारी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
6: भनिन्छ नि नानीदेखि लागेको बानी, मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको मेरो जस्तै बानी।
7: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% इएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: हरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
2: ग्लोबल आर्मी ब्याङ्क, सबैका लागि ब्याङ्क
3: डिस होम इन्टरनेट।
4: हाम्रो बिचमा नेपाली कंग्रेसका नेता सचिन तिमिल सिन्हा हुनुहुन्छ। सचिनजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्कार, गुड मर्निङ हजुर।
4: नेपाली कंग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्र कस्तो रह्यो?
5: एकदमै उत्साहपूर्ण रह्यो। देशभरिबाट आउनुभएका प्रतिनिधिहरू र जनसम्पर्कबाट आउनुभएका प्रतिनिधिहरू, शुभेच्छुकहरू, अन्य पार्टीका पाहुना अतिथिहरू र विदेशी निकाय, विदेशी राजनीतिक दलका पाहुनाहरू सबै आएर एउटा रौनकताले भरिएको थियो हिजो खुला मञ्च। एकदमै उत्साहपूर्ण रह्यो।
4: अब अहिलेको अवस्थामा चाहिँ जस्तो हिजो मात्र टुनी खेलमा अर्थात त्यो खुला मञ्चमा जुन किसिमले हरेक क्षेत्रमा चाहिँ खुला मञ्च चाहिँदैछ भनेर पार्टी सभापतिले भन्नुभयो, देशमा हरेक ठाउँमा चाहिँ खुला मञ्चको आवश्यकता हो आज?
5: बिल्कुलै हो, खुला मञ्चको आवश्यकता हो। तपाईँले देख्नुभयो भने हाम्रो संसदमा प्रधानमन्त्री नजाने, सरकारका प्रतिनिधिहरू नजाने, संसदलाई हेप्नेदेखि लिएर यो खालको गतिविधिहरू भइरहेको छ। र खुला मञ्च भनेको जहाँ नागरिकले बोल्न पाउने हो, आफ्नो बोल्ने अधिकार, आफ्नो अभिव्यक्ति स्वतन्त्रता व्यक्त गर्न पाउने ठाउँ हो, त्यस्तो खुला मञ्चको आज हरेक क्षेत्रमा जरुरत छ भन्ने कुरा त स्वाभाविक हो।
4: तर नेपाली कंग्रेसमा आज म तपाईँलाई भन्नै पर्छ, बीपी पुत्र शशाङ्क कोइराला देखिएनन्, गणेशमान सिंह पुत्र प्रकाशमान देखिएनन्, हुँदाहुँदा पूर्व सभापति शेरबहादुर देउवा देखिएनन्, यसलाई के भन्ने? अब यो चाहिँ विरासत मात्रै नेतृत्वको योग्यता होइन भन्ने सन्देश दिइरहेको छ, होइन? कंग्रेसले विरासतको क्रम भङ्गता गर्यो, होइन? हिजोबाट
5: विरासतले नेपाली कंग्रेसको नेतृत्व चाहिँ त्यसरी मात्र अगाडि बढ्ने भन्ने कुरा त कहिले पनि थिएन। यो लोकतान्त्रिक पार्टी हो र यसमा चाहिँ तपाईँको जसले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छ, कार्यकर्ताको मन जित्छ, विचारले पार्टीलाई एक बनाउँछ, उसैले यो पार्टी नेतृत्व गर्ने हो। चाहे त्यो यति बीपीका छोरा हुन् या नहुन्, चाहे बीपीको रगत बोकेका हुन् या बीपीको विचार बोकेका हुन्, त्यही भएर त्यो कुराको खासै अर्थ रहन्न। उहाँहरूलाई हामीले सम्मानित गर्नलाई पूर्ण रूपमा प्रयास, इमान्दार प्रयास गरेकै थियौँ। उहाँहरूले राख्नुभएको 7 बुदा मान्दै गर्दा पनि उहाँहरू नआइदिएपछि दुःखदवश हामी चाहिँ हाम्रो संविधानलाई हामीले गरेको कमिटमेन्ट, निर्वाचन आयोगलाई हामीले गरेको कमिटमेन्ट र अदालतमा हामीले गरेको कमिटमेन्ट अनुसार र पार्टी विधानलाई पनि हामीले मान्ने पर्ने हाम्रो बाध्यता अनुसार हामी अगाडि बढ्ने पर्ने बाध्यता रह्यो।
4: सचिनजी, अब नेपाली कंग्रेसको यो गगन थापा नेतृत्व जस्तो युवा नेतृत्व होइन, त्यहाँ चाहिँ अब धेरै शुभकामना सन्देश दिँदै गर्दाखेरि जुन किसिमको एउटा उल्लासमय वातावरण, उत्साहपूर्ण वातावरण देखिएको थियो, गगन थापाको नेतृत्वले अर्थात् 15 महाधिवेशनले कस्तो खालको सन्देश दिँदैछ अहिलेको यो परिस्थितिमा?
5: जुन लामो समयदेखि नेपाली जनताको माग थियो, राजनीतिक दलहरू आफैमा रूपान्तरित भएनन्, नेपाली दलहरू पनि समयअनुसार समय सापेक्ष भएनन्, आफूलाई सुधार गरेर लगेनन् भन्ने खालको जुन लामो समयदेखिको गुनासो थियो र विशेष गरी केन्द्रीय आन्दोलन पश्चात हामीले त्यसको ओनरसिप लिएर पार्टीलाई रूपान्तरण गर्दै यसमा चाहिँ केन्द्रीको माग अनुसार या समयको माग अनुसार युवाहरूको प्रतिनिधित्व, महिलाहरूको प्रतिनिधित्व, सुशासनप्रतिको हाम्रो प्रतिबद्धतालाई चाहिँ कायम गर्ने र सबैभन्दा महत्वपूर्ण सत्ता आओस् चाहोस्, सत्ता पाइयोस् नपाइयोस्, चुनाव जितियोस् हारियोस्, तर हाम्रो सिद्धान्त, हाम्रो पार्टीको मूल मर्म, हाम्रो पार्टीको आत्मासँग रत्तीभर पनि सम्झौता नगर्ने हामीले जुन हिजो प्रण लिएका थियौँ त्यही प्रण अनुसार नेपाली कंग्रेस आज रिब्रान्डेड भएर आएको छ।
4: अब नेपाली कंग्रेसको यो महाधिवेशनमा तपाईँको सचिन तिमिल सिन्हाको उम्मेदवारी केमा रहन्छ?
5: मेरो युवातर्फ केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी रहन्छ र म चाहिँ सैद्धान्तिक, सांगठनिक र रणनीतिक रूपमा नेपाली कंग्रेस कस्तो हुनुपर्छ र मेरो अवधारणा के छ भनेर आज एउटा दस्तावेज मैले सार्वजनिक गर्नेछु। मेरो उम्मेदवारी केवल रिक्त पद पूर्ति गर्नलाई होइन, समय सापेक्ष रूपमा नेपाली कंग्रेस कसरी 21 शताब्दी सुहाउँदो पार्टी बन्न सक्छ र यसै कसरी मुलुकलाई 2100 चाहिँ एउटा समुन्नत मुलुक बनाउन सक्छ भनेर मैले छलफल गरेर एउटा दस्तावेज पनि सार्वजनिक गर्दैछु। र म केमा विश्वास राख्छु भने युवाहरूलाई ठूलो स्पेस पार्टीले दिएको छ र त्यो हुँदै गर्दा पनि युवाहरूले सब्सटेन्स लिएर आउनु युवाहरूको दायित्व हो भन्दै म केही विचारहरू लिएर म चाहिँ केन्द्रीय सदस्यमा मेरो उम्मेद्वारी रहनेछ।
4: के छ केन्द्रीय सदस्यमा सचिनलाई पत्याउनु पर्ने आधारहरू एजेन्डाहरू केही फरक एजेन्डाहरू किनभने जेनजीले जुन किसिमले चाहिँ एउटा विड्रह गर्यो भदौ 23 र 24 त्यसको उपजमा चाहिँ आज रिफर्म भएको नेपाली कंग्रेस छ होइन त्यसमा तपाईँ नयाँ कसरी भने क्या
5: होइन नयाँ पुरानोको भन्दा पनि उमेरको हिसाबले म नेपालको संविधानकै हिसाबले पनि नयाँ हुँ युवा हुँ
4: 35 वर्ष मुनिको
5: जेनजी होइन म 35 वर्ष मुनि हुँ मिलेनियल भए पनि म अर्ली मिलेनियल हो र त्यो मात्र होइन लामो समयदेखि नेपाली कंग्रेसको कार्यकर्ताको रूपमा पार्टीको भित्रै पनि पार्टी सुधारको मुद्दाहरू उठाएको पार्टीको आन्तरिक व्यवस्थाहरूको मुद्दा उठाएको र युथ कंग्रेसको नेतृत्व गरिसकेको र साथसाथै पार्टी वृत्त बाहिर पनि कम्युनिकेसन गर्न सक्ने र पोलिटिकल कम्युनिकेसन मेरो स्ट्रेन्थै भएको हुनाले मलाई के लाग्छ भने लामो समयदेखि पोलिटिकल कम्युनिकेसन हाम्रो राम्रो नहुँदा नेपाली कंग्रेसले गरेका कैयन राम्रो कामहरूको हामीले प्रचार गर्न सकेनौं जनतामा बुझाउन सकेनौं गलत काम पनि भएका छन् त्यसको अकाउन्टेबिलिटी लिँदै राम्रो कामको प्रचार हामीले गर्न नसक्दाखेरि हामी जनतामा पुग्न सकेनौं र पोलिटिकल कम्युनिकेसन चाहिँ मेरो स्ट्रेन्थ हो केही समय अगाडिसम्म म क्रिकेट कमेन्ट्री गर्थेँ भनेपछि मेरो कामै बोल्ने हो र त्यो मेरो पोलिटिकल कम्युनिकेसन चाहिँ मेरो स्ट्रेन्थ भएको हुनाले पार्टीको राम्रो काम जनतामा पुर्याउने पार्टीका युवा साथीहरूलाई राजनीतिक प्रशिक्षण दिने यी सबै गर्न सक्ने मलाई लाग्छ ममा त्यो क्षमता छ त्यही कारणले पनि मेरो दाबी मलाई लाग्छ स्वाभाविक हो।
4: अब सचिनजी हिजो मात्रै खुला मञ्चबाट धेरै ठाउँमा खुला मञ्च चाहिन्छ भनेर भन्दै गर्दाखेरि प्रधानमन्त्रीको चाहिँ मध्यराति फेरि एउटा अर्को स्ट्याटस आएछ होइन तपाईँले त्यहाँ हेर्नुभयो होला धन्न खुला मञ्च राम्रो बनाइएछ नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न त पाएका छन् भन्नुभएको छ यसमा के छ टिप्पणी?
5: खुला मञ्च उहाँलाई उहाँले बनाएको जस्तो लाग्छ भने यो इतिहास क्षेत्रको कमीको यो एउटा उदाहरण हो। खुला मञ्च उहाँले बनाएको होइन उहाँले रिनोभेट गरेर दुबो रोप्नु भएको त्यसको लागि उहाँलाई धन्यवाद छ। एक दोस्रो कुरा के हो भने त्यो एकदमै तुच्छ टिप्पणी थियो प्रधानमन्त्री जस्तो मान्छेले एउटा देशको राजनीतिक दलले आफ्नो जिम्मेवारी पूरा गरेर सबैभन्दा लामो इतिहास बोकेको पार्टीले चाहिँ महाधिवेशन गरिरहेको बेला उहाँकै पार्टी सभापति समावेश भइरहेको बेलामा उहाँले त्यो नचाहिँदो टिप्पणी दिनु चाहिँ आफैमा अशोभनीय हो। हामी कहिलेकाहीँ हाम्रो समाजमा अतिवाद बढ्यो भनेर भन्छौँ तर अतिवादको जड कहाँ हो भन्दाखेरि यस्तै जसले जिम्मेवारी लिएर बसेको छ उसैले तुच्छ टिप्पणी गर्ने आफ्नो समर्थकलाई नचाहिँदो तरिकाले भड्काउने कारणले गर्दाखेरि अहिले यो देशमा अतिवाद हावी छ। यो अतिवादको अहिले चाहिँ तपाईँको रिजल्ट तत्काल नदेखिएला अस्ति तपाईँले देखिहाल्नु हो कसानगंजमा जे भयो त्यो पनि यस्तै खालको अतिवादको एउटा एउटा रिजल्ट हो। त्यही कारणले यो दुर्भाग्यपूर्ण हो त्यो कुरा र अर्को कुरा के भने उहाँको पोलिटिकल स्ट्राटेजी हो उहाँलाई उहाँको अटेन्सन इकोनोमी हो उहाँको स्ट्रेन्थ उहाँलाई अरू कसैले अटेन्सन पायो भने उहाँलाई एकदमै छटपटी हुन्छ। हिजो देशभरि नेपाली कंग्रेसको चाहिँ अधिवेशनको महाधिवेशनको चर्चा थियो विदेशमा पनि विदेशमा भएका नेपाली बिचमा चर्चा थियो त्यो चर्चा चाहिँ नेपाली कंग्रेसले कसरी पायो भनेर उहाँले आफूले त्यो चर्चा आफ्नो आफूतिर तान्नलाई गर्नुभएको एउटा चाहिँ स्पष्ट स्थान थियो।
4: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार सचिनजी
5: मेरो भनाइराख्ने मौका दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद।
4: उहाँ नेपाली कंग्रेसको केन्द्रीय सदस्यका युवा उम्मेद्वार सचिन तिमिल सेना 15 महाधिवेशनबाट युवा उम्मेद्वार हुनुहुन्छ आदरणीय श्रोता। अब हामी फेरि तपाईँलाई जोड्न चाहन्छौ नेपाली कंग्रेसका नेता सँग कुराकानी गर्न चाहन्छु। हाम्रो तिलकजी यतिखेर प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। तिलकजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
6: नमस्कार धन्यवाद।
4: अब अहिलेको अवस्थामा नेपाली कंग्रेसको भोजन व्यवस्थापन यो 15 महाधिवेशनलाई सम्पन्न पार्नका निम्ति कस्तो खालको तयारी छ?
6: अब यो 15 महाधिवेशन हिजोबाट शुरू भयो र हामीले आजबाट चाहिँ नि भ्रिकुटी मण्डपमा खानाको व्यवस्था गरेका छौँ र यो 15 महाधिवेशन दुईतिर एउटा चाहिँ नि हाम्रो खुला सत्र र बन्द सत्र चाहिँ नि खुला मञ्चमा र खानाको व्यवस्थापन यो भिरकुटी मण्डपमा गरेका छौ। त्यसको संयोजक म छु नै, त्यो पूर्ण रूपमा चाहिँ नि हामीले त्यसलाई व्यवस्थित गरिसकेका छौ र खाना हामीले चाहिँ आज 19 गतेबाट हाम्रो सेड्युल अनुसार 22 सम्म छ, अब अहिलेसम्म त्यही राखेका छौ। खाना चाहिँ हामीले त्यो बिहानको नास्ता ब्रेकफास्ट अनि दिउँसोको खाना अनि खाजाको रूपमा चाहिँ हामीले टी त्यो बिस्कुटहरू राखेका छौँ र बेलुकाको बेलुकाको खाना डिनर चाहिँ नै राखेका छौँ।
4: अब आएकाहरूलाई चाहिँ राम्रै छ होइन खानाको व्यवस्था?
6: खानाको व्यवस्था राम्रो छ, हामीले चाहिँ नि त्यसलाई व्यवस्थित ढङ्गबाट चाहिँ नि आज एकै ठाउँमा गर्दाखेरि धेरै गाह्रो होला भनेर दुईतिर गरेका छौँ। मलाई लाग्छ त्यसले चाहिँ सबैलाई चाहिँ सजिलो र सहज पनि हुन्छ।
4: अब तिलक सर एउटा कुरा के छ भने अब समग्र रूपमा चाहिँ नेपाली कंग्रेसको महाधिवेशन उल्लासमय रूपले अगाडि बढ़िरहेको यो परिस्थितिमा चाहिँ हिजोको खुला मञ्चको दृश्य चाहिँ कस्तो देखियो?
6: हजुर,
4: खुला मञ्चको दृश्य कस्तो रह्यो? हिजोको उद्घाटन सत्र कस्तो रह्यो तिलक सर?
6: होइन, यसलाई त समग्र रूपमा चाहिँ असाध्य राम्रो मान्नुपर्छ। हामी विशेष महाधिवेशनबाट आज चाहिँ 15 महाधिवेशन आइपुग्यौं र त्यो नेतृत्वले र हाम्रो चाहिँ सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा को टिम, जुन टिम त्यहाँभित्र चाहिँ केन्द्रीय सदस्यको रूपमा आफूलाई चाहिँ नै काम गर्न पाउँदा र त्यो व्यवस्थापनमा प्रत्यक्ष सहभागिता हुन पाउँदाखेरि खुसी पनि लागेको छ। मलाई अब धेरै साथीहरूको अनुभव के छ, हामीले चाहिँ हाम्रो अनुभवमा चाहिँ यसले एकदमै उल्लासपूर्ण चाहिँ साथीहरूको चाहिँ सहभागिता र चाहिँ विदेशी पाहुना, स्वदेशका नेताहरू र नेपाली काङ्ग्रेसका सम्पूर्ण चाहिँ नि नेता कार्यकर्ताहरूको चाहिँ नि सक्रिय सहभागितामा सकारात्मक रूपबाट चाहिँ नि हिजोको खुला सत्र सकिएको भन्ने लाग्छ र यो एकदमै ऐतिहासिक सफलतापूर्वक चाहिँ सकियो भन्ने मलाई लागेको छ।
4: होइन, अब तिलक सर एउटा कुरा के छ भने तिलक राणावारजी अहिलेको यो अवस्थामा चाहिँ भोजन व्यवस्थापनको राम्रै गर्नु भएको छ, यहाँले भनिसक्नु भएको छ होइन, अब किनभने देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू पनि आएका छन् काठमाडौँमा, उहाँहरूको व्यवस्थापन गर्नुपर्ने एउटा चुनौतीपूर्ण विषय हुन्छ। धेरै पार्टीका चाहिँ महाधिवेशनहरू हेरिएका छन्, कहीँ चाहिँ होइन विभिन्न खालका खल्लो विषयहरू पनि जोडिएर आएका छन्। यसलाई सुस्त बनाउनका निम्ति तपाईँहरूको कमान्ड चाहिँ कस्तो छ?
6: हामीले चाहिँ नि अब स्वयंसेवक साथीहरू पनि राखेका छौँ, हाम्रो चाहिँ तरुण दल, भूपू सैनिक संघ अनि नेभी संघ भनौँ न, हाम्रा चाहिँ एकदमै एक्टिभ भातृ संस्थाहरूको चाहिँ साथीहरूको पनि सहभागिता छ परम्परागत पहिलाको जस्तै गरेर। अनि त्यसको अतिरिक्त हाम्रो गणेशजीको चाहिँ उसमा स्वयंसेवक दल भनौँ न दस्ता छ, उहाँहरूले चाहिँ नि विशेष गरेर चाहिँ नि त्यो व्यवस्था चाहिँ भनौँ न सजिलो अप्ठ्यारो सहजीकरण गर्नुहुन्छ। र अर्को कुरा चाहिँ म यो भोजन व्यवस्थापनको संयोजक छु र सबै मैले चाहिँ सातै प्रदेशमा चाहिँ सभापतिज्यूहरूलाई एकजना दुईजना अब के अरे दुईजना जति चाहिँ नि उहाँहरूको चाहिँ नि भनौँ न प्रत्येक प्रदेशको साथीहरूलाई चाहिँ सहजीकरण होस्, अप्ठ्यारो कहीँ कन्ट्याक्ट कसरी गर्ने के गर्ने भनेर अप्ठ्यारो चाहिँ नहोस् भनेर अनि उहाँहरूलाई पनि राखेका छौँ। र अर्को चाहिँ नि त्यसै मेरै अन्तर्गत रहेर साथीहरू अरू 15-20 जना साथीहरू ताकि त्यहाँ भोलि चाहिँ नि कुनै कुराले चाहिँ अप्ठ्यारो नपरोस् खानेकुरामा अथवा जाने कुरामा हिँड्ने कुरामा र हामीले बिहान पनि जस्तै त्यसलाई चाहिँ सहज होस् भनेर चाहिँ बिहान 7 बजे हामीले चाहिँ ब्रेकफास्ट चाहिँ सुरु गरेर 9:30 बजेसम्म अनि के अरे बिहानको खाना 11:30 बजेदेखि 2:30 बजेसम्म अनि बेलुकाको खाना तपाईँको चाहिँ 5 बजेदेखि चाहिँ खोल्ने ताकि चाहिँ नि सबैलाई सहज र सजिलो आफ्नो टाइम अनुसार आफूलाई चाहिँ सहज भएको टाइम अनुसार आएर चाहिँ भोजन लिएर आराम गरेर चाहिँ त्यो चाहिँ सुविधा लिएर सुविधायुक्त तरिकाबाट चाहिँ नि खाना बस्ने आफैले छ भने पनि खानाको लागि कुनै चाहिँ अप्ठ्यारो नपरोस् भन्ने हिसाबले अहिले समयलाई एकदमै वैज्ञानिक व्यवस्थित ढङ्गबाट चाहिँ गरेका छौँ। र अर्को कुरा के छ भन्नुहुन्छ भने तपाईँ यस्तो छ मेनुलाई चाहिँ खास गरेर अब अहिले यो 16 शताब्दी पनि हो, अब हामीले भेज र नन भेज राखेका छौँ नि अनि बिहानमा चाहिँ हामीले अब चार आइटम जस्तै ब्ल्याक मिल्क टी र अनि हेलो
4: सुनिँदैछ तिलक सर
6: ए इगो आएर क्या नि
4: सुनिँदैछ प्लिज
6: बिहानको चाहिँ तिन चार आइटम जस्तै अन्डा खाने अन्डा बोइल अन्डाहरू चाहिँ छ छोला भटुरा छ अनि चनाहरू छ अब तपाईँको चाहिँ नि यो फ्रेस फ्रेस फुड फ्रुट्सहरू छ फलफुलहरू यसरी राखेका छौँ भने दिउँसोको खाना चाहिँ तपाईँको चाहिँ नि

0: गरिन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
1: हामी तिलक राणाबारजीसँगै कुराकानी गर्दैछौ, उहाँसँग अलि अघि सम्पर्क विच्छेद भएको थियो। तिलकजी पुनः स्वागत छ। तपाईँ बताउँदै हुनुहुन्थ्यो कस्तो खालको व्यवस्थापन छ भनेर, टुङ्गियो व्यवस्थापन राम्रै रहेछ होइन यो पाला मेनुमा?
2: हजुर, एउटा भेन्यु पनि राम्रो छ, छुट्टै छ, अनि अर्को चाहिँ हाम्रो स्वयंसेवी साथीहरू छ, अर्को चाहिँ हाम्रो चाहिँ नि प्रदेश त्यो चाहिँ प्रदेशका प्रदेश सभापतिहरू अथवा प्रदेशबाट चाहिँ मागेको चाहिँ नि कोअर्डिनेटर साथीहरू जसले चाहिँ सहजीकरण गर्नुहुन्छ, र हामीसँग पनि हाम्रै साथीहरू पनि प्रशस्त राखेर ताकि काहीँ अप्ठ्यारो सजिलोमा पनि उहाँहरूको उपस्थित रहन्छ भनेर
1: हामीले
2: ढङ्गबाट चाहिँ अगाडि बढाएका छौँ।
1: चन्द्र महाधिवेशनमा यहाँको उम्मेदवारी, किनभने तपाईँ त राम्रोसँग व्यवस्थापनमा खटिनु भएको छ होइन, देशभरिका महाधिवेशन प्रतिनिधिहरूलाई खाना खुवाउने कुरा चाहन्छु नै छैन, उम्मेदवारी केमा छ यहाँको?
2: मेरो केन्द्रीय सदस्य खुला तर्फ चाहिँ जान्छु भनेर सबै साथीहरूलाई चाहिँ भनेको छु, र मलाई लाग्छ मैले चाहिँ अब यो विशेषदेखि अहिले अथवा हिजोदेखि पनि काङ्ग्रेसमा लागेको र काङ्ग्रेसले चाहिँ अब सेवा के भन्छ राजनीतिक सेवा हो र काङ्ग्रेसमा पार्टीमा रहेर त्यो सेवा गर्न सकिन्छ भन्ने हेतुले चाहिँ म पार्टीमा सक्रिय छु, र अहिले पनि म के यो विशेषको केन्द्रीय सदस्य हो, र नेपाली काङ्ग्रेसले अहिले यो कार्य समितिले गर्ने हरेक क्रियाकलापमा मेरो सक्रिय सहभागिता छ, र त्यसैको खातिर अहिले पनि यो 15 अझ बढी चाहिँ मेहनत, अझ बढी चाहिँ सहयोग र पार्टीलाई अगाडि जुन पार्टीले चाहिँ गर्न खोजेको छ
3: अत्यन्तै उत्साहप्रद एउटा नयाँ जोश, नयाँ उमङ्ग, विशाल युवाहरूको सहभागिता र देशभरि यो एउटा अत्यन्तै महत्वपूर्ण र उत्साहजनक रहेर यो माहौल, यो हाम्रो खुल्ला मञ्चको माहौल हेर्दाखेरि यस्तो लागिरहेको थियो देश नै यहीँ नै खुल्ला मञ्चमा आएको जस्तो फिल भइरहेको थियो र अत्यन्त उत्साहप्रद भयो, र नेपाली काङ्ग्रेसले यो हिजोको उद्घाटन सत्रले नेपाली काङ्ग्रेसभित्र नयाँ जोश, नयाँ ऊर्जा र नयाँ भिजन सबै भरेको जस्तो महसुस भएको छ, अत्यन्त उत्साहप्रद रह्यो केन्द्रजी।
1: होइन आनन्दजी, अब महाधिवेशनमा एकदम रौनकता छ होइन, अब नेपाली काङ्ग्रेसको नेतृत्व अब गगन कुमार थापाले चाहिँ सम्भवतः निर्विरोधै हुने खालको सम्भावना पनि छ, सभापतिमा पदाधिकारी संख्या केही बढाउने पनि भनिएको छ, तपाईँको उम्मेदवारी केमा रह्यो, घोषणा गर्नुभयो उम्मेदवारी?
3: मैले केमजी मलाई अत्यन्त गर्व लाग्यो कि तपाईँलाई म 11 महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुँदै 11, 12, 13, 14 र अहिले 15 महाधिवेशन म 5 लगभग महासमितिको सदस्य भइसकेको व्यक्ति र यो 13 महाधिवेशनमा नेपाली काङ्ग्रेसको आमन्त्रित केन्द्रीय सदस्य व्यक्ति भइसकेका व्यक्ति नाताले मैले अहिले कैलालीको क्षेत्र नम्बर 4 प्रतिनिधि सभाको निर्वाचन पनि प्रतिस्पर्धा गरेको र सहमति सहकार्यका साथ त्यहाँका साथीहरूले सबैभन्दा उत्कृष्ट मत दिएर मलाई महाधिवेशनमा पठाउनु भएको छ। यसको अर्थ के हो भने तपाईँ अब नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिमा तपाईँको गर्विलो उपस्थित हुनुपर्छ भन्ने कुरा मैले आफ्नो क्षेत्रबाट पनि पाएको छु, र विश्वभरिबाट आएका नेपाली जनसङ्घ समितिका साथीहरू र 77 जिल्लाबाट आउनुभएका नेपाली काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधि महासमिति सदस्यहरूसँगको लामो समयसम्म सहकार्य एकता थियो, उहाँहरू सबैको सल्लाह सुझाव अनुसार मैले नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको खुल्ला तर्फ चाहिँ आफ्नो उम्मेदवारी हिजो मात्रै मैले घोषणा गरेको छु। घोषणा गर्नुको अर्थ यो होइन चर्चामा आउनलाई कुनै पदमा घोषणा गर्नु भएन केमजी, त्यो त्यसलाई त्यसको सम्भावनालाई हेरेर साथीहरूसँग सल्लाह सुझाव गरेर नेतृत्व गराउनुसँग सल्लाह सुझाव गरेर मात्र मैले हिजो मात्र आफ्नो केन्द्रीय कार्य समितिको सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेको थियो केमजी। यो रेडियोको माध्यमबाट तपाईँको अत्यन्त पपुलर रेडियोको माध्यमबाट सम्पूर्ण श्रोताहरू जो अहिले सुनिरहनुहुन्छ नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, अपिल गर्न चाहन्छु, लामो समयसम्म बसेर यो पार्टीमा मैले सेवा गरेको छु, स्वदेशमा होस् विदेशमा, यो देशमा साह्रो गाह्रो पर्दाखेरि होस्, दैवी विपत्ति पर्दाखेरि होस्, यो देशमा कुनै खालका संकट पर्दाखेरि होस्, सधैँ अग्रपन्थीमा उभिएर नेपाली काङ्ग्रेसको एउटा कार्यकर्ता एउटा सिपाही भएर यो देशको सेवा गरेको छु, यो पार्टीको सेवा गरेको छु। मलाई लाग्छ यो 5 महासमितिको सदस्य भइसकेको व्यक्ति अब केन्द्रीय कार्य समितिमा मेरो एकदमै सशक्त प्रस्तुति हुनुपर्छ भन्ने सबैको भावना छ र मेरो पनि आफ्नो त्यही धारणा छ केमजी।
1: भनेपछि काङ्ग्रेसको केन्द्रीय सदस्यको खुला सदस्य, खुला केन्द्रीय सदस्यमा यहाँको उम्मेदवारी होइन?
3: हजुर केमजी, खुल्ला केन्द्रीय सदस्य छ, र अझ त्यसमा पनि केही भयो भने केही सहमतिको कुरामा केही यताउता भयो भने या तपाईँको अरू कुनै क्लस्टमा आउनुपर्ने भयो भने त्यो पनि सम्भावना खुल्लै छ, किनभने म सहमति सहकार्यमा विश्वास गर्ने मान्छे व्यक्ति भावनाले र केन्द्रीय कार्य समितिमा मात्र मेरो रहन्छ केमजी, किनभने अहिले धेरै आकाङ्क्षी नेताहरू आकाङ्क्षी हुनुहुन्छ, सहमहामन्त्रीमा

0: तपाईँ धेरै साथीहरूको मेरो सुझाव थियो लामो समयसम्म तपाईँ काम गरेको व्यक्ति एउटा सिनियर व्यक्ति र सहमहामन्त्रीमा जानुपर्छ भन्ने सुझाव थियो तर मैले के भने कि अहिले यो भिडभाडमा धेरै नै तपाईँको यो प्रतिस्पर्धाका हानाफाप गर्नुभन्दा पनि कुनै पनि भूमिका केन्द्रीय कार्य समितिको कुनै पनि होसमा रहेर एउटा आफ्नो आफ्नो क्षमता योग्यता र आफूले चाहिँ आफ्नो भूमिका निर्वाह गर्न सकिन्छ भनेर मैले केन्द्रीय सदस्यमा मात्र आफ्नो भूमिका अहिले भूमिका खोजेको थिएँ जी.
1: होइन तपाईँले किन पत्याउने महाधिवेशन प्रतिनिधिहरूले देशभरका महाधिवेशन प्रतिनिधिलाई चिन्छन् त आनन्द विष्टलाई गोरख विष्टलाई
0: होइन देशभरिका चिन्नु छ हजुर मैले लामो समयसम्म तपाईँको 2046 सालको जनआन्दोलनदेखि तपाईँको आफ्नो भूमिका निर्वाह गर्दै आएको 2062-63 जनआन्दोलनमा मैले अन्तर्राष्ट्रिय स्तरमा बसेँ प्रजातान्त्रिक आन्दोलनलाई कसरी अन्तर्राष्ट्रिय जगतबाट दबाब सिर्जना गरेर संयुक्त राष्ट्र संघ व्हाइट हाउसदेखि लिएर तपाईँको अन्तर्राष्ट्रिय मानव अधिकार संघ संस्था घर घटाएर न्युयोर्कमा बसेर मैले चाहिँ 62-63 सालको आन्दोलनमा अहम भूमिका निर्वाह गरेको र मैले त्यहाँ बसेका सम्पूर्ण देशबाट जाने नेपालीहरू या विदेशमा बसेका नेपालीहरू उहाँको जीवनलाई कसरी सहज बनाउन सकिन्छ विश्वभर रहेका नेपालीहरूलाई कसरी देशसँग जोड्न सकिन्छ कसरी देशको अर्थतन्त्रलाई अझ मजबुत बनाउन सकिन्छ भन्ने भूमिका गर्दै मैले प्रत्येकचोटि यहाँका तपाईँको 64 सालको निर्वाचन होस् 70 सालको निर्वाचन होस् 74 सालको निर्वाचन होस् 79 सालको निर्वाचन होस् या तपाईँको म आफै 83 सालको निर्वाचनमा आफै स्वयं तपाईँको उम्मेद्वार भएर 83 सालको निर्वाचन भएर होस् त मैले विभिन्न कालखण्डमा पार्टीको लागि धेरै नै काम गरेको छु धेरै नै तपाईँको सङ्घर्ष गरेको छु धेरै नै आफ्नो जीवन यसमा समर्पण गरेर भए हुनाले मलाई विश्वास छ देशभरिबाट आउने र विदेशबाट आउने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूले यसका मेरो मूल्याङ्कन गर्नुहुनेछ म अहिले नै महाधिवेशन प्रतिनिधि आएर जितेर मैले केन्द्र सदस्य खोजिहाने क्षमजी तपाईँलाई मैले भने म 5 पटक महासमिति सदस्य भइसकेँ देखि हुनाले मैले अब चाहिँ अब आफ्नो भूमिकालाई अलिक अपग्रेड गर्नुपर्छ युवाहरूको तपाईँको अत्यन्तै उत्साहप्रद तरिकाले युवाहरूको उल्लेखनीय सहभागिता छ अब हामी पनि तपाईँको आफूलाई एक स्टेप अपग्रेड गर्नुपर्छ र युवाहरूलाई पनि साथ मिलाउनुपर्छ भन्ने मान्यताका साथ म आफ्नो उम्मेद्वार दिएको हो.
1: हस् यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आनन्द विष्टजी आगामी दिनको शुभकामना पनि के भन्न चाहनुहुन्छ जाँदाजाँदै महाधिवेशन प्रतिनिधिहरूलाई
0: अत्यन्तै तपाईँको यो हाम्रो उत्साहप्रद हाम्रो 15 महाधिवेशन भइरहेछ आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू महाधिवेशन प्रतिनिधिजीहरू मैले आफूलाई पार्टीमा मैले चाहिँ केन्द्रीय कार्य समितिको मेरो सशक्त भूमिका हुनुपर्छ भन्ने मैले मान्यता राखेर यहाँहरूको सल्लाह सुझाव अनुसार अगाडि बढेको छु तपाईँहरूको अमूल्य मत मलाई दिएर विजय गराउनु भयो भने मैले केन्द्रीय कार्य समितिबाट डायस्पोरा कमिटीलाई पनि नेपालको मेन स्ट्रिमसँग जोड्ने र नेपाललाई पनि तपाईँको अन्तर्राष्ट्रिय स्तरमा मैले 25-26 वर्ष पनि अन्तर्राष्ट्रिय स्तरमा बसेर काम गरेको व्यक्ति भए हुनाले अन्तर्राष्ट्रिय स्तरमा नेपालको सबैलाई उच्च बनाउने कार्यमा कति के योजना पार्टीको माध्यमबाट ल्याउन सकिन्छ भन्ने कुरा केन्द्रीय कार्य समितिमा मैले तपाईँले आफ्नो भूमिका निर्वाह गर्न सक्छु त्यो हुनाले मलाई आफ्नो अमूल्य मत दिएर विजय गराइदिनुको लागि म आज तपाईँहरूको पपुलर रेडियो कार्यक्रम मार्फत हार्दिक सम्पूर्ण माध्यम प्रतिनिधिहरूमा हार्दिक अपिल गर्न चाहन्छु र खेमजीलाई यो अवसरको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु.
1: देशभरिका माध्यमिक प्रतिनिधिहरूसँग यहाँले भेटघाट गर्नुभएको छ होइन सबैसँग कोर्डिनेसन गर्नुभएको छ
0: भइरहेछ हजुर भइरहेछ एकदमै भइरहेछ अब किन हाम्रो हिजो मात्रै अब आउने क्रम जारी छ आज धेरै साथीहरू हिजो आइपुग्नु भएको छैन धेरै जिल्लाको अधिवेशन पनि तपाईँको नतिजा पनि आएको छैन मलाई लाग्छ आजदेखि आजदेखि थप रौनकता हुन्छ र आजदेखि थप भेटघाटको वातावरण सृजना हुन्छ. हजुर
1: हस् आनन्द यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद आगामी दिनको शुभकामना नमस्कार. नेपाली कंग्रेसका केन्द्रीय सदस्यका उम्मेद्वार आनन्द विष्ट आदरणीय श्रोता यतिखेर हामी जान चाहन्छौ नेपाली कंग्रेसको सहमहामन्त्रीका उम्मेद्वार शंकर तिवारी हामीसँग हुनुहुन्छ. तिवारीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली पसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार गुड मर्निङ शंकरजी. गुड मर्निङ हामीसँग
2: गुड मर्निङ
1: सुन्दै हुनुहुन्छ मेरो आवाजलाई शंकरजी.
2: यो आवाज डिस्कनेक्ट भएको छ फेरि एकपटक कनेक्सन गर्नु पर्यो.
1: अहिले ठिक छ अहिले आवाज ठिक छ अहिले
2: अहिले ठिक छ.
1: ल अब सहमहामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएछ नि त होइन कि महामन्त्रीको
2: महामन्त्रीमा उम्मेदवारी दिएको छु मैले प्रेस कन्फरेन्स मार्फत यो कुरा
1: महामन्त्रीमा उम्मेदवारी दिनुभयो. अब महामन्त्रीको उम्मेदवारी दिँदै गर्दाखेरि तपाईँले आफ्ना कुन कुन विषयवस्तुलाई त्यहाँ समेटेर एजेन्डाहरूलाई समेटेर महामन्त्रीमा उम्मेदवारी दिनुभयो तपाईँ क्यापेबल हो महामन्त्रीमा सङ्घर्षी यतिखेर.
2: मैले महामन्त्रीमा उम्मेदवारीको मेरा 3 पक्षहरू छन् 4 पक्षहरू छन्. मेरो पहिलो पक्ष छ काङ्ग्रेसको विचार नेपाली लोकतन्त्रको विचार अहिले संकटमा छ म काङ्ग्रेस विचारको रक्षा व्याख्या र विस्तारको लागि मेरो उम्मेदवारी हो पहिलो कुरा. दोस्रो कुरा हामीले विशेष महाधिवेशनबाट रूपान्तरण गर्ने भनेर भन्यौं त्यो रूपान्तरण अनुसारको रूपान्तरण भएको छैन त्यही भएर काङ्ग्रेसको रूपान्तरणको पनि रूपान्तरणको लागि मेरो उम्मेदवारी हो दोस्रो कुरा. तेस्रो कुरा काङ्ग्रेसको 7600 महाधिवेशन प्रतिनिधि 35 विदेशी थिए जनसम्पर्क समितिहरू र 77 जिल्लाबाट र कंग्रेसको विभिन्न भारतीय संस्थाबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूमा 45 मुनिका साथीहरूको बहुमत छ र त्यो 45 मुनिको जुन जनसांख्यिकी हो त्यो युवा विचार युवालाई युवालाई लिड गर्नुपर्छ जुन विचार हो, उहाँहरूको दबावलाई, उहाँहरूको जुन अन्तरकामना छ कि पार्टीभित्र केही फ्रेस चेहरा पार्टीको हायरकीमा पुगुन्, पार्टीको पदाधिकारीमा पुगुन्, त्यसलाई त्यसलाई उचित सम्बोधनको लागि उहाँहरूलाई विकल्प दिनुपर्छ भनेर मेरो उम्मेदवारी हो. र हामीले जुन विशेष महाधिवेशन भेटमण्डपमा गर्यौं त्यसकै विचारको निरन्तरता त हो र त्यो सँगसँगै नेतृत्वमा पनि केही अनुहार फेर्ने हो कि भन्ने कुराको दबाव खुल्ला मञ्चमा छ, कार्यकर्ताहरूले त्यो कुरा स्पष्ट अभिव्यक्त गर्नुभएको छ त्यसमा छ. र चौथो कुरा महत्वपूर्ण कुरा के छ भन्दाखेरि बीपी कोइरलाको समयको प्रजातान्त्रिक समाजवाद 2012 सालमा पारित गरेको त्यो समाजवाद आगत मितिमा के गर्ने त काङ्ग्रेसको आर्थिक कार्यक्रम के हुनुपर्छ त जसरी विश्व वासिङटन कन्सेन्ससको 1989 यताका वर्षहरूपछि आज विश्व अर्थतन्त्रको आधार कर्नवाल कन्सेन्ससलाई बनाउन खोजिएको छ. त्यो कर्नवाल कन्सेन्सस भनेको के भन्दाखेरि रेजिलियन्ट नेसनल इकोनोमी अनि यो आर्थिक समता इकोनोमिक इक्विटी र यो वातावरणीय इन्भाइरोमेन्टल सस्टेनेबिलिटी सस्टेनेबिलिटी वातावरणीय दिगोपनालाई कायम गरेर अगाडि बढ्ने कुरा छ. त्यो कंग्रेसले त्यो बीपीको समयको समाज के हो, बीपीको समयको विचार के थियो, बीपीको समयको नेपाली अर्थतन्त्र के थियो, बीपीको समयको संसारको भू राजनीति के थियो, बीपीको समयको संसारका परिधि के थिए, के कति बदलाव आएछ, आज एआईको समय भएको छ, आर्टिफिसियल इन्टेलिजेन्सको समय भएको छ, यो सबै कुराको सामूहिक व्याख्या जरूरी छ. त्यो व्याख्या सहित म उभिएको छु मैदानमा.
1: अब एउटा कुरा शंकर तिवारीजी, तपाईँ केन्द्रीय सदस्य पनि बन्नु भएन, सिधै महामन्त्रीमा हाम फाल्नु भयो नि त. हाम फाल्दाखेरि चाहिँ तपाईँको नेपाली कंग्रेस प्रतिको निष्ठा र नेपाली कंग्रेस प्रतिको परिपक्वता, अब शंकर तिवारीलाई चाहिँ चिन्छन् त देशभरका महाधिवेशन प्रतिनिधिहरूले.
2: मैले पार्टी भनेको विचार हो, मैले कंग्रेस पार्टीमा अर्पण गरेका झण्डै 25 वर्षको समय मेरो दिव्य मेरो जीवनको दिव्य समय मैले कंग्रेस पार्टीको इतिहास खोज्ने कुरामा, इतिहास पुनर्लेखन गर्ने कुरामा र कंग्रेसको विचारको व्याख्या गर्ने कुरामा लगाएको छु. त्यो कुराले गर्दा देशभरिका साथीहरूले मलाई जहिले पनि तपाईँ सधैँ बाहिर बसेर हुँदैन, तपाईँ सभापतिको सहयोगी मात्र भएर हुँदैन, तपाईँ भित्रै सभापतिसँग सँगै कुममा कुम जोडेर पार्टीको हायरकीमा बसेर काम गर्नुपर्छ भनेर सुझाव दिएकाले मैले महामन्त्री उम्मेदवारी दिएको हुँ. यसलाई मैले भेटेका, मैले हिजो उम्मेदवार घोषणा गरेपछि भेटेका, मैले खुल्ला मञ्चमा होला, पार्टी कार्यालयमा होला, अन्यत्र पनि गएर भेटेका साथीहरूको यो एकमात्र मत छ कि तपाईँले हामीलाई ठिक विकल्प दिनुभएको छ. कंग्रेस युवाहरूको पार्टी हो, भिरकुटी मण्डपको नेतृत्वको निरन्तरतामा, नीतिको निरन्तरता त हो, तर भिरकुटी मण्डपबाट खुल्ला मञ्च आउँदाखेरि नेतृत्वमा केही नयाँ चेहरा हामी देख्न चाहन्छौ. शंकरजीले आँट गरेर फाइट गर्ने आँट गरेर त्यो चाहिँ हामीलाई विकल्प दिनुभएको छ. हामी अत्यन्त उत्साहित छौँ भनेर मेरो उत्साहमाथि प्राण भर्ने काम गर्नुभएको.
1: भनेपछि अब नेपाली कंग्रेसको नेतृत्व चाहिँ गगन थापाको नेतृत्वमा दृढ भएर अगाडि बढ्छ होइन,
2: त्यसमा कुनै शंका नै छैन. हिजो त्यहाँ भेला हुनुभएका सबै राष्ट्रिय पार्टीका नेताहरूले त्यो कुरा व्यक्त गर्नुभएको छ.

0: जीकै निकट भनेर चिनिनुहुन्छ शंकरजी, कतै सभापतिजीले नै उम्मेदवारी दिनुहोस् न महामन्त्रीमा भन्नुभयो तपाईँलाई।
1: काँग्रेसको कुनै पनि पदमा कन्टेस्ट गर्नको लागि 7600 महाधिवेशन प्रतिनिधिहरू नै इलिजिबल हुन्छ, पहिलो कुरो क्लान बिर्सनु भएन। र त्यो सँगसँगै काँग्रेसका प्रत्येक कार्यकर्ताको आजको मितिको गार्जियन पार्टी सभापति नै हो, सबैको अभिभावक उहाँ नै हो, त्यसमा पनि कुनै सन्देह छैन। त्यो सँगसँगै मैले उहाँको सान्निध्यमा रहेर जसरी काम गर्ने अवसर पाएँ, प्रदीप गिरीको सान्निध्यमा होला, नरेन्द्र आचार सान्निध्यमा होला, र उहाँको पुस्ता विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप होल्डर सान्निध्यमा रहेर मैले जुन कंग्रेस पाठशालाबाट धेरै कुरा सिक्न सकेँ, देशभरि घुमे, विदेशमा गएर अध्ययन समेत गरेँ, त्यो सबै थोरो इतिहास पनि मैले जान्न, लेख्न, पढ्न, बुझ्ने अवसर पाएँ। त्यसको आधारमा र देशभरिको कार्यकर्ताको आवाज

0: सँगै देशै नेपाली कांग्रेसको यो अधिवेशनमा तरंगित भएको मैले महसुस गरेको छु।
1: होइन अब तपाईँलाई राम्रोसँग थाहा छ होइन, त्यहाँ कंग्रेसका नेताहरूले पनि धेरै कुराहरू बताउनु भएको छ, शीर्ष नेताले अन्य दलका नेताहरूले पनि अबको कंग्रेसको भूमिका र कंग्रेसको भविष्यका बारेमा चाहिँ बताउनु भएको एउटा विषय पनि छ। रातारात प्रधानमन्त्रीबाट एउटा स्टाटस पनि आयो, हामीले खुला मञ्च बनाइदिएका छौं र गाली गर्न पाएका छन् पनि भने, यी समग्र त कुरालाई कसरी हेर्नुहुन्छ?
0: त्यो प्रधानमन्त्रीको टिप्पणी चाहिँ अत्यन्त अस्वाभाविक छ, म त्यसलाई टिप्पणी गर्न चाहन्न। त्यो अपरिपक्वताको एउटा उहाँले आफैले प्रधानमन्त्री कति अपरिपक्व हुनुहुन्छ भन्ने कुरा उहाँले व्यक्त गर्नुभयो। खुला मञ्च तपाईँको यो नेपाली राजनीतिको तपाईँको एउटा लामो इतिहास बोकेको मञ्च हो। यद्यपि हामीले हाम्रा अधिवेशनहरू भौतिक हिसाबले खुला मञ्च तयार नभएको कारणले अब भेलकुटी मण्डपमा नेत्र पनि गरेका थियौं, जुन कुरा आम रूपमा नेपाली जनताले, तर प्रधानमन्त्रीले खुला मञ्चमा नेपाली कांग्रेसले अधिवेशन गर्ने भइसकेपछि तपाईँको टुडी खेलमा पार्किङ खोलेर होइन आम नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई तपाईँहरू पार्किङ यहाँ गर्नुहोस् भनेर अझ सहजीकरण गरिदिनु पर्थ्यो। यो बहुदलीय शासन व्यवस्थामा राजनीतिक दलहरूलाई अनुकूल हिसाबले तपाईँको आफ्नो संगठन गर्ने आफ्ना बहसहरू गर्ने अनुकूलता सरकारले उपलब्ध गराउनु पर्थ्यो, त्यसमा उहाँ चुक्नुभयो भन्ने मलाई लाग्छ। तर हामीलाई केही पनि छैन, हामी नेपाली कांग्रेसले धेरै ठूलो कष्ट संघर्ष गर्दै आएको पार्टी हुनाले यी कुराहरूलाई हामीले तपाईँको नोटिसमा पनि राख्दैनौ, यो तपाईँको तपसिलमा राखेर हामी अगाडि बढ्छौं।
1: अब नेपाली कंग्रेसको 15 महाधिवेशन जुन तरिकाले अगाडि बढ़िरहेको छ त्यसमा यहाँको उम्मेद्वारी केमा छ? यसमा
0: म साथीहरूसँग देशभरिका साथीहरूसँग संवाद गरिरहेको छु। वास्तवमा म व्यक्तिगत रूपमा कहाँनिर हुन्छु त्यो महत्वपूर्ण कुरा छैन। अब आजको दिनमा हामीले हाम्रा कस्ता नीतिहरूलाई हाम्रो एजेण्डाहरूलाई स्थापित गर्न सक्छौ त्यो विषयमा मेरो विशेष ध्यान छ, र नेतृत्व पंक्ति सिँगै नेतृत्व पंक्ति कस्तो बन्न सक्छ त्यसमा मेरो चाख छ, र सँगसँगै अब हामी कुन ऊर्जाका साथ अधिवेशनबाट फर्किन्छौ र हामीले कस्ता तपाईँको कार्यक्रमहरू लिएर नेपाली राजनीतिक परिदृश्यहरूमा हामी जान्छौ भन्ने कुरा मेरो लागि महत्वपूर्ण छ। साथीहरूले अहिले धेरै साथीहरूले केन्द्रीय सदस्यमा फाइट गर्नुपर्छ त प्रतिस्पर्धा गर्नुपर्छ भनेर भनिरहनु भएको छ, म साथीहरूको परामर्श लिएर दिउँसो सम्ममा आफ्नो डिसिजन गर्छु।
1: भनेपछि केन्द्रीय सदस्यमा तपाईँ कन्फर्म उम्मेदवारी?
0: म केन्द्रीय सदस्यको लागि आफ्नो छलफल चलाइरहेको छु।
1: भनेपछि नेपाली कंग्रेसका महाधिवेशन प्रतिनिधिहरूले बासु ढुङ्गानाजीलाई कसरी चिन्नुहुन्छ? उहाँहरूले तपाईँ त पर्यटन व्यवसाय पनि होइन?
0: म मेरो खास गरी पाँचवटा आयामहरू छ, म मेरो जीवनलाई पाँचवटा आयाममा व्याख्या गरिरहेको छु र त्यो पाँचवटा आयाममा म क्रियाशील छु। म धेरै लामो समयदेखि आज 35 वर्षदेखि नेपाल विद्यार्थी संघको तपाईँको प्रारम्भिक कमिटी गाउँ कमिटीदेखि जिल्ला कमिटीदेखि अब त्रिभुवन विश्वविद्यालयमा यहाँको युनिटको उपसभापतिदेखि नेपाल विद्यार्थी संघको फिल्डमा काम गरे, जिल्लाको सदस्य भए, तीनचोटि महाधिवेशन प्रतिनिधि भए, दुईचोटि महासमिति सदस्य भए, र यो जिल्ला स्तरमा र ग्रासरूटको लेभलमा मैले राजनीतिक कोर्समा धेरै कामहरू गरेको छु। अब राष्ट्रिय राजनीतिमा प्रवेश गर्ने मेरो परिपक्व तपाईँको वातावरण एकातिर बढेको छ भने अर्कोतिर म देश सम्झेर राजनीतिमा गरिरहेको छु। सँगसँगै म तपाईँको सामाजिक कामहरूमा क्रियाशील छु, मैले थुप्रै सामुदायिक पुस्तकालयहरू बनाउने बफरजोनको नेतृत्व गरेर सौराजस्व क्षेत्रमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मैले 15 वर्ष सामाजिक काम गरेर त्यहाँको नेतृत्व गरेको छु, थुप्रै सामाजिक कामहरू गरेर जनतासँग जोडिएको छु। सँगसँगै म आफै आर्जन गर्नुपर्छ भनेर एउटा उद्यमी हो, म मेरो पर्यटनमा रिसोर्ट रेस्टुरेन्टहरू छ त्यहाँ काम गरिरहेको छु, म किसान हो, मैले माछा पालन आजभन्दा झन्डै 25 वर्ष अगाडिदेखि चितवनमा व्यवस्थित किसिमले माछा पालन मैले गरिरहेको छु, सँगसँगै म सृजना फेरि तपाईँको हातलाई विश्वास गर्छु, मान्छेसँग भएको अनन्त सम्भावनाहरूलाई प्रस्फुटन गर्नुपर्छ चाहिँ राजनीतिले भनेर चाहिँ तपाईँको चाहिँ ती गतिविधिहरूलाई पनि मैले प्रवर्धन गरिरहेको छु भने अर्कोतिर चाहिँ म मान्छे चाहिँ आध्यात्मिक हिसाबले पनि अत्यन्त

0: त समृद्ध हुनुपर्छ, सचेत हुनुपर्छ र मान्छे चाहिँ शान्त भएर चाहिँ तपाईँको चाहिँ बाँच्न सक्ने, तटस्थ भएर बाँच्न सक्ने, स्वायत्त सुखायमा रमाउन सक्ने किसिमको चाहिँ एउटा व्यक्तिको जीवन हुनुपर्छ भनेर यो पाँचवटा कुरा राजनीति, समाजसेवा, उद्यमशीलता, साहित्य र आध्यात्म यो कार्यक्रमहरूलाई चाहिँ अगाडि बढाएर बहुआयामिक हिसाबले चाहिँ मेरो आफ्नो व्यक्तित्वको प्रवर्धन गरिरहेको छु।
1: भनेपछि अब बासुजी अहिलेको अवस्थामा चाहिँ नेपाली कंग्रेस पनि तपाईँले भने जस्तै चारित्रिक हिसाबले चाहिँ अगाडि बढ्न सक्ने सम्भावना पनि देखिन्छ त्यसो भए?
0: हामी नेतृत्वहरूलाई हेरेर पनि कार्यकर्ताहरू त्यतातिर आकर्षित हुन्छन्। एउटा मान्छेले चाहिँ अब एउटा हाम्रो लिडरले यो गर्न सक्छ भने म पनि यसलाई चाहिँ यस्तो जीवन चाहिँ बाँच्न सक्छु भनेर धेरै मान्छेहरूलाई प्रेरणा हुन्छ एकातिर भने, अर्कोतिर अब आजको युगको चेतनालाई, आजको युगको च्यालेन्जलाई चाहिँ तपाईँको एड्रेस गर्नको लागि सृजनशील मान्छेहरूलाई अगाडि ल्याइएन भनेदेखि फेरि तपाईँको चाहिँ पार्टी कमजोर हुँदै जान्छ। त्यहाँ हामी त्यो बहस पनि गर्न सक्दैनौँ र चुनौतीहरूलाई चिरेर अगाडि जाने फेरि तपाईँको चाहिँ नेतृत्व पनि जसले गरेको छैन, जसले त्यो भोगेको छैन त्यसले चाहिँ गर्न सक्दैन। त्यस कारण हामीहरू जस्तो मान्छेलाई चाहिँ प्रवर्धन गर्नुपर्छ भन्ने म ठान्दछु।
1: र जाँदा जाँदै देशभरका महाधिवेशन प्रतिनिधिहरूलाई के छ यहाँको अपिल?
0: एकदमै सचेत भएर राम्रा मान्छेहरूलाई चाहिँ सृजनशील मान्छेहरूलाई छानौ। हामी चाहिँ अब सभापतिले उपसभापतिले हामी गुट बनाउँदैनौ भनेर भन्नुभएको छ, त्यसको चाहिँ तपाईँको चाहिँ त्यसको बौद्धिक अर्थ भनेर भनेको चाहिँ व्यक्ति हामी चाहिँ स्वतन्त्र हिसाबले राम्रा मान्छेहरूलाई छानौ भन्ने त्यसको सन्देश पनि हो। त्यो सन्देशलाई बुझेर हामीले हरेक उम्मेद्वारको बारेमा अध्ययन गरौं, बुझौं र चाहिँ बुझेर चाहिँ मत हालौं भन्ने कुरा चाहिँ म नेतृत्व सबै साथीहरूलाई चाहिँ आग्रह र अनुरोध गर्न चाहन्छु।
1: हस् बासु ढुङ्गानाजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: धन्यवाद।
1: आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ र आगामी दिनहरूमा पनि हामी यस्तै विषयमा छलफल र चर्चा परिचर्चा गर्न आउनेछौँ। अहिलेका लागि खेम बम बिदा चाहन्छु।

0: रेडियो अरुण टाइम चेक
1: इट्स 9 AM
2: अहिले बिहानको 9 बज्यो।
3: घर परिवार प्रभावित कुकुसी बाढ़ीमा रसुवाका 45 जना विद्यार्थी अझै सम्पर्क। विधान मसौदा समितिले 2 खुला महामन्त्री रहेकामा अब 1 महामन्त्री महिलाका लागि थप्ने प्रस्ताव गरेको छ। सहमहामन्त्रीको संख्या 14 पुर्याउने तयारी छ। यस्तै केन्द्रीय सदस्यको संख्या पनि खुलातर्फ 35 जनाको ठाउँमा 45 जना र महिला खुलातर्फ 9 जनाको ठाउँमा 17 जना पुर्याउने तयारी छ। यो सहित केन्द्रीय समितिको आकार 245 सदस्य हुनेछ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू भएसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदैछ। काठमाडौँको खुला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि अहिले बिहान 9 बजेदेखि बन्द सत्र शुरू हुन लागेको हो। बन्द सत्र पनि खुला मंचमै हुने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले राजनैतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उप र दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन, यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30देखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी भएको छ। यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारवालाहरूबीच छलफल हुँदैछ। छलफलपछि अग्रिम टिकट खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राजु सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो। विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाउने तयारी छ। दशैंमा ठूलो संख्यामा यात्रु काठमाडौँबाट बाहिरिने भएका यात्रुको सहज यात्रा, गाड़ीको व्यवस्थापन, सड़कको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागेको हो। दशैंका लागि यात्रुको चाप बढ़न थालेपछि काठमाडौँ उपत्यका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष राख्न थालिएको छ। हिजोसम्म 8 वटा ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका छन्। बल्खु चोक, फरपिङ चोक, हल चोक, नयाँ बस पार्क, चाभैल, कोटेश्वर लगायतका ठाउँमा सहायता कक्ष सञ्चालनमा आएका ट्राफिक प्रहरीले जनाएको छ। कुल 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना छ। गएको असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको झरीपछिको बाढ़ी पहिरोले म्याग्दी जिल्लाका झण्डै 550 घर परिवार प्रभावित भएका छन्। 111 घरमा पूर्ण, 93 आंशिक र 342 घर जोखिममा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा धेरै अन्नपूर्ण गाउँपालिकामा 45 घर पूर्ण, 12 घरमा आंशिक र 183 घर जोखिममा परेका छन्। 56 गोठ भत्किँदा 22 पशु चौपाया मरेका छन्। अन्नपूर्ण गाउँपालिका 5 र मालिका गाउँपालिकामा 2 जनाको पहिरोमा परि ज्यान गएको छ। यस्तै बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा 1-1 जना बेपत्ता छन्। यस्तै गएको भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन छन्। शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलोवालका अनुसार बाढ़ीका कारण जिल्लाका 4 वटा विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त छन्। राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय, पहिरेवेशी चिपलेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इंग्लिश बोर्डिङ स्कूल क्षतिग्रस्त छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25 जना, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिपलेटी आधारभूत विद्यालयका 1 जना रहेका इकाई प्रमुख सिलोवालले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत कर रंगीन घर बरसिंग उपहार रु 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्रॉ कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन सपना पनि।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना समेत छ। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा समेत भएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक वाहव क्षेत्रमा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। असोज 15 गतेदेखि शुरू भएको अभियान अन्तर्गत अहिलेसम्म 12 स्थायी र 14 अस्थायी संरचना हटाएको महानगरका मेयर धनराज आचार्यले बताउनु भएको छ। अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लयर्स कुखुरा पालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्षको नारा प्रोटीन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार महिना नै विश्व अण्डा दिवस यस वर्ष असोज 23 गते अर्थात अक्टोबर 9 मनाइनेछ। अब विदेशको खबर। भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हिजो तेस्रो दिन पनि प्रदर्शन जारी रहेको छ। शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत भयो। मुम्बईमा हजारौं मानिस भारतीय झण्डा बोकेर सड़कमा उत्रिएका भारतीय संचार माध्यमहरूले जनाएका छन् उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्। सीजेबीका प्रमुख अभिजित दिवकेले सामाजिक सञ्जाल मार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको छ। तर भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ। यसैबीच विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र देशभर लोकतन्त्र जोगाउँ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। कक्रो जनता पार्टीले अक्टोबर 10 नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। अब खेल खबर। आउँदो मंगसिर 16 देखि 27 गतेसम्म सञ्चालन हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 32 खेल समावेश गरिएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये 28 खेल कर्णाली र बाँकी 4 खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताउनुभयो। एथलेटिक्स ब्याडमिण्टन बक्सिङ बास्केटबल क्रिकेट फुटबल ह्याण्डबल रग्बी टेक्वान्दो भलिबल उसु कुस्ती कबड्डी कराते फुल कन्ट्याक्स कराते हकी र ई स्पोर्ट जस्ता खेलहरू सुर्खेतमा सञ्चालन हुनेछन् भने शारीरिक संगठन कालीकोटमा जुडो जाजरकोट खोखो रूकुम पश्चिम आईटीएफ टेक्वान्दो तथा बुद्धिचाल दैलेख टेबल टेनिस सल्यान र आर्चरी जुम्लामा गर्ने उहाँको भनाइ छ। पौडी भारत्तोलन टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगंजमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ। यद्यपि प्राविधिक समितिको थप छलफलपछि खेलहरू कर्णालीमा हुन सक्ने समेत बताइएको छ। खेलाड़ी र अफिसियल्स गरी झण्डै 9,000 सहभागिता रहने आयोजकको अनुमान छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द 17 सभापतिमा गगन थापा निश्चित जस्तै दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ खोल्ने बारे आज निर्णय हुँदै 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन। बाढ़ी पहिरोको कारण म्याग्दीका 550 घर परिवार प्रभावित। भोटेकोशी बाढ़ीमा रसुवाका 45 विद्यार्थी अझै सम्पर्कविहीन। भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन। देशैभर लोकतन्त्र जगाउँ अभियान चलाउने विपक्षी दलहरूको घोषणा र 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 30 खेल समावेश।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, रु 3 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
6: सो व्हाट नेक्स्ट?

0: व्यक्तिगत आजै देखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटल को म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवन का सपना सहजै पूरा गर्नुहोस्।
1: थप जानकारी को लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एसिया क्यापिटल।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। दशैं तिहार लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यका बजारमा किनमेल गर्नेको चाप बढ़न थालेको छ। भ्रिकुटी मण्डप, असन, इन्द्रचोक, न्यू रोड, सुन्धारा, नयाँ सड़क लगायतका ठाउँमा कपड़ा तथा दैनिक उपभोग्य सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको छ। विशेष गरी भ्रिकुटी मण्डपका खुल्ला बजारमा केही दिन यता ग्राहकको आवागमन उल्लेख्य बढ़ेको व्यापारीहरूले बताएका छन्। 22 वर्षपछि काठमाडौँमा सम्यक महादान आयोजना हुने भएको छ। काठमाडौँ महानगरपालिकाले आउँदो माघ 1 गतेदेखि सम्यक महादान आयोजना गर्न तयारी थालेको छ। नेवा बौद्ध बज्रयान परम्परामा गरिने ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वको सम्यक महादानको तयारीका लागि महानगरपालिकाले राष्ट्रिय सभागृहमा मूल समारोह समितिको सचिवालय यसअघि नै स्थापना गरिसकेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरमा स्काउट शिक्षाको उद्घाटन गर्नुभएको छ। चागुनारायण नगरपालिकामा रहेको श्री महेन्द्र ग्राम माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्काउट शिक्षाको उद्घाटन गर्दै उहाँले विद्यार्थीमा देशप्रेमको भावना जागृत गराउन यस्तो शिक्षा महत्वपूर्ण हुने बताउनु भएको छ। र काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने 701 गाड़ी चालक एकै दिन कार्यवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो 24 घण्टाको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 701 चालक कार्यवाहीमा परेका छन्। कार्यवाहीमा पर्नेमा रक्सी सेवन गरी गाड़ी चलाउने 78 जना, सीट बेल्ट प्रयोग नगर्ने 35, रातो बत्ती उल्लंघन गर्ने 29, तीव्र गतिमा गाड़ी चलाउने 114 र हर्न निषेधको उल्लंघन गर्ने 14 जना लगायत पक्राउ परेका छन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाका बजारमा चहल पहल बढ़्यो। खुल्ला बजार तथा सड़क किनारका पसलमा ग्राहकको आकर्षण। भक्तपुरमा स्काउट शिक्षाको उद्घाटन। विद्यार्थीमा देशप्रेमको भावना जगाउन महत्वपूर्ण हुने विश्वास। र ट्राफिक नियम उल्लंघन गर्ने 701 गाड़ी चालक कार्यवाहीमा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
3: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
2: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 98174717118 र 98627212300। चैनपुर आँखा उपचार केन्द्र चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म हो।
6: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
5: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: लु अब त्यहीबाट जाने
4: लाखे सल्लाह देखेर के पाक्क बोले। कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री हिसाब फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
8: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे। लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारायण बारी।
9: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अरुण।

0: तपाईँ होइन छोरा आएको तपाईँ यहाँ बस्न मिल्दैन हिँडिहाल्नु क्वारेन्टाइनमा।
1: ए बाबु, पाँच वर्षमा आफ्नो बाउ आमा क्यारी सम्झेर चार बारमा आएको छोरालाई क्या क्वारेन्टाइन क्या

0: हुन्छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दैछ तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर छ, सङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 029570128, मोबाइल नम्बर 9852045741।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नै किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पक्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स, चैनपुर छ, सङ्खुवा सभा, प्रोप्राइटर मेघराज साक्य,
4: टेलिफोन नम्बर 029570123,
5: मोबाइल नम्बर 9841016।

0: रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: अहिले बिहानको 10 बज्यो।
3: नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। कांग्रेस नेता जीवन परियारले पार्टीको 15 औं अधिवेशनमा उपसभापति पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। उनी राष्ट्रिय दलित आयोगको सदस्य, सचिव, संविधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य समेत भइसकेका छन्। समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका परियार संविधान तथा कानूनका जानकार नेताका रूपमा समेत चिनिन्छन्। उपसभापतिमा उम्मेद्वारी बारे परियारले नयाँ पुस्ताको भावनालाई लिएर पार्टीमा काम गर्न र मुलुकका लागि योगदान गर्दै आफू उम्मेद्वार बन्न लागेको बताएका छन्।

निर्वाचन प्रक्रिया शुरू हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आइतबार खुला मञ्चमा भव्य रूपमा सम्पन्न भइसँगै आजदेखि बन्द सत्र र निर्वाचन प्रक्रिया अघि बढ़न लागेको हो। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान 10 बजे केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको बैठक सकिए लगत्तै बन्द सत्र शुरू हुनेछ। बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रियाले गति लिनेछ। निर्वाचन समितिका अनुसार आजै साँझ 5 बजे मतदाता नामावली प्रकाशन गर्ने समेत कार्यतालिका रहेको छ। नामावली प्रकाशनसँगै दावी विरोध र छानबिनको प्रक्रिया शुरू हुनेछ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 औं महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्लो 2 दशकको राजनीतिक यात्रामा कांग्रेसबाट भएका कमजोरीमाथि निर्मम आत्मसमीक्षा समेत गरेका छन्। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै केन्द्रीय कार्य समिति चयनका लागि निर्वाचन प्रक्रिया पनि शुरू हुँदैछ। आजको बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैबीच महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै साँझदेखि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रियाहरू समेत अघि बढ़ाइनेछ। पूर्व मन्त्री सुरेन्द्र पाण्डे, हृदेश त्रिपाठी, दीपक कुमार उपाध्याय लगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ। सोमबार दिउँसो 3 बजे ललितपुरको पुल्चोक स्थित द प्लाजामा अभियान घोषणा गर्न भेला आयोजना गरिएको छ। आयोजकका अनुसार अभियान गई राजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढ़ाइनेछ। अभियानमा अरूण कुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्ल समेत रहेका छन्। पूर्व मन्त्री हृदेश त्रिपाठीका अनुसार अभियानमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू समेत सहभागी हुनेछन्। चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्व सचिव, पूर्व राजदूत तथा पत्रकार लगायत अभियानमा समेट्ने तयारी छ। उनका अनुसार अहिलेको पहल राजनीतिक क्षेत्रका केही व्यक्तिले शुरू गरे पनि यसको उद्देश्य राजनीतिक दल वा संगठन बनाउनु नभई नागरिक समाजलाई विस्तार गर्नु रहेको छ। दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी शुरू भएको छ। यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवस्था राष्ट्रिय महासंघ र सरकारवाला बीच छलफल हुँदैछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। दशैंको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी शुरू भएको छ। यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारवाला बीच छलफल हुँदैछ। छलफलपछि अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्। सड़कको अवस्था मूल्याङ्कन गरेर मात्रै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको छ। विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर संचालन र टिकट बुकिङको व्यवस्था मिलाइने भएको छ। यातायात व्यवसायका अनुसार पोखरा, चितुवन र भैरहवा जस्ता तुलनात्मक रूपमा सहज र सुरक्षित सड़क भएका गन्तव्यका लागि केही यातायात कम्पनी तथा अनलाइन प्लेटफर्मले टिकट बिक्री शुरू गरिसकेका छन्। तर सड़कको अवस्था जोखिमपूर्ण रहेका दुर्गम तथा पहाड़ी गन्तव्यका लागि भने औपचारिक निर्णयपछि मात्रै अग्रिम टिकट बुकिङ खुल्ला गरिनेछ। दशैंमा ठूलो संख्यामा यात्रु काठमाण्डुबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाड़ीको व्यवस्थापन, सड़कको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागि एको हो। बागलुङको निसुखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्ता पुरिएका 3 मजदूर मध्ये 2 जनाको मृत्यु भएको छ। अर्का पुरिएका 1 मजदूरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान करिब 7:30 बजेको समयमा काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी परीक्षक फणेन्द्र प्रसाईले जानकारी दिएका छन्। पुरिएका मध्ये 2 जनाको उद्धार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ। घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तीबाङ लगिएको निसुखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश विक्रम साईले जानकारी दिएका छन्। चालक भद्र मल्लले चलाएको LU1K3446 नम्बरको गाड़ी जेसीबीले बाटो स्तर उन्नति गर्ने क्रममा अचानक माटोको डिस्को खस्ता काम गरिरहेका मजदूर पुरिएका थिए। दशैं तिहार लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाको बजारमा किनमेल गर्नेको चाप बढ़न थालेको छ। भ्रुकुटी मण्डप, असन, इन्द्रचोक, न्यू रोड, सुन्धारा, नयाँ सड़क लगायतका बजारमा नयाँ कपड़ा तथा दैनिक उपभोग्य सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको हो। विशेष गरी भ्रुकुटी मण्डपका खुला बजारमा केही दिन यता ग्राहकको आवागमन उल्लेख्य बढ़ेको व्यापारीहरूले बताएका छन्। भ्रुकुटी मण्डप खुला बजारका व्यापारी अशोक खतिवड़ाले दशैंमा मुख्य किनमेलको समय शुरू भएसँगै बजारमा ग्राहकको चाप बढ़न थालेको बताएका छन्। अर्का व्यापारी श्याम प्रकाश अधिकारीले पनि दशैंमा नयाँ कपड़ा लगाउने परम्परा भएकाले चाडपर्वको समयमा कपड़ाको व्यापार बढ़ने गरेको बताएका छन्। भेकुटी मण्डपमा कपड़ा सँगै जुत्ता चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोग्य सामान खरिद गर्ने ग्राहकको संख्या पनि बढ़ेको छ। काठमाडौँ उपत्यकाका खुला बजार तथा सड़क किनारका पसलमा सपिङ मल र ठूला व्यापारी केन्द्रको तुलनामा केही सस्तोमा लुगा कपड़ा तथा अन्य सामग्री पाइने भएकाले पनि ग्राहकको आकर्षण बढ़ने गरेको छ। गएको असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको झरीपछिको बाढ़ी पहिरोले म्याग्दीका झण्डे 550 घर परिवार प्रभावित भएका छन्। 111 घरमा पुनः 93 आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढ़ी अन्नपूर्ण गाउँपालिकामा 45 घर पुनः, 12 घरमा आंशिक क्षति र 183 घर जोखिममा परेका छन्। बेनी नगरपालिकामा 30 घरमा पुनः, 14 आंशिक र 45 घर जोखिममा परेका छन्। मंगला गाउँपालिकामा 23 घरमा पुनः, 32 आंशिक क्षति र 35 घर जोखिममा परेको छन् भने रघुगंगा गाउँपालिकामा 6 घर पुनः, 27 आंशिक र 53 घर जोखिममा परेका छन्। र भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आइतबार तेस्रो दिन पनि प्रदर्शन भएको छ। शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत जारी रह्यो। मुम्बईमा हजारौं मानिस भारतीय झण्डा बोकेर सड़कमा उत्रिएको भारतीय संचार माध्यमले जनाएका छन्। उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्। प्रदर्शनको नेतृत्व विपक्षी दलका नेता तथा कक्रोच जनता पार्टी अर्थात सीजेपीका समर्थकहरूले समेत गरेका छन्। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो अरुण अरुण
1: 97.6 मेगाहर्ज हरपल तपाईं सँगै
2: गाउँ विकास बचत तथा ऋण सहकारी संस्था चैनपुरको शेयर सदस्यहरूलाई 15 एकाईगत वार्षिक साधारण सभामा उपस्थित हुने बारे सूचना। यस गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 मिति 2083 साल भाद्र 22 गते बसेको संचालक समितिको बैठक निर्णय बमोजिम संस्थाको 15 एकाईगत वार्षिक साधारण सभा सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 अनुसार तपसिल बमोजिमका प्रस्तावहरूमाथि छलफल गर्न तपसिल बमोजिमको स्थान र समयमा एकाईगत साधारण सभा सम्पन्न हुने भएकोले आफ्नो क्षेत्रमा हुने एकाईगत साधारण सभामा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन यो सूचना प्रसारण गरिएको छ।
3: 15 एकाईगत वार्षिक साधारण सभामा पेश हुने प्रस्तावहरू संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
2: लेखा सुपरिवेक्षण समितिको तर्फबाट लेखा समिति संयोजकको प्रतिवेदन प्रस्तुत तथा अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 को वार्षिक कार्य योजना तथा बजेट कार्यान्वयन समीक्षा सम्बन्धमा
3: आर्थिक वर्ष 2083-84 को लेखा परीक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा
2: संचालक समितिले 2082 साल श्रावण 1 गतेदेखि 2083 साल असार 31 गतेसम्म गरेका महत्वपूर्ण निर्णयहरू अनुमोदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 को शेयर लाभांश तथा संरक्षित पूँजी कोष फिर्ता सम्बन्धमा
2: सहकारी जिल्ला संघ र केन्द्रीय संघमा प्रतिनिधि पठाउने सम्बन्धमा
3: शेयर सदस्य र शुभचिन्तकहरूबाट आएका सुझावहरू सम्बन्धमा
2: वार्षिक कार्य योजना 2083-84 को अनुमोदन सम्बन्धमा
3: सभाको निर्णय प्रमाणित गर्न उपस्थित सदस्यहरूबाट प्रतिनिधि छनौट सम्बन्धमा
2: एकाई प्रतिनिधि छनौट सम्बन्धमा
3: र विविध
2: एकाईगत साधारण सभाका कार्यक्रम स्थान र मिति एकाई नम्बर 1 चैनपुर नगरपालिका वडा नम्बर 8, 9, 10 र 11 मिति 2083 साल कार्तिक 10 गते मंगलबार बिहान 11 बजे स्थान गगनचुम्बी आधारभूत विद्यालय अरुणथान चैनपुर नगरपालिका 8 संखुवा सभा
3: एकाई नम्बर 2 चैनपुर नगरपालिकाका वडा नम्बर 1, 2, 3, 4, 5 मिति 2083 साल कार्तिक 12 गते बिहिबार बिहान 11 बजे स्थान चैनपुर नगरपालिका 4 र 5 को संयुक्त कार्यालय सभा हल पोखरी बजार चैनपुर नगरपालिका 4 संखुवा सभा
2: एकाई नम्बर 3 चैनपुर नगरपालिका वडा नम्बर 6 मिति 2083 साल कार्तिक 14 गते शनिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
3: एकाई नम्बर 4 चैनपुर नगरपालिका वार्ड नम्बर 7 मिति 2083 साल कार्तिक 16 गते सोमबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा
2: एकाई प्रतिनिधि साधारण सभा मिति 2083 साल कार्तिक 19 गते बिहिबार बिहान 11 बजे स्थान दिलकुमारी सभा भवन चैनपुर नगरपालिका 6 संखुवा सभा सम्बन्धित ओडाहरूका शेयर सदस्यहरूले तोकिएको स्थानमा हुने साधारण सभामा उपस्थित भइदिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क नम्बर 98525-3191 99570-191 98420-92388 र 98525-51354 गाउँ विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड चैनपुर 6 संखुवा सभा
4: आँखा चिलाउने आँखाबाट पानी आइरहने आँखा रातो हुने निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ। त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626-33964 मा सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
5: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
6: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
5: औ समस्याको समाधान भनेकै म हो
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
6: दुखोपले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: अब त्यहीँबाट जाने
5: लाखै सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनु त।
2: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852514 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी।

बाँसपुर झोलामा शीर्षकको गीत पश्चात पुनः स्वागत छ। राम थापा शीर्षित विश्वरी देवीको सुमधुर स्वर थियो। यो स्वर सँगै पुनः स्वागत छ। यो बेला धेरै मित्रहरूको कमेन्ट रहेको छ, हामी कमेन्टहरू पढ्नतर्फ अगाडि बढ्छौं। ढकाल धर्मराजले, म ढकाल धर्मराज नमस्कार, दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई शान्तिश्री परियारको फर्क ए परदेशी बोलको गीत बजाइदिनुहोस् भन्नुभएको छ। आज रोजाइका गीत बज्ने होइन, आज नयाँ पुराना गीत बज्ने हो। तपाईँले लेख्नुभएका कमेन्टहरू हामी सम्मान प्रस्तुत गर्छौ, वाचन गर्छौं है। जन्मदिन मनाउने मेरो साली नानी गरिमा अधिकारी र इटहरीको साथी अस्मिता कटुवाल, नवलपुरका मीडिया प्रेमी भाइ आशिष बराल मगर, काठमाडौँकी साथी अफसना खानलाई जन्मदिनको शुभकामना भन्दै लेख्नु भएको छ। अनि अर्को कमेन्ट के छ भने विश्वासी जनक आरएमले लेख्नु भएको छ, परिवर्तन सम्भव छ, नमस्कार, कार्यक्रम मार्फत सबैमा मिठो सम्झना। नवीन मगरले लेख्नु भएको छ, नमस्ते दाई, म सुन्दैछु काली कैलालीबाट, सबैमा सम्झना, मिठो माया भन्नुभएको छ। पदमबहादुर खातीले, नमस्कार हजुर, म पदमबहादुर खाती, कार्यक्रम सुन्दैछु, आराम हुनुहुन्छ भनेर लेख्नु भएको छ। मौसम कस्तो छ त्यतातिरको? रेडियो काठमाडौँ 92.1 मेगाहर्जको खबर के छ? सबै राम्रो छ, अहिले भारतको महाराष्ट्रबाट कार्यक्रम सुन्दैछु भन्दै अब बज्नेछ गीत मार्फत साथीहरूलाई सम्झना गर्नुभएको छ। धीरू छेत्रीले लेख्नु भएको छ, नमस्ते दाई, म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ। सुरेन्द्र बानी याले, गुड मर्निङ, नमस्कार, म पनि हेर्दै सुन्दैछु कार्यक्रम, सबैमा मिठो सम्झना, भरतपुर चितवनको मिलन चोकदेखि है भन्नुभएको छ, यहाँलाई पनि धन्यवाद। अनि कामदेव पन्तले, नमस्ते, गुड मर्निङ, मेरो घर चाहिँ डडेलधुरा हो, अहिले चाहिँ म भारतको मुम्बईबाट कार्यक्रम सुन्दैछु भन्दै लेख्नु भएको छ। कविता राईले, नमस्कार दाजु, म पनि सुन्दैछु कार्यक्रम, म कविता राई, मेरो घर चाहिँ चरम्बी भोजपुर हो, तर अहिले मोरङबाट सुन्दैछु सबैको लोकप्रिय कार्यक्रम इन्द्रणी, यो कार्यक्रम मार्फत सबैलाई मिठो सम्झना, मिठो माया भन्नुभएको छ। पुनः राउतले, गुड मर्निङ, नमस्कार, सबैमा सम्झना, सुन्दैछु संखुवा सभा चैनपुरबाट, सबैलाई सम्झे भन्नुभएको छ। कल्पना भट्टराईले, लहै हजुर, म पनि सुन्दैछु भन्नुभएको छ। हरिशरण कार्कीले, परिवर्तन सम्भव छ, इन्द्रणी भक्तपुरको सिपाडलबाट लाइभ हेर्दैछु, आउँदै गरेको दशैंको शुभकामना सरजी भन्नुभएको छ, धन्यवाद। सिम्पल सरिनाले, नमस्ते, मोरङ कानीपोखरीबाट कार्यक्रम सुन्दैछु, सिम्पल सरिना गुरुङ, ह्याप्पी बर्थडे टु यु अञ्जना तुलुङ, जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। हाम्रो तर्फबाट पनि यहाँलाई धेरै धेरै शुभकामना। ईश्वर भूषालले, हाई, गुड मर्निङ, नमस्ते, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। सुरेश घतानीले, नमस्ते, कार्यक्रम सुन्दैछु म पनि भनेर लेख्नु भएको छ। सुरेश घतानी, हेर्दैछु, सुन्दैछु लाइभबाट, राम्रो लाग्छ भन्नुभएको छ, धन्यवाद। पूर्णबहादुर मगरले, गुड मर्निङ, नमस्ते, घर मेरो रोल्पा हो, हाल भने मलेसियाबाट कार्यक्रम सुन्दै हेर्दैछु, सम्झिनु पर्दा मेरो घर परिवार सबैलाई भन्नुभएको छ। अनि अर्को रहेको छ विमला भुजेलको, लोक सांगीतिक अभिवादन सरोज भाइमा पनि सुन्दैछु है, वनस्थलीबाट, मिठो सम्झना मिठो मायाको साथमा भन्दै लेख्नु भएको छ, धेरै धन्यवाद। पूनम सुनवारले, मिठो सम्झना सबैलाई। अनि लालु धामीले, गुड मर्निङ, नमस्ते, सबैलाई सुन्दैछु म पनि इण्डियाबाट, ल भन्नुभएको छ। राइनी राजकलाले, नमस्ते, म पनि सुन्दैछु संखुवा सभा, हाल सोलुखुम्बुबाट मलाई रेडियो गाउँबेसी भन्ने गीत, रोयल गाउँबेसी भन्ने गीत बजाइदिनुहोला भन्नुभएको छ। यो गीत चाहिँ सम्झिनु पर्दा सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ। नरेश बोराले, नमस्ते, नमस्कार, बझाङको बुङ्गलबाट रेडियो सेरिफेरो 90.2 मेगाहर्ज प्राविधिकमा बसेर सुन्दैछु अनि प्रविधि सम्हाल्दैछु भन्नुभएको छ, धेरै धन्यवाद। लक्ष्मी पन्थले, हजुर दाई नमस्कार, गुड मर्निङ, डडेलधुरा जिल्ला, अझै मेरो गाउँपालिका अझै मरू होला, न्याउली छ घर भई, हाल चाहिँ अतरियाबाट कार्यक्रम सुन्दैछु, सबैमा सम्झना भन्नुभएको छ। जनक रजाली मगरले, गुड मर्निङ, नमस्ते, मिठो सम्झना। कमला मुखियाले, गुड मर्निङ, नमस्ते, सबैमा सम्झना। शीला शर्माले पनि, नमस्ते सबैलाई, अब बज्ने भाका सुनाउन चाहन्छु भन्नुभएको छ। जीवन थापा जलनले, नमस्कार दाजु, म पनि सुन्दैछु डोटी गाजरी घर भई प्रवासबाट, सबैलाई सम्झना भन्नुभएको छ। दिपु धामीले, नमस्ते, सम्झना सबैलाई, बझाङ बुङ्गलबाट दिपु देव धामी हो, म कार्यक्रम सुन्दैछु भन्नुभएको छ। दिलीप परिले, नमस्ते सरोज दाई, हामी पनि सुन्दै हेर्दैछौ काठमाडौँको माछा पोखरीबाट भन्नुभएको छ, धन्यवाद। अब एउटा गीत सुनौ अनि फेरि कमेन्टहरू पढौंला, फटाफट कमेन्ट पठाइरहनु भएको छ। हामी दशैंको आवाज गराउँदैछौ, केही नयाँ त केही पुराना गीतहरू राख्ने क्रममा रेशम थापा र साथीहरूको स्वरलाई अब सुनौं।

रेशम थापा र साथीहरूको स्वरमा रुमालै छचिनु शीर्षकको गीत प्रस्तुत गर्यौं। यो अलि पुरानो गीत हो। यो गीतसँगै तपाईँलाई फेरि स्वागत छ। हामीलाई धेरै मित्रहरूले मिठो मिठो कमेन्ट गरिरहनु भएको छ। स्वदेश विदेशमा बसेर हेर्दै हुनुहुन्छ। जहाँ जहाँ भए पनि तपाईँ हामीसँगै हुनुहुन्छ। दिलीप प्रहरीले नमस्ते सरोजदाई सुन्दैर हेर्दैछु काठमाडौँबाट भन्दै गर्दा ईश्वरी नेङहाङ राईले लेख्नु भएको छ सुन्दैछु भोजपुरदेखि अरूण एफएम मार्फत सबैलाई सम्झना मिठो माया भन्नुभएको छ। पूर्वेली सन्देशले आजकै दिनमा जन्मदिन मनाउनुहुने भान्जी सपना तामाङलाई जन्मदिनको लाखौं लाख शुभकामना भन्नुभएको छ। लक्ष्मण बहादुर सुनारले नमस्कार भारतको मुम्बईदेखि लाइभ हेर्दैछु नेपाल घर जोशीपुर कैलाली हो सबैमा मिठो सम्झना र समर्पण भनेर लेख्नु भएको छ भने होमो मगरले लेख्नु भएको छ ह्याप्पी दशैं भनेर दशैंको शुभकामना दिने बेला हुँदैछ। मानबहादुरले नमस्कार दाई म पनि सुन्दैछु मानबहादुर गुल्मीको तमघाँसदेखि सम्झना सबै सबैमा मिठो सम्झनाको साथमा माया भन्नुभएको छ। अब फेरि एउटा गीत सुनाउँछौ रोयो गाम्बेसी अब त फर्केर आऊ है परदेशी विष्णु माझी र सुन्दरमणि अधिकारीको स्वर सुन्दरमणि अधिकारीको लय शब्द सृजना अलि पुरानो गीत हो। त्यो गीत आज पनि उत्तिकै मिठो छ। यही गीत सुन्छौ।

रोयल गाम्बेसी हवत फर्केर आउहे परदेशी सुन्दरमणि अधिकारी र विश्व माझीको समुद्र स्वरसँगै फेरि स्वागत छ कार्यक्रम इन्द्रिणी सुन्दै हेर्दै हुनुहुन्छ। हामीले तपाईँका माया रूपी कमेन्टहरू पढ़िरहेका छौं। दशैं जब आउँछ हिजोका दिनमा दशैं आउन लाग्दाखेरि घरमा रातो माटोले लिप्ने अनि सेतो कमेरो छ्याप्ने अनि आफ्नै घरमा धान भिजाएर चिउरा कुटेर ल्याउने अनि घर अगाडि कतै खाँबो गाडेर अथवा नजिकका सजिला रूखहरूमा बाबियो काटेर बाटेर पिङ हाल्ने अनि नयाँ कपड़ा लगाउने साथीभाइ जम्का भेट हुने पिङ खेल्ने अनि मिठो मिठो खानेकुरा खाने अनि घर वरिपरि धान लह लह झुलेको हुन्छ, कोदो त्यतिकै हरियो परियो बारीभरि बोडी फर्सी अनि त्यो खालको माहौल त्यो खालको परिवार त्यो खालको आत्मीयता त्यो खालको साथी संगीको जमघटले दशैं आए जस्तो महसुस हुन्छ। धेरै नेपाली परदेशिएका छन्, धेरै बाध्यताले छन् त केही सुखले पनि होलान् त केही रहरले पनि होलान्। जो जहाँ जहाँ भए पनि जब चाडपर्व आउँछ तब आफ्नो घरको सम्झना आउँछ, साथी संगीको सम्झना आउँछ, बाबुआमाको सम्झना आउँछ, दाजुभाइ दिदी बहिनीको सम्झना आउँछ अनि त्यस पछाडि बाल्यकालका यादहरू आउँछन्। आफूले गरेको दुःख संघर्षको याद आउँछ, आफू हुर्किएको घरको आगनीको याद आउँछ अनि आफ्ना खेलेका सँगै सहयात्रा गरेका दुःख सुख बाँडेका साथी संगीहरूको याद आउँछ अनि बल्ल त्यो बेला महसुस हुन्छ जब परदेश पुगिसकेपछि यो आवाज त्यति बेला हुन्छ जब हामी नेपालमा बसेर त्यो कुराको हामी कुनै महसुस गर्न सक्दैनौ। जब हामी आफ्नो देशबाट बिरानो मुलुकमा जान्छौं जब आफैले त्यो कुराहरू भोग्छौं मनन गर्छौं अनि मात्र यो कुराहरू अभाव खड्किरहन्छन्। वास्तवमा त्यो कुरा त्यो व्यथा त्यो कथा परदेशिएका हरेक नेपालीलाई मात्रै थाहा हुन्छ जहाँ अहिले नेपालमा संघर्ष गरिरहनु भएको छ। सबै नेपाली मन नेपाली पनहरूलाई म फेरि सम्झिन्छु, यहाँहरू दुःख संघर्ष गर्दै हुनुहुन्छ, आफ्नो भविष्यका लागि परदेशी भूमिमा पसिना बगाउँदै हुनुहुन्छ, अवश्य तपाईँले सुनौलो भविष्यको कल्पना गर्नुभएको छ, त्यो पूरा होस् म तपाईँको प्रार्थना गर्छु। अब अर्को एउटा गीत सुनाउने क्रममा राजेश अकाल र साथीहरूलाई सम्झेका छौं। यो पनि दशैंको गीत हो, एक वर्ष अगाडि बजारमा आएको जस्तो लाग्छ। हामी सबैले एकपटक फेरि यो गीत सुनौ। गीत सुनिसकेपछि फेरि अन्य गीतहरू हामीसँग छन्, यस्तै यस्तै गीत लिएर आउँदै गरौंला।

0: बाल्यकालमा दसैँ आयो खाउला पिउला भन्दै आज भोलि पर्सि भन्दै बस्थ्यौ औला गर्दै
1: आयो आयो दसैँ आयो रे सबको मनमा खुसीको बहार छायो रे राजेशका कालदासहरू गौतमको स्वर प्रस्तुत गर्यौ स्वागत छ फेरि केही कमेन्टहरू म पढौं कि जस्तो लागेको छ केही नयाँ केही पुराना केही रमाइला त केही भावनात्मक गीतहरू प्रस्तुत गरिरहेका छौं अब कमेन्ट थोरै पढौं है त वीरेन्द्र साङ्गो लामा वीरेन्द्रले परिवर्तन समर्थ छ गुड मर्निङ सर छ सुन्दैछु काठमाडौँको बौद्धबाट वीरेन्द्र साङ्गो लामा सबै साथीहरूमा मिठो सम्झना मिठो माया भन्नुभएको छ सागरले गुड मर्निङ नमस्ते सबैलाई सम्झना मिठो माया मिलन घायलले गुड मर्निङ नमस्ते सबैजनालाई बज्ने भाका सुनाउँछु भनेर लेख्नु भएको छ गणेश जाकरीले नमस्कार म पनि सुन्दैछु बझाङको बुङ्गल नगरपालिका दुईबाट रेडियो सेरोफेरो भनेर लेख्नु भएको छ 90.2 मेगाहर्जमा सुनिबसेका सबैलाई बज्ने भाका सुनाउँछु ल भन्नुभएको छ लक्ष्मी पन्तले फेरि पनि नमस्कार भन्नुभएको छ मेरो पनि नमस्कार तपाईँलाई है कनप्रिय केसी संगीतले लेख्नु भएको छ प्रवासी भूमिबाट हजुर लगायत मेरो नामसँग परिचित अपरिचित सम्पूर्णमा मिठो सम्झना घर चाहिँ मेरो सुन्दर उपत्यका दाङ हो भन्नुभएको छ अहिले चाहिँ तुल्सीपुर हाल भारतको हिमाचलबाट कार्यक्रम सुन्दैछु सबैलाई सम्झेको छु भन्नुभएको छ अस्ति सोताङले मिठो सम्झना कार्यक्रम मार्फत भन्नुभएको छ भने दुर्गा सापकोटाले परिवर्तन सम्भव छ तर हामी सबै आफ्नो ठाउँबाट लाग्न सकिन्छ हजुर म चन्द्रमणि गौतम मामा भान्जा सर र नयाँ सुरुङ मार्गबाट शुभयात्रा भन्दै लेख्नु भएको छ धेरै धेरै धन्यवाद हामीलाई सम्झिनु भएकोमा अनि अर्को कमेन्ट रहेको छ गणेश दागरीको मैले पढे यहाँहरू सबैमा फेरि पनि धन्यवाद मनैदेखि प्रकट गर्दछु होमु मगरले ओल्ड दशैं सङ बजाउनुहोस् न भन्नुभएको छ धेरै धेरै धन्यवाद हामीले केही पुराना केही नयाँ दशैंका गीतहरू सुनाइरहेका थियौं अब एउटा दशैंभन्दा अर्को गीत एउटा फरक गीत सुनाउन चाहन्छ जुन गीत रहेको छ कर्कलाको पानी संगम थापा र साथीहरूको स्वरमा यो चाहिँ हामीले पहिलो पटक नै सुन्न लागेको हो र सुनाउन लागेको हो हामी सबैले सुन्छौं है त

0: रेडियो अरुण टाइम चेक
1: इट्स 11 AM
2: अहिले बिहानको 11 बज्यो। बन्द 17 हुँदै कांग्रेस निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो। खुला मञ्चमा केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको बैठकका लागि कांग्रेसका नेताहरू खुला मञ्चमा आउन थालेका छन् भने चिया नास्ता र खाजापछि नेताहरू खुला मञ्चमा आउन थालेका हुन्। केन्द्रीय कार्य समितिले प्रतिवेदन पारित गरेपछि मात्रै बन्द सत्र शुरू गर्ने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार प्रतिवेदनका लागि पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ। उनले भने पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ। त्यस्तै उनका अनुसार बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषा अध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने समेत कार्यतालिका रहेको छ। बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्य समिति चयनको निर्वाचन प्रक्रिया समेत अघि बढ़नेछ। महाधिवेशन निर्वाचन समितिले आज साँझ 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि तेस्रो पर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन कार्यकालका अनुसार मंगलबार उम्मेद्वारी मनोनयन दर्ताको प्रक्रिया समेत अघि बढ़नेछ। कांग्रेसको नयाँ केन्द्रीय कार्य समितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा समेत उम्मेद्वारी दर्ता हुनेछ। उम्मेद्वारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल तथा भेटघाटलाई तीव्र बनाउँदै आएका छन्। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा अचानक माटोको डिस्को खस्ता पुरिएका 3 मजदूर मध्ये 2 जनाको मृत्यु भएको छ। अर्का पुरिएका 1 मजदूरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान करिब 7:30 बजेको समयमा काप्रा बोहरा गाउँ छापाखानी पेउठान सड़क खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका

वर्षीय लाल बहादुर बुढा थोकिरा उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिएका छन्। पुरिएका मध्ये दुईजनाको उद्धार गर्ने क्रममा घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ। घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तीबाङ लगिएको निशुखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश विक्रम साईले जानकारी दिएका छन्। चालक भद्र मल्लले चलाएको डु 1-3-4-4-6 नम्बरको जेसीबीले बाटो स्तर उन्नति गर्ने क्रममा अचानक माटोको डिस्को खस्ता काम गरिरहेका मजदूर पुरिएका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: Essential. LG ले ल्यायो नयाँ LG Essential Series. अब किफायती मूल्यमा refrigerator, washing machine, AC को complete range. 10 वर्षको warranty सहित 0% no cost EMI. नागरिकता भए पुग्छ. हरेक घरको खुशी घर घरमा LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. दशैंको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी शुरू भएको छ. यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारवाला बीच छलफल हुँदैछ. छलफलपछि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ. सड़कको अवस्था मूल्यांकन गरेर मात्रै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी भएको छ. विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाइने भएको छ. यातायात व्यवसायीका अनुसार पोखरा, चितुवन र भैरहवा जस्ता तुलनात्मक रूपमा सहज र सुरक्षित सड़क भएका गन्तव्यका लागि केही यातायात कम्पनी तथा अनलाइन प्लेटफर्मले टिकट बिक्री शुरू गरिसकेका छन्. तर सड़कको अवस्था जोखिमपूर्ण रहेका दुर्गम तथा पहाड़ी गन्तव्यका लागि भने औपचारिक निर्णयपछि मात्रै अग्रिम टिकट बुकिङ खुल्ला गरिनेछ. दशैंमा ठूलो संख्यामा यात्रु काठमाण्डुबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाड़ीको व्यवस्थापन, सड़कको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागि हो. र भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै तेस्रो दिन पनि प्रदर्शन भएको छ. शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत जारी रह्यो. मुम्बईमा हजारौं मानिस भारतीय झण्डा बोकेर सड़कमा उत्रेका भारतीय संचार माध्यमहरूले जनाएका छन्. उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्. प्रदर्शनको नेतृत्व विपक्षी दलका नेता तथा कक्रोच जनता पार्टी अर्थात सीजेपीका समर्थकहरूले समेत गरेका छन्. सीजेपीका मुख्य अभिजित दीपकले सामाजिक सञ्जाल मार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्. तर भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप समेत स्वीकार गरेको छ. मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भने प्रदर्शनकारीले माग गरेको राजीनामाको विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्. यसैबीच विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र देशभर लोकतन्त्र जोगाऊ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्. कक्रोच जनता पार्टीले अबको पाँच दिनपछि अक्टोबर 10 नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ. हाउस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 11:00 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला. नमस्कार.

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: हरेक दिन साथी बनी आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँ छरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेशन पुर्याउने काम अब हामी गर्नेछौ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरंगबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका टिम इलाम
3: सुस्मिता नाछिरिङ सर्पसिलिछो टिम चौकीडाँडा भोज हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका दुई तामापोक संखुवा सभा हाल कतार
3: जीवन खाबेन सभा पोखरी गाउँपालिका चार संखुवा सभा हाल मलेसिया
2: सपना साशंकर माझी नगरपालिका चार देवढुङ्गा संखुवा सभा
3: हिमाल चामलिङ राई सभा पोखरी गाउँपालिका दुई ज्यामिरे संखुवा सभा हाल मलेसिया
2: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खरङ संखुवा सभा
3: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
2: सुजन कुलुङ राई सिलिचुङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
3: दिल कुमारी रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
3: सम्झना रुङबाङसा सभा पोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
3: देवरा राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
3: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
2: मिडिया प्रेमी निमु शेर्पा पाँच रोपल नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
3: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
2: सुरज राई तुम्सा पोवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: किशोर कोइ राई केपिला गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
2: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
3: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
2: शर्मिला राई खादबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
3: अविरल घरती मगर चयन माथी गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
2: कल्पना चाम्पाङ भोजपुर हाल काठमाडौँ
3: प्रणीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोला पारी संखुवा सभा
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
3: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: सुमिता याखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार. कार्यक्रम रिक्वेस्ट टाइमको पर्खाईमा बसिरहनुभएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदाजैमा तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट टाइमको साथमा उपस्थित भइसकेकी छु. हजुर, लेक मेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ. अनि त्यसै गरेर तपाईँले सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफिम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट तपाईँले संसारै भरबाट हामीलाई केही साथ सुनिरहनु भएको छ. विशेष गरी फेसबुक लाइभबाट पनि प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ. आशा गर्छु तपाईँ यो समय हामीसँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनिरहनु भएको छ र यो कार्यक्रममा हामी तपाईँले पठाउनुभएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं. जो साथीहरू कार्यक्रमलाई सुन्दै हुनुहुन्छ अनि कार्यक्रमबाट चाहिँ आफ्ना आफन्तजन इष्टमित्र साथीभाइहरूलाई चाहिँ सम्झिन चाहनुहुन्छ भने हामीलाई म्यासेज पठाउन सक्नुहुन्छ. म्यासेज पठाउनको लागि रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ. जुन पेजमा प्रोग्राम स्टार्ट गर्दै गर्दा एउटा स्टाटस हामीले पोस्ट गरेका छौं, सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना म्यासेजहरू पठाउन सक्नुहुन्छ. तपाईँका ती म्यासेजहरूलाई वाचन गर्छु. सँगै तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत सङ्गीत छ त्यसलाई सुन्न चाहनुहुन्छ भने प्रष्ट रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम लेखेर पठाउनुहोस् अथवा तपाईँले गीतको लिङ्क पठाउनु भयो भने तपाईँको रोजाएका ती सुमधुर गीत संगीतहरू पनि तपाईँकै निम्ति प्रस्तुत गर्नेछु. हजुर, यो कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु भएको छ. सो उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दै अब पनि ढिला नगरिकन तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. आजको लागि पहिलो म्यासेजको रूपमा सानो कमलाले म्यासेज पठाउनु भएको छ. उहाँले लेख्नुहुन्छ, हेलो क्युट सिस गुड मर्निङ, आई म सानो कमला चैनपुर भन्ज्याङबाट सुन्दैछु प्रोग्राम. आज मलाई परदेशले किन्यो भन्ने सङ प्ले गरिदिनु न है भन्नुभएको छ. एकजामको अल द बेस्ट छोरी अनुष्का डलिसमा एन्ड समीक्षालाई भन्नुभएको छ. त्यसै गरेर मिस गर्नुपर्दा जस्ट फर यू अनि मेरो घर परिवारमा मम्मी बाबा छोरी अनुष्का एन्ड डलिसमा भाइ दीपक सुन्चेउरी भाइ निमा शेर्पा त्यसै गरेर बुनु मनिषा पया प्रवीण मगर नाना सुनु सुनिता राई जुना लिम्बू रोमन मुक्तान तामाङ सपना तामाङ अनि युनिसा तामाङ सरु छेत्री सुमिता याखा लिम्बुखिम आशिष नयन बस्ने र त्यसै गरेर कृष्ण तामाङ सुमिता याखा लिम्बुखिम दाई पूर्वेली आकाश राई दाई ढकाल धर्मदास त्यसै गरेर सचिन नेवाहाङ अनि वरूण चञ्चले चामलिङ निर्मला सुशीला विश्वकर्मा राजविरही काइला भाउजू प्रार्थना निरौला भगवती निरौला चन्द्रमाया तामाङ रिमा थामी अनि चामलिङ निर्मला सनिम शेर्पा रञ्जना बाहिङ राई नाना भूमिका राई लगायत सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्दै बा बाई भन्नुभएको छ. ओके, थ्याङ्क यू सो मच सानु कमलाजी तपाईँलाई मेसेजको लागि. अर्को साथी सुमिता लिम्बुखिम हुनुहुन्छ, हेलो गुड मर्निङ सेवारो म खरङबाट मिडियालाई माया गर्ने मान्छे सयपत्री मिडिया ग्रुपको मेम्बर सुमी याखा हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ. ओके, धेरै धेरै धन्यवाद तपाईँलाई. कमल श्रेष्ठले आज मलाई अमरदीप र शान्तिश्री परियारका आवाजमा रहेको गीत दशैं तिहार मान्न भन्ने लोक भाका यदि मिल्छ भने प्लिज बजाइदिनुहोस् ल भन्नुभएको छ. हेलो ज्यू नमस्कार, म तिनचुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ हो. यस कार्यक्रम मार्फत अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा मनोज भुजेल त्यसै गरेर छुच्ची आरती लिम्बू भुजेल लोकेन थोप्लेन लिम्बू राजन खटिउडा चित्र योगी सुशीला कार्की सरला राई मीडिया प्रेमी निर्मला मुनिम फुलमाया अङ्खेवा लिम्बू टीकाराम सुनवार मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बस्ने गीत मार्फत मजाले इन्जोय गर्नुहोला भन्दै बिदा हुन्छ. ओके बाई भन्नुभएको छ. ओके कमलजी तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि. अर्को साथी हुनुहुन्छ धर्मराजी, धर्मराजले लेख्नु भएको छ, हेलो नमस्ते र मासिस म ढकाल धर्मराज दुवैबाट कार्यक्रम सुन्दैछु. आज मलाई शान्तिश्री परियारको फर्क ए परदेश बलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ. आज यस कार्यक्रम मार्फत मेरो सम्पूर्ण आफन्तजन घर परिवार र
सम्पूर्ण मीडिया प्रेमी साथीहरूमा शुभ दिनको कामना मिठो सम्झना गर्दै अब बस्ने गीत सुनाउन चाहन्छु भन्नुभएको छ। ओके, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। राई कौशल कुलुङ हुनुहुन्छ, कौशलजीले पनि मिस यू अल भन्ने सबैलाई सम्झिनु भएको छ। रूपेश राईमाझी छेत्री हुनुहुन्छ, एउटा गीतको लिङ्क पठाउनुभयो र लेख्नुहुन्छ, नमस्ते सुन्दैछु भोजपुर घर भई, हाल बहरानदेखि हो, बस्ने मिठो गीत हजुरको लागि अनि सबै साथीहरूमा मिठो माया सम्झना भन्दै छुटिनु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र अब मैले ढिला नगरिकन तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको यो मिठो गीत राख्न चाहन्छु। परदेशले किन्यो बलको गीत रहेको छ, विष्णु माझी र खेम सेन्चुरीको आवाजमा रहेको यो गीत यति बेला तपाईँको निम्ति राख्छु। यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउनेछौ। अहिले पनि यो सुमधुर गीत तपाईँको निम्ति

हजुर, यो निकै नै सुमधुर लोक भाका बसा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम लोक चौतारीको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट हामीलाई केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि हाम्रो पात्र नेपाली पात्रो अलिफएम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनहरूबाट सुन्दै हुनुहुन्छ। अनि त्यसै गरेर रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत हामीलाई सुनिरहनु भएको छ। अब पनि म फेरि पनि ढिला नगरिकन बाँकी साथीहरूका सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यस बेला हामीलाई मेसेज पठाउनु भएको छ। ओके, लेख्नुहुन्छ यसरी मेवाहाङ राईले, मिस यू अल, मलाई एउटा संग बजाइदिनु न है, तिमी कस्तो हुने होला भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ ईश्वरीजी मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ सम्झना रुङबाङसा, सम्झनाजीले लेख्नु भएको छ, सेवा मि सम्झना रुमाङसा फ्रम सभा पोखरी, रेडियो मार्फत प्रोग्राम सुन्दैछु, फ्रेन्ड्स मिस गर्नुपर्दा जस्ट फर यू। अनि खाँदबारीतिर छ प्यारो बाई हिमाल याम्फू, दाई हिमाल जामलिङ राई, भोजपुरतिर हुनुहुन्छ प्यारी मोटु दिलु रुमाङसा, अनि डियरहरू सम्झना तामाङ मोक्तान, त्यसै गरेर सानो माया शेर्पा, अस्मिता लोहरूङ, चन्द्रमाया तामाङ, जीवन फाबेन, त्यसै गरेर लेख्नु भएको छ उहाँले रंजित शिवा, अनि मनोज टी मगर, सन्देश कुलुङ राई, अनि पेमु शेर्पा, रंजना बाहिङ राई, मीडिया प्रेमी निमु शेर्पा, अञ्जली श्रेष्ठ, एन्ड अल माई नेमसँग परिचित सबै साथीहरूलाई हेभ अ नाइस डे भनेर छुट्टिनु भएको छ। हुन्छ सम्झनाजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि। अर्को मित्र हुनुहुन्छ विष्णु खनाल, उहाँको उहाँले लेख्नु भएको छ, हेलो सिज, गुड मर्निङ, के छ खबर, सन्चै हुनुहुन्छ, इट्स मी विष्णु खनाल फ्रम 8 राई तिरोथुम, अनि प्रोग्राम सुनेर साथ दिइरहेको छु है भन्नुभएको छ। कार्यक्रम मार्फत साथीहरू सम्झिनु पर्दा मनको साथी जीवन कार्की, त्यसै गरेर विनिता दाहाल सुवेदी, गगन तेरथुमे, लिमुनी साजा, दुर्गा कटवाल, पूर्वेली खुसी ममता पोया, अनि त्यसै गरेर राजु भण्डारी, अनि लेख्नु भएको छ पुष्पा राई, कालीकमला ओनेम, डिम्बु ढकाल, धर्मराज लगायत सम्पूर्णको लागि बस्ने गीत समर्पण गर्न चाहन्छु भन्दै बाई बाई भन्नुहुन्छ। ओके विष्णुजी, तपाईँलाई पनि मेसेजको निम्ति धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी हुनुहुन्छ पूर्वेली सन्देश श्रेष्ठ गाइडी भएको साथीले, आजको दिनमा जन्मदिन मनाउन हुने भान्जी सपना तामाङ मोक्तानलाई जन्मदिनको धेरै धेरै शुभकामना छ भनेर लेख्नु भएको छ। अनि अर्को साथी हुनुहुन्छ विनिता दाहाल सुवेदी, लेख्नुहुन्छ हलदी, के छ खबर, विनिता दाहाल धनकुटाबाट हो, आज मलाई दशैं आयो भन्ने गीत बजाइदिनुहोस् न ल भन्नुभएको छ विनिता, सरी लेख्नु भएको छ सुवेदी लोचना, अनि सुवेदी लोचना, सुवेदी लोकेश, अनि तुलसा भेटवाल, अनि त्यसै गरेर जानुका चापागाई, अनि लेख्नुहुन्छ भूमिका भण्डारी, दुर्गा कटुवाल, डम्बरी ढुङ्गाना लगायत धेरै साथीहरूको नाम लेख्नुभयो। विनिताजीले धेरै साथीहरूको नाम लेख्नु भएको छ, कमालले चाहिँ कम्तीमा पनि छुट्याइदिनुहोस् है साथीहरूको नाम, तपाईँले लेखेर पठाउँदै हुनुहुन्छ भने सकेसम्म इन्टर गर्नुहोस्, यदि त्यो सक्नुहुन्न तपाईँलाई ज्याउ लाग्छ भने चाहिँ एक एकजनाको नाम चाहिँ तपाईँले कमालले चाहिँ छुट्याइदिनुपर्छ है त। हजुर, अर्को साथी हुनुहुन्छ नानी राजकला, राजकलाजीले लेख्नु भएको छ, हेलो सेवा के सुन्दैछु, संखुवा सभाको मान्छे सोलुखुम्बुबाट ह्याप्पी बर्थडे लाथा आशिष बराल मगर, अनि सुल्टी अन्जान थोलुङलाई शुभयात्रा, प्यारो साथी रोमन मोक्तान तामाङलाई, अनि बिजी सुवर माई फ्रेन्ड्सलाई मिस यू भन्नुभएको छ। हुन्छ राईनी राजकलाजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ स्वीकृति थुलुङ राई, उहाँले मिस यू एण्ड मिस यू अल माई फ्रेन्ड्सलाई भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ रमिला दर्नाल, उहाँले हेलो सिस्टर नमस्ते शुभ दिन, अनि रेडियो सुन्दैछु ल भन्नुभएको छ। यता मोरङबाट हो रमिला दर्नाल हो, अनि साथीहरू मिस गर्नुपर्दा चाहिँ लेख्नुहुन्छ पाँचकबनमा हुनुहुन्छ मम्मी अनि बुबा, त्यसै गरेर बुनु धेरै मिस गरेको छु भन्नुभएको छ, अनि मलाई रमिला दर्नाल भनेर चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै छुटिन्छु। ओके बा बाई भन्नुभएको छ। मिना स्याङ्बो हुनुहुन्छ, मिनाजीले हेलो भन्नुभएको छ, ल धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ स्वर्णिम राई, स्वर्णिमजीले गुड मर्निङ हजुर, के छ मिखोटाङबाट भन्नुभएको छ, सुन्दैछु सबै साथीहरूलाई सम्झना अनि शुभ दिनको कामना है भन्नुहुन्छ। हस्त पायलाई धेरै धेरै धन्यवाद छ मेसेजको लागि।
कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँको रोजाईका गीत संगीतहरू तपाईँकै लागि मैले सुनाउँदै आइरहेकी छु। धेरै साथीहरूले मेसेज पठाउनु भएको छ अनि गीत संगीतहरूलाई रोजाईमा पार्नु भएको छ। अहिले पनि फेरि पनि अर्को एउटा मिठो गीत तपाईँको निम्ति राख्ने बेला भइसकेको छ। त्यसर्थ अहिलेको यो समय तपाईँको लागि साथीले रोजाईमा पार्नु भएको यो निकै नै मिठो गीत रहेको छ। यो गीत तपाईँको निम्ति राख्छु। यो गीत पश्चात बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमी नै भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: पहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 9862-13-67-44, 9815-38-77-75।
6: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
7: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
6: औ लु, समस्याको समाधान भनेकै म हो,
8: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
6: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्थ्यो जुसेले।
7: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
8: अब त्यहीँबाट जाने
6: लाखेकर के पाक त बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1920 किनेर ल्याएको रेडियो छ, लु सुनौँ त।
9: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852-51-094, 9812-36-77-42 र व्हाट्सएप नम्बर 9704-58-302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
10: जहाँ हेर न, गरगहनाले त बेहुलीलाई कस्तो सुहाएको छ है,
11: त्यही त, कस्तो डिजाइनदार गरगहना कहाँ बनाएछन्,
12: के को खास खास विशेष चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कस्तो।
11: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनदार रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
12: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
13: हाम्रा सेवाहरू, नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
5: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
13: सुप्रिन्सा सुनचाँदी पसल, चैनपुर छ शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
14: लै लै माया लै, काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी, खर्कैको नारायण जोबारी।
15: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख व्यक्तिको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलैको लागि हाम्रो पात्र नेपाली पात्र अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशनबाट सुन्दै हुनुहुन्छ र तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट पनि हामीलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु। तपाईँ पनि आफ्नो सम्झना सन्देशहरू पठाउन चाहँदै हुनुहुन्छ भने रेडियोको अफिसियल फेसबुक पेज रहेको छ नेपालीबाट रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ। पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, लाइक र फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्ट्याटस पोस्ट गरेका छौं, सोही स्ट्याटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना मेसेजहरू पठाउन सक्नुहुन्छ भन्दै अब म ढिला नगरिकन तपाईँकै बाँकी सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु हुने साथी हुनुहुन्छ स्वर्णिम राईले। गुड मर्निङ हजुर, म खोटाङबाट सुन्दैछु, सबैलाई मिठो सम्झना अनि शुभ दिनको कामना भन्नुभएको छ। शिशिर सन्तले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। अर्को साथी हुनुहुन्छ अभागी जिन्दगी फेसबुक आइडी भएको साथीले, हेलो रमा नाना सेवा के हजुर अनि के छ खबर, आज पनि आए है धरानबाट किराती अर्पण गुलुङ हो अनि सङ प्ले गरिदिनु न ल भन्नुभएको छ। मेलिना राईको माया मन्छेउरा भन्ने सङ हो भन्नुभएको छ। अनि साथीहरू फर्स्टमा त एफएम परिवारलाई नै मिठो माया सम्झना छ। अनि लेख्नुहुन्छ वहाँले मुटु राई नै सुदीक्षा छोरी अम्बिका कोलुङ अनि अलिसा लिम्बू लिम्बू विजय सुमिता लिम्बू खिमियाखा माधव ढुङ्गेल दिल्सा राई सम्झना रूम्बाङसा मिडिया प्रेमी राई अनिसा राज वियोगी गुरूङ अनि दाई राजेश कोलुङ त्यसै गरेर मनको साथी जीवन कार्की जीवन फामिन सरोज छेत्री लगायत सम्पूर्णलाई भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ सरोज छेत्री, सरोजीले हेलो हाई दर्शन इट्स मी सरस्वता पोखरेल फ्रम बुटवल शुभ दिन अल, विशेष गरी आजको दिनमा जन्मदिन मनाउने देवर बाबु आशिष बराल मगरलाई जन्मदिनको निम्ति शुभकामना भन्नुहुन्छ। अघि सरोजी तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ सुषमा रुङमाहाङ राई, उहाँले नमस्ते दिज्यू, म पाँच थरबाट सुषमा रुङमाहाङ राई हो, सबैमा मिठो माया सम्झना छ। अनि लेख्नुभएको छ उहाँले यो मायाको संसार मुभीबाट हेर्दा हेर्दै हेर बतासले सुसिल्दै केही भने जस्तो छ, बुलबुल गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। ओके सुषमाजी तपाईँलाई धेरै धेरै धन्यवाद छ। अनि अर्को साथी हुनुहुन्छ गणेश सोराली, गणेशजीले भने मिस यू अल इन हेभन आई से भन्नुभएको छ। रञ्जना बाहिङ राईले हेलो गुड मर्निङ सिज, म पनि सुन्दैछु संसार सभा मकालुबाट रञ्जना बाहिङ राई हो, आज मलाई चाहिँ माया मान्छौ बुलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यो सङ्ग सुनाउनु पर्दा जस फरियो एन्ड बिरामी हुनुहुन्छ राज घले मगर, सुनिता तामाङ राई, देवदुखी रिया, सरोज छेत्री सबैलाई गेटेलसन भन्नुभएको छ। सानै ठिक हुनुहोला भन्न चाहन्छु भन्नुभयो। अनि प्रोग्राम सुनेर बस्नुहुने मेरो नेमसँग परिचित सबैलाई मिस यू भन्दै थियो, बा बाई भन्नुभएको छ। हस् तपाईँलाई धेरै धेरै धन्यवाद छ रञ्जनाजी। अर्को साथी हुनुहुन्छ हामीलाई सन्तोष काफ्लेले म्यासेज गर्नुभएको छ, हेलो क्युट दिदी नमस्ते, म सन्तोष काफ्ले बोसुडिङमा भई हाल चाहिँ प्रवासदेखि हो। साथीहरू मिस गर्नुपर्दा पुष्पाञ्जली राई, अस्मी सोताङ अनि राजमाया कुलुङ, राजविरेही काइला, कोपिला सन्तान, कल्पना तामाङ, अञ्जली श्रेष्ठ अनि एल्सना कुलुङ राई, कृष्ण तामाङ, नानु निर्मला शाह, हर्फोको साथी समीक्षा, मिडिया प्रेमी निमु शेर्पा, लिम्बु विजय, सुरज श्रेष्ठ, शिशिर सञ्जले, सरोज छेत्री, सञ्जली कुलुङ शर्मिला, त्यसै गरेर सुस्मिता नाचरिङ, सनी जुनिता तामिङ राई, अन्जाम थुलुङ, वरूण चञ्चली राई, अनुराधा गुरूङ, राज वियोगी गुरूङ, हिमा राई, अनु शेर्पा, मिडिया प्रेमी सरी मेरो प्यारो मान्छे तिमी भनेर मेन्सन गर्नुभएको छ लगायत सम्पूर्णको लागि भन्नुहुन्छ। अर्को साथी हुनुहुन्छ गीता निरौला, गीताजीले मिस यू अल भन्नुभएको छ भने सुजन कार्कीले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। सो थ्याङ्क यू सो मच सुजनजी मेसेजको लागि तपाईँलाई। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। अब पनि कार्यक्रममा तपाईँको लागि साथीहरू जाइमा पार्नुभएको अर्को एउटा मिठो गीत राख्न चाहन्छु। यो गीत पश्चात फेरि बाँकी साथीहरूका सम्झना सन्देशहरू वाचन गर्नका निम्ति फर्केर आउने नै छु। अहिले भने साथीको रोजाइमा परेको साहिरा बतासले सुसिल्दै केही भने जस्तो सबलको गीत राख्छु, सुन्दै रहनुहोस्।

बाँकी साथीहरूका सम्झना सन्देशहरूलाई मैले बोल्नु छ। त्यसर्थ ढिला नगरिकन म फेरि पनि बाँकी रहेका तपाईँकै सम्झना सन्देशतर्फ नै लाग्न चाहन्छु। सृजना तामाङले लेख्नु भएको छ, हेलो सिस, गुड मर्निङ सुबारो विथ मि सृजना तामाङ, आज मैले एउटा भाका रोजेको छु, मजा दिनु ल भन्नुभएको छ। रामजी खान र टिकापनको आवाजमा सजिएको यो मार्मिक सन्देश भन्ने संघ हो, कमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स, ओके बा बाई भन्नुभएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद छ। अर्को साथी हुनुहुन्छ सपना तामाङ मोक्तान, मिस यु अल माई फ्रेन्ड्स फ्रम संघ वासवा 577 वाबुन भनेर लेख्नु भएको छ। अर्को मित्र हुनुहुन्छ माधव ढुङ्गेल, माधवजीले लेख्नुहुन्छ उहाँले, हजुर दर्शन, म माधव ढुङ्गेल बेतामोड झापाबाट हो, सम्झिनु पर्दा प्यारी बुनोहरू लेख्नु भएको छ, राई अनिता अश्री सोताङ अनि रमिला राई, त्यसै गरेर मिडिया प्रेमी राई अनिता, गीता ढुङ्गाना, गीता लिम्बू, त्यसै गरेर भूमिका मुकारुङ राई, कमला मुखिया, मुना मुखिया, विनिता दाहाल सुबेदी, भावना चामलिङ, कुमारी योङहाङ लावती, प्रेम कुमार खड्का लगायत धेरै साथीहरूको नाम लेख्नुभयो। र माधवजीले पनि मेसेज पठाउँदाखेरि साथीहरूको नाम चाहिँ कमाले छुट्टै दिनु पर्यो है। अर्को साथी हुनुहुन्छ सञ्जिता ब्लोन तामाङले, मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। आकाश राईले लेख्नुहुन्छ, हेलो जो नमस्ते विथ मी पूर्वेली आकाश राई फ्रम धरान, अपकमिङ सङ डेडिकेट टु भूमिका राई, कमला मुखिया, निमा शेर्पा, आशिष नयन बस्नेत, रोमन मुक्तान तामाङ अनि ब्राइन राजकला, पूजा योङहाङ, सुनिता कुलुङ राई, चामिङ निर्मला राई, अश्विनी सोताङ, सुनिम शेर्पा, कमला वनिम लिम्बू, मीडिया प्रेमी निर्मला वनिम, सुरज राई तुम्सा, सानो कमला, योगिनी निहाङ लगाय सम्पूर्णको लागि भन्नुभएको छ। अर्को मित्र हुनुहुन्छ अस्मिता लोहरङ एआर, उहाँले इट्स मी अस्मिता लोहरङ एआर फ्रम सिक्किम, मिस यु अल माई फ्रेन्ड्स भन्नुभएको छ। त्यसै गरेर तीर्थ राईले, मिस यु अल, इट्स मी तीर्थ राई फ्रम सङ्खुवा सभा खानबारी छ तल्लो पाङ्था राइट नाम धारण भनेर लेख्नु भएको छ भने समीर यायन दाजेमीले, हेलो गुड मर्निङ सेवा, म समीर याखा दिनी, सबैमा सम्झना छ माया छ भन्न चाहे भन्नुभएको छ। रेडियोबल करण कुलुङले पनि मिस यु अल भन्नुभएको छ। एलसना कुलुङ राईले ह्याप्पी बर्थडे टु यु साथी अन्जान थुलुङलाई भन्नुहुन्छ। सपना शङ्करले मिस यु अल भन्ने सबैलाई सम्झिनु भएको छ। त्यसै गरेर मनकुमारी कान्छी कुलुङले, गुड मर्निङ मी मनकुमारी कान्छी कुलुङ, मिस यु अर्चना खुलाल, अतित अन्जान राई, सुमिता लिम्बुखेम याखा, अन्जित मान्तामा राई, सन्तोष काफले, मीडिया प्रेमी निमु शेर्पा, दिले रुम्बाङ सौजल, जिनी लिम्बू, जीवन भाविन, साइनी शून्य कुलुङ, जनक रजानी मगर, घायल विमान सुनवार, विक्रम शङ्कर, सपना शङ्कर, रत्नबहादुर थापा लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अनि सुरेश राणा मगरले, हेलो दिदी गुड मर्निङ, नमस्ते, म पनि सुन्दैछु है, सभा पोखरी एक धुपबाट सुरेश राणा मगर हो। आजको सम्झना फर्स्टमा त दिदी हजुरलाई मिठो माया सम्झना भन्न चाहे, अनि मेरो प्यारो साथी मीडिया प्रेमी निमु शेर्पालाई मिठो माया छ सम्झना छ भन्दै सुटिन्छु, ओके बाई भन्नुभएको छ। सन्ध्या लिम्बुले सबैलाई सम्झिनुभयो। सन्तरी कुलुङ शर्मिलाले मिस यु अल भन्नुभएको छ। अम्बिका मगरले, ह्याप्पी बर्थडे टु यु अंकल अन्जान थुलुङ, एण्ड इट्स मी अम्बिका मगर फ्रम उदयपुर नाउ युएईबाट, मिस यु अल माई फ्रेन्ड्स एण्ड ह्याभ अ गुड डे भन्नुभएको छ। त्यसै गरेर अरुण नदी खत्रीले, नमस्कार बुढा नीलकण्ठ पासीकोटदेखि भन्नुभएको छ। अनि मेनुका लिम्बू तामाङ हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुहुन्छ। त्यसै गरेर बबिता केपछाकी मगरले मिस यु अल भन्नुभएको छ। प्रियसी पवित्र मगर, उहाँले पनि आई मिस यु भनेर लेख्नुभयो। अर्जुन याखाले, सेवा छ हजुर, मैता धर्मदेवी दुई तामा फोकबाट, ओके अर्जुन याखा हो, सम्झना छ साथीहरू, मीडिया प्रेमी राई अनिसा रोज छेत्री, त्यसै गरेर हरफल रोशनी, अन्जिता मला ठकुरी छेत्री, अलिसा बान्तवा राई, एड्रिन जिमी, ललित जिमी, प्रणीव याखा लगायत सम्पूर्णको लागि भन्नुभएको छ। मिलन घायल मुटुले, गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुहुन्छ। पासाङके शेर्पाले सबैलाई सम्झिनुभयो। सानो सरगम राईले पनि सबैलाई सम्झिनु भएको छ। सुशीला विश्वकर्माले मिस यु अल भन्नुहुन्छ। मीडिया प्रेमी राई अनिसाले पनि सबैलाई सम्झिनुभयो। मदन लिङ्खा हुनुहुन्छ, मदन दिदी हाई हेलो गुड मर्निङ एभ्री वान एन्ड हाउ आर यु भन्नुभएको छ। एकदमै ठिक छु, आराम छु है मदनजी। अर्को साथी हुनुहुन्छ कुमारी योङहाङ लावती, कुमारीजीले पनि मिस यु अल भन्दै युवसाईबाट सबै साथीहरूलाई सम्झना गर्नुभएको छ। तपाईँलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु। र अब भने चाहिँ कार्यक्रमबाट मैले पनि बिदा मागेर जाने बेला भइसकेको छ। तसर्थ यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण सम्पूर्ण श्रोता मनलाई विशेष धन्यवाद भन्न चाहन्छु। अनि विशेष गरी यो कार्यक्रमलाई प्रायोजन गरेर हामीसँग सहकार्यमा जोडिनु हुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै आजको कार्यक्रमबाट छुटेर जाँदै गर्दा साथीले रुजाइमा पार्नुभएको यो निकै नै सुमधुर गीत रहेको छ तपाईँको निम्ति छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा बिदा चाहन्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्।

0: रेडियो अरो टाइम चेक
1: इट्स 2:12 नो
2: अहिले मध्याह्नको 12 बज्यो।
3: मितिले पारित गरेपछि मात्र बन्द सत्र हुने हो। बन्द सत्रमा सभापति गगन थापा घटेछ। महाधिवेशन निर्वाचन समितिले आज बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यस उप दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउन आवश्यक तयारी अघि बढ़ाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको ज्यान गएको छ। 1 जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डी 7 बजे काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपेक्षक फडेन्द्र परसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिवान लगेको निसीखोला गाउँपालिका 3 का वडाध्यक्ष रमेश विक्रम शाहीले बताउनुभयो। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका 8 कफली चोकमा रहेको प्लास्टिक दाना बनाउने कारखानामा आग लागि भएको छ। बिहान लागेको आगो दमकल र स्थानीयको सहायताले नियन्त्रणमा आएको छ। आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ जलेर पूर्ण रूपमा क्षति भएका छन्। कारखानासँगै रहेको युपीभीसीबाट बनेको एक घरमा समेत क्षति पुगेको छ। आगलागीबाट झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिन यता अन्नपूर्णमा जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ़ेको पर्यटन व्यवसायीले बताएका छन्। छेप्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 भन्दा बढ़ी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्। अन्नपूर्णमा 6 होटल तथा लज सञ्चालनमा छन्। ती होटलमा एकपटकमा झण्डै 350 पर्यटकलाई राख्न सक्ने क्षमता छ। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनका साथै मनाङ र मनसनासलु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य अन्नपूर्णतर्फ मोडिएको छ। यसअघि वर्षा तथा बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, न्यायपालिकाको पहुँच र सुरक्षाका लागि इन्टरनेटमा लचिलोपन अनिवार्य रहेको प्रधान न्यायाधीश शर्माको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बागलुङमा माटोको डिस्कोमा पुरेर दुईजनाको ज्यान गयो, एकजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भावमा आज सामान्य घटबड़ भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँ कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँ रहेको महासंघले जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संकटको समयमा समेत न्यायपालिकाको कार्य सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अनि अपरिहार्य रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित इन्टरनेट गभर्नमेन्ट सम्बन्धी क्षेत्रीय मंचलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र समावेशी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अब विदेशको खबर। फ्लाइ दुबईको जहाजमा ककपिट भित्रै पाइलटमाथि बञ्चरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेकाको पाइलटको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरू भएको छ। अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त आतंकवाद प्रति आतंकवाद टोलीले उमानी नागरिक हमाम अल हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अल हमामीले झण्डै एक दशक अघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको समेत आरोप छ। यद्यपि यी आरोपबारे अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक रूपमा विवरण भने सार्वजनिक गरेका छैनन्। अल हमामीले गएको बुधबार दुबईबाट इजरायलका लागि उड़ेको फ्लाइ दुबईको FZ-1073 उडानमा ककपिटभित्र कप्तानमाथि बञ्चोरले आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए। अब खेल खबर। गोन्कालो रोमोसको निर्णायक गोलको मदतमा पोर्चुगलले यूईएफ नेशन्स लीगमा नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। घरेलु मैदान स्टाडियो डु ड्रागाउमा गैरादी भएको खेलमा पोर्चुगलले 1 गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको हो। खेलको 36 मिनटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका थिए, तर नर्वेको अग्रता धेरै बेर टिक्न सकेन। त्यसको 2 मिनटमा नै जो आओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरे। उनले नुनो मण्डेसको थ्रो इनलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको किनाराबाट पहिलो टचमै गोल गरेका थिए। खेलको 79 मिनटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भयो। खेलको अन्त्यतिर फ्रान्सिस्कोले रातो कार्ड पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्वपूर्ण 3 अंक हात पारेको छ। यो जितसँगै पोर्चुगलले नेशन्स लीगको समूह ए 4 मा आफ्नो विजयी यात्रा कायम रहेको छ। रोनाल्डो टोलीमा नरहेको अवस्थामा गोन्गालो रोमोसको लगातार प्रभावशाली प्रदर्शन सहित पोर्चुगलको अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो देखिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 बजे महावीरसेन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते। भक्तपुरको जगातीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाइ दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको आरोप र नेसन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु, प्रशस्त पानी पिउने गरौं।

रेडियो अरुण अरुण 97.6 MHz हरपल हर तपाईं सँगै। आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरुणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्। नमस्कार।

0: होइन छिटो निस्कन भनेको, ढिला भइसक्यो।
1: जान्न म त हजुर मात्रै जानुहोस्, साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन्, म भने चाहिँ यस्तो गहना लगाएर के जानु।
0: हे तेरी, तिमीले भन न त, तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ।
1: कहिले किनिदिन्छु भन्नु न, अनि मात्र भन्छु।
0: भन न त भन, किनिदिन्छु क्या किनिदिन्छु।
1: मलाई त मनोकामना सुनसादी पसलकै गहना चाहिन्छ नि फेरि।
0: अस्ति भन्नुपर्छ नि, ल हिँड मनोकामना सुनसादी पसल।
2: हजुर, आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा, तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा, राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्।
3: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सदैव हामीलाई सम्झनुहोस्।
4: मनोकामना सुनचाँदी पसल,
5: चैनपुर छ त्रिचोक, प्रोप्राइटर पदम रसाइली, ममता रसाइली, मोबाइल 98 63 44 98 15 38 77 75।
6: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98 626 33 964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
7: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
8: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
7: औ लु, समस्याको समाधान भनेकै म हो,
9: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
7: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइको छ भन्छ झुसेले।
8: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
9: लु अब त्यहीँबाट जाने,
7: लाखे सल्लाह दिएर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
10: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 525 51 094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97 054 58 302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
11: लै लै माया लै काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन, सफा गर्ने पानी, मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जोबारी।
12: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ लेख मेसीको धुन रेडियो।

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुखोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने
1: लाखै सल्लै बेगर के पाक बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, नेपाल।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। स्वास्थ्य बीमाका लागि पुष 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य। भोटेकोसी बाढ़ी पछिको खोज तथा उद्धार चरण स्थगित। विपद व्यवस्थापनको काम चाँडोभन्दा चाँडो पूरा गर्ने प्रधानमन्त्री शाहको भनाई। माटोको ढिस्कोमा पुरिएर 2 जनाको ज्यान गयो, 1 जना घाइते। ट्रम्पद्वारा एआई केन्द्रित उच्चस्तरीय कार्यदल गठन। र देशभर 27 वटा रंगशाला र कवर्ड हल बनाउने सरकारको निर्णय। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि हाम्रो पात्रो नेपाली पात्रो अलिफेम नेपाली रेडियो लगायतका मोबाइल एप्लिकेशन सँगै रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुन्न सकिन्छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवार ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दावी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। यस्तै स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन रणनीतिक खरिद अध्ययन कार्यदल समेत गठन गरिएको छ। यस कार्यदलले 60 दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दावी प्रणालीतर्फ अघि बढेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भदौ 10 गते यताको विपद व्यवस्थापनका लागि संघ प्रदेश र पालिकासँगको समन्वयमा निरन्तर काम भइरहेको बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21औं बैठकमा उहाँले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद व्यवस्थापनमा निरन्तर खटिरहेको बताउनुभयो। गण्डकी बागमती मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता रहेको बैठकमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीलाई लक्षित गर्दै विपद व्यवस्थापनको काम चाँडै पूरा गर्ने भएकोले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्नुभयो। भोटेकोसी त्रिशुली गण्डकी लगायत अन्य क्षेत्रमा आएको बाढ़ी पहिरोको क्षतिको अध्ययन सहित सरकार त्यसको व्यवस्थापनमा जुटिरहेको उहाँको भनाई छ। प्रधानमन्त्री शाहले विपद जोखिम न्यूनीकरणका लागि सरकारले पूर्व सूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको भन्दै सरकारले हिम पहिरोको जोखिम न्यूनीकरणका लागि पनि आवश्यक काम गरिरहेको उल्लेख गर्नुभयो। सरकारले भोटेकोसी त्रिशुली बाढ़ी पछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21औं बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समितिको सिफारिशका आधारमा यस्तो निर्णय भएको हो। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 वटा योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत यी योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिनेछ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम
संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। बागलुङको निसीखोला गाउँपालिका तीन बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको डिस्को खस्ता पुरिएका तीनजना श्रमिक मध्ये दुईजनाको ज्यान गएको छ। एकजनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डै 7:30 बजे काप्रा बोहरा गाउँ छापा खानी प्युठन सड़क खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको रिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईका अनुसार दुर्घटनामा सलियानका 28 वर्षीय लालबहादुर बुढा थोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरते मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तीबाङ लगिएको निसीखोला गाउँपालिका तीनका वडाध्यक्ष रमेश विक्रम शाहीले बताउनुभयो। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। अरूण खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा केन्द्रित एउटा नयाँ उच्चस्तरीय कार्यदल गठन गर्नुभएको छ। सुपर इन्टेलिजेन्स फोर्स नाम दिएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नुहुनेछ। अमेरिकालाई यस प्रविधिको विकासमा अग्रस्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको व्हाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रम्पले गएको सेप्टेम्बर 29 कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आर्टिफिशियल इन्टेलिजेन्स एआई शब्द फेरेर सुपर इन्टेलिजेन्स अर्थात एसआई राख्नु भएको थियो। आर्टिफिशियल भन्दा नक्कली जस्तो सुनिने उहाँको तर्क छ। यो निकायले सिधै राष्ट्रपति र व्हाइट हाउसकी चीफ अफ स्टाफ अन्तर्गत रहेर काम गर्नेछ। ओपन एआई र एथ्रोपिक सहितका प्रमुख प्रविधि कम्पनीका कार्यकारीहरूले कड़ा नियमनको माग गरिरहेका बेला यो कार्यदल बनेको हो। तर ट्रम्पले कड़ा निगरानीको माग अस्वीकार गर्दै नियमनको धेरै जसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोड़िदिनु भएको छ। खर्बपति एलन मक सहितका प्रविधि दिग्गजहरूले यो पनि नयाँ नाम यसलाई पुनः सुनुहोला। खर्बपति एलन मक सहितका प्रविधि दिग्गजहरूले पनि नयाँ नाम प्रयोग गर्न थालिसकेका छन्। र अन्त्यमा खेल खबर। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कबड हल निर्माण गर्ने भएको छ। यो काम अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपा बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आज सिंहदरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। मन्त्रालय र राखेपबीच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुद आयोजनालाई गति दिने अपेक्षा छ। मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तरोन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्वास्थ्य बीमाका लागि पुस 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य। भोटेको सिबारी पछिको खोज तथा उद्धार चरण स्थगित। विपद व्यवस्थापनको काम चाँडोभन्दा चाँडो पूरा गर्ने प्रधानमन्त्री शाहको भनाई। माटोको रिस्कोमा पुरिएर दुईजनाको ज्यान गयो, एकजना घाइते। ट्रम्पद्वारा एआई केन्द्रित उच्चस्तरीय कार्यदल गठन। र देशभर 27 रंगशाला र कबड हल बनाउने सरकारको निर्णय। अरूण खबर अहिलेलाई यति नै।
अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छु। रेडियोहरू सुन्दै रहनुहोस् र म बिदा हुन्छु। नमस्कार।

0: कृषि ज्ञान केन्द्र संखुवा सभाको प्रस्ताव आह्वान सम्बन्धी सूचना। यस कृषि ज्ञान केन्द्र संखुवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि व्यवसाय प्रबन्धन अनुदान नियमावली 2078 बमोजिमका शर्तहरू पालना गरी तपसिलका कार्यक्रमहरू कार्यान्वयनका लागि संखुवा सभा जिल्लाभित्रका इच्छुक कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी वा संस्थाहरूले यही मिति 2083 साल असोज 18 गतेसम्म र अन्तिम दिन सार्वजनिक विदा परेमा सोको भोलिपल्ट कार्यालय समयभित्र तोकिएको ढाँचामा प्रस्ताव दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। रित नपुगी वा म्याद नागी प्राप्त हुन आएका प्रस्तावहरू दर्ताका लागि समावेश गरिने छैन। यस सम्बन्धी थप जानकारीको लागि कृषि ज्ञान केन्द्र संखुवा सभामा सम्पर्क गर्न सकिनेछ। तपसिल बकार सुधार कार्यक्रम संख्या 15, बजेट रु 4,50,000, अधिकतम साझेदारी प्रतिशत 75%, प्रस्ताव पेश गर्न सक्ने सम्भावित साझेदारले ध्यान दिनुपर्ने कुराहरू, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ।
1: गढौला मल उत्पादन तथा प्राङ्गणिक मल सुधार कार्यक्रम संख्या 20, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, कृषक समूह र सहकारी यस कार्यक्रममा सहभागी हुन सक्नेछ। कार्यक्रम एउटै क्लस्टरमा सञ्चालन हुनुपर्नेछ।
0: सुन्तला बगैंचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 5, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषि समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 7 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
1: किवी बगैंचा व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 1, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
0: अलैची बगान व्यवस्थापन एवं सुदृढीकरण कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 4 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
1: अकबरी बाली प्रवर्धन कार्यक्रम 4 पटक, बजेट रु 4,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
0: अदुवा बाली प्रवर्धन कार्यक्रम 3 पटक, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
1: कफी खेती प्रवर्धन कार्यक्रम 5 पटक, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 5 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
0: लसुन खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
1: प्याज खेती प्रवर्धन कार्यक्रम संख्या 3, बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 75%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। कार्यक्रम न्यूनतम 2 रूपनीमा सञ्चालन हुनुपर्नेछ।
0: कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ, यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान संख्या 1, बजेट रु 6,05,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी।
1: फलफुल तथा पुष्प नर्सरी स्थापनामा 50% अनुदान 1 पटक, बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी।
0: व्यावसायिक तरकारी उत्पादक किसानलाई यन्त्र उपकरण र मल्चिङ खरिद सहयोग संख्या 1, बजेट रु 5,00,000, अधिकतम साझेदारी प्रतिशत 50%, सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी खेती गरेको हुनुपर्नेछ।
1: व्यावसायिक कफी उत्पादक किसानलाई कफी प्रशोधन उपकरण सामग्रीहरू खरिदमा 50% अनुदान, एक पटक बजेट रु 3,00,000, अधिकतम साझेदारी प्रतिशत 50%। सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी, कृषक समूह सहभागीहरूको हकमा न्यूनतम 50 रोपनी र निजी उद्यमी समावेश हुन न्यूनतम 10 रोपनी क्षेत्रफलमा कफी खेती गरिरहेको हुनुपर्नेछ।
0: उत्पादन क्षेत्रमा तरकारी फलफूल सुकाउने सोलर ड्रायर प्रवर्धन कार्यक्रम, एक पटक बजेट रु 1,00,000, अधिकतम साझेदारी प्रतिशत 50%। सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। सहभागीहरूले न्यूनतम 5 रोपनी क्षेत्रफलमा तरकारी फलफूलको व्यावसायिक खेती गरेको हुनुपर्नेछ। कृषि विभाग संघ सशर्त अनुदान प्राङ्गारिक कृषि प्रवर्धन कार्यक्रम संख्या 1, बजेट रु 10,00,000, अधिकतम साझेदारी प्रतिशत 50%। सहभागीहरू कृषि सहकारी, कृषक समूह, निजी उद्यमी, कृषि फर्म, कृषक, कृषि कम्पनी। प्रस्तावना तथा अनुदान ग्राही छनौट प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 बमोजिम हुनेछ।
1: प्रस्ताव 7, संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू।
0: रु 10 को टिकट ट्रान्स गरी तोकिएको ढाँचा बमोजिम आवेदन र प्रस्ताव,
1: कृषक समूह तथा सहकारी संस्थाको बैठकको निर्णयको प्रतिलिपि,
0: व्यक्तिगत अनुदान ग्राहीले रु 100 र संस्थागत समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनीले प्रति आवेदन रु 200 रुपियाँ राष्ट्रिय वाणिज्य ब्याङ्कको खातामा दाखिला गरेको सकल भौचर प्रस्तावनासँग पेश गर्नुपर्नेछ।
1: संस्था दर्ता तथा नवीकरण प्रमाण पत्रको प्रतिलिपि,
0: स्थायी लेखा नम्बरको प्रमाण पत्र प्रतिलिपि र आर्थिक वर्ष 2082-83 को कर चुक्ता प्रमाण पत्र र लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि,
1: आधिकारिक व्यक्ति निवेदकको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
0: कार्यक्रम सञ्चालन हुने स्थानको स्वामित्व खुल्ने कागजात, जग्गा धनीपूर्जा प्रमाण पत्र र भाडाको जग्गा भएमा कम्तीमा 10 वर्ष र व्यावसायिक फलफूल बगैँचाको हकमा 15 वर्षको करार सम्झौता पत्रको प्रतिलिपि,
1: सम्बन्धित स्थानीय तहको कृषि शाखाको सिफारिस पत्र,
0: आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको र नलिने सो घोषणा पत्र,
1: कृषि सम्बन्धी अनुभव तथा तालिमको प्रमाण पत्रहरूको प्रतिलिपि।
0: नोट, यस सूचना सम्बन्धी थप जानकारीको लागि फोन नम्बर 0295-62-133-97-61-15-62-70 कार्यालय समयभित्र सम्पर्क राख्न सक्नुहुनेछ। आवेदन फारमको लागि कृषि ज्ञान केन्द्र संखुवा सभा वा आफ्नो स्थानीय तहमा सम्पर्क गर्न सक्नुहुनेछ। प्रदेश कृषि व्यवसाय प्रवर्धन ऐन 2077 दफा 6 अनुदान सम्बन्धी मापदण्डको खण्ड 6 अनुसार पछिल्लो 3 वर्ष कुनै पनि तहको सरकारबाट एकै पटक 5,00,000 वा 100 भन्दा बढी रकम अनुदान दिएको पाइएमा कार्यक्रममा सहभागी गराइने छैन।
1: फोन नम्बर 0295-62-487 र 0295-62-133,
0: मोबाइल नम्बर 9843-63-0755 र 97-61-15-62-70। कृषि ज्ञान केन्द्र खादबारी संखुवा सभा।
2: तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है। खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
3: ल ल आमा, म तु गए छु आए।
2: होइन, आजै आइपुग्छस् र?
3: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
4: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ। वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्याली, चैनपुर 6, शङ्खुवा सभा, प्रोपाइटर आशिष साख्य, टेलिफोन नम्बर 0295-70-128, मोबाइल नम्बर 9852-45-741।
5: लाउरेहरू
6: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
5: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि
6: औ लु समस्याको समाधान भनेकै म हो
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
6: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्छ झुसेले
5: लुगोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
7: लु अब त्यहीँबाट जाने
6: लाखे सल्लाह बेगर के पाक बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
0: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852051094 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल

0: हौ लाउरेहरू हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ
1: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
0: औ लु समस्याको समाधान भनेकै म हो
2: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
0: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइ पो छ भन्थ्यो जुसेले
1: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
2: लु अब त्यहीबाट जाने
0: लाखे सल्लाह दिएको के प्वाक्क बोलेको कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
3: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98525154 98126772 र व्हाट्सएप नम्बर 97054853002 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
4: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके उपचार गर्न कहाँ जाने होला
5: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि
4: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया
5: ए लु जचाउन जानुपर्छ काका
4: जान त जानु तर खोइ कहाँ पो जानु राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला
6: ल छ नि काका 0.6 छेउ 1300 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल त्यहाँ गए त भइगयो नि
3: पुरानो ग्यास्ट्रिक अल्सर हर्ष दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाड जोड्ने नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाजुबनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै ईसीजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
7: प्रत्येक बिहिबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा भिडियो एक्सरे गर्भवती जाँच तथा प्याथोलोजी सेवा
3: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ
7: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ
6: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन सम्पर्क नम्बर 029-570-292 फोन नम्बर 98423-4509
8: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा बनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 98 62 63 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार
4: लै लै मायालाई काटीमा कुटी खसीको मासु सती सालको अचानो भन्थे लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन लौ लौ लल बारी खर्कैको नारायण जोबारी
9: नमस्कार म लोक गायक कमलीकान्त भेटवाल तपाईँ अहिले सुन्दै हुनुहुन्छ

0: तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867123900। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लग्यो हौ गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
2: औ लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह बेगर के पाक्क बोलेको? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
5: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
7: अन के साह्रो हो त चाहिँ, बजार जान्छु भन्थे एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान।

0: हेलो टाइम चेक
1: इट्स 8 PM
2: अहिले रातको 8 बज्यो।
3: आबद्ध विभिन्न एफएम स्टेशनबाट पढ़ल बनाउने भेटरन्स फुटबल प्रतियोगिताको विजेता टोलीले 8,00,000 पुरस्कार पाउने।
4: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टा लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टा ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
5: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
6: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी बन्द सत्रले पार्टीको नयाँ विधान पारित गरेको छ। संशोधित विधानले पार्टीको केन्द्रीय कार्यसमितिलाई 297 सदस्यीय बनाउँदै व्यापक कार्यक्षेत्र विस्तार गरेको छ। समावेशी प्रतिनिधित्व युवाहरूको सहभागिता र पेशागत क्षेत्रका विज्ञहरूलाई पार्टीको नीति निर्माण तहमा समेट्ने गरी ल्याइएको यो संशोधनले कंग्रेसलाई थप संगठित र जिम्मेवार बनाउने पार्टीका प्रवक्ता देवराज चासले दावी गर्नुभएको छ।
7: यो विधान चाहिँ फाइनल भएको छ किनकि विधान फाइनल नभइकन भोलि चुनावको नामाङ्कन पत्र भर्न सकिँदैन। यी चाहिँ चिजहरू भोलि पनि बहस हुन सक्छ, केही थपघट हुन सक्ला, नीतिमा कसैले आफ्नो कुरा राख्न सक्ला, पार्टीको गाइडलाइन छ, त्यो गाइडलाइन भित्र बसेर आफ्नो केही सुझावहरू राख्नलाई खुला छ किनकि छलफल हुन बाँकी छ र हाम्रो साथीहरू प्रतिनिधि साथीहरू यति विज्ञ काबिल छन्, उनका सुझावहरू अत्यन्त महत्वपूर्ण हुन सक्छन्। यसलाई अझ बढी परिष्कृत गर्नको लागि ती सहयोग सिद्ध हुनेछन् भोलि,
6: जसमा सभापति 1, वरिष्ठ उपसभापति 1 र उपसभापति 4 जना रहने उल्लेख छ। उपसभापतिमा 1 जना महिला अनिवार्य गरिएको छ। त्यस्तै महामन्त्री 3 जना रहनेछन् जसमा 1 जना महिला अनिवार्य हुनुपर्नेछ। त्यस्तै सहमहामन्त्रीको संख्या 15 पुर्याइएको छ। कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट 1 जना तोकिनेछ। प्रवक्ता 1 जना हुनेछन् भने सहप्रवक्ता आवश्यकता अनुसार रहने उल्लेख छ। केन्द्रीय सदस्यहरूमा खुलामा 45 जना रहनेछन्, महिला खुलामा 15 जना तोकिएको छ। हरेक प्रदेशबाट 1 महिलासहित 4 जना हुनेछन्। कंग्रेसमा क्रियाशील सदस्यको संख्या 9,69,842 पुगेको जनाइएको छ। कंग्रेसमा अधिवेशनको दोस्रो दिन आज पत्रकार सम्मेलन गरेर प्रवक्ता चालिसले यस्तो जानकारी दिनुभएको हो। कंग्रेसको 14 महाधिवेशनमा 8,70,000 क्रियाशील सदस्य थिए। अहिले 15 महाधिवेशनमा क्रियाशील सदस्य 1,00,000 हारारीमा पुगेको चालिसले दावी गर्नुभयो। जेएनजीलाई सदस्य बनाउने र केन्द्रीय समितिमा ल्याउने योजनाले गर्दा क्रियाशील सदस्य बढेको उहाँको तर्क छ।
7: जो हाम्रो 35 वर्षभन्दा कम उमेरका युवाहरू छन् ती युवाहरूलाई पार्टीको नीति निर्माण तह मात्र होइन, अधिवेशन महाधिवेशन मात्रै होइन, कार्यकारिणी तहमै 7-21 जना युवाहरूलाई केन्द्रीय समितिमा विशेष तरिका उनीहरू मात्रै चुनाव लड्न पाउने, 35 वर्षभन्दा कम उमेरका समूहका युवा मात्रै आउने गरेर 21 जना छुट्याएको छ, 1 महिला छन् तीभित्र पनि।
6: कंग्रेसको महाधिवेशन अन्तर्गत आज दोस्रो दिन बन्द सत्र चल्यो। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन सहित 4 प्रतिवेदनमाथि छलफल चलिरहेको छ। कंग्रेसले पार्टीको आर्थिक अवस्था कमजोर रहेको स्वीकार गर्दै नियमित लेवी संकलनलाई व्यवस्थित बनाउने प्रस्ताव अघि सारेको छ। पार्टीको आर्थिक स्रोत बलियो बनाउन कोषाध्यक्ष उमेश श्रेष्ठले विभिन्न तह र जिम्मेवारी अनुसार निश्चित लेवी तोक्ने प्रस्ताव गर्नुभएको छ। प्रस्ताव अनुसार कंग्रेसका केन्द्रीय पदाधिकारीले मासिक 2,000 रूपियाँका दरले वार्षिक 24,000 रूपियाँ, केन्द्रीय सदस्यले मासिक 1,000का दरले वार्षिक 12,000 र महासमिति र महाधिवेशन प्रतिनिधिले वार्षिक 3,000 रूपियाँ तिर्नुपर्ने भएको छ। क्रियाशील सदस्यबाट वार्षिक 200 रूपियाँ लेबी उठाउने प्रस्ताव गरिएको छ। संघीय सांसददेखि वडा अध्यक्षसम्मका जनप्रतिनिधिबाट भने 1 महिनाको तलब लेबीका रूपमा लिने प्रस्ताव गरिएको छ। विदेशमा रहेका क्रियाशील सदस्यबाट सम्बन्धित देशकै मुद्रामा नियमावली अनुसार नवीकरण शुल्क पठाउने व्यवस्था प्रस्ताव गरिएको छ।
3: कंग्रेस महाधिवेशनले वर्तमान सरकारलाई झस्काएको छ। झेन्जी आन्दोलनपछि भएको चुनावबाट खुम्चिएको कंग्रेस बदलिएको सन्देश दिएर सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीलाई दबावमा राख्ने मनस्थितिमा आइपुगेको छ। विशेष महाधिवेशनबाट जबरजस्त नेतृत्व हस्तान्तरण गरेको कंग्रेसले नियमित महाधिवेशन गरी राष्ट्रपतिलाई सबक सिकाउने लयमा देखिएको छ। हिजोको उद्घाटन समारोहमा सभापति गगन थापाले प्रधानमन्त्री संसदमा नगएको भन्दै आलोचना गर्नुभएको थियो। कंग्रेस सभापति थापाले मात्र होइन अन्य विपक्षी दल समेतले सरकारी कार्यशैलीको विरोधमा खरो रूपमा उत्रिएपछि राष्ट्रपतिका सभापति रवि लामिछानेले आफू मंचमा एक्लो भएको बताउनु भएको थियो। संसदमा बलियो सत्ता पक्ष भए पनि मंचमा सबैले आलोचना गरेको उहाँको भनाई थियो। खुल्ला मंचमा आफ्ना पार्टीका सभापति घेराबन्दीमा परेपछि बेलुकी प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा धन्न खुल्ला मंच राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएछन् भन्दै कटाक्ष गर्नुभएको थियो। त्यसको काउन्टरमा विभिन्न राजनीतिक दलका नेताले व्यङ्ग्य गरेका थिए। त्यसको भोलिपल्ट खुल्ला मंचमा जारी बन्द सत्रमा सभापति थापाले कंग्रेसले संसदमा गर्ने हस्तक्षेपलाई थप सशक्त बनाउनु पर्ने बताउनुभयो।
8: भने योभन्दा अगाडिको यात्रामा नेपाली कंग्रेस पार्टीले संसदमा गर्ने हस्तक्षेपलाई थप सशक्त बनाउनु पर्नेछ, थप मुखर बनाउनु पर्नेछ। विषयवस्तु उठाउने मात्र होइन, उठाएपछि त्यो विषयवस्तुलाई टुङ्ग्याएर छाड्नुपर्नेछ। नागरिकको जुन आवाज हामीले उठाउँछौ त्यसमा नागरिकलाई कांग्रेसले मेरो विषय उठाएर मात्र होइन, विषय उठाएर सरकारलाई त्यो विषय सम्बोधन गर्न बाध्य बनायो भन्ने स्थिति हामीले संसदबाट बनाउनु पर्नेछ भन्ने विषयलाई मैले उठाएको छु।
3: त्यति मात्र होइन, थापाले मुलुक बाहिरबाट हेरे जस्तो शान्त नभएको भन्दै जुनसुकै बेला ठूलो जनउभार सड़कमा आउन सक्ने चेतावनी सहितको विश्लेषण गर्नुभएको छ। मुलुकमा दुई तिहाईको सरकार चलिरहेका कारण सबै ठिकठाक देखिए पनि जनतामा भित्रभित्रै असन्तुष्टि र आक्रोश चुलिँदै गएको विश्लेषण पार्टीको रहेको उहाँले बताउनुभयो। उहाँले भर्खरै सुनसरी र सिराहा लगायत पूर्वी तराईमा देखिएको साम्प्रदायिक तनावको घटनाको उदाहरण दिँदै जुनसुकै बेला आगो दन्कन सक्ने चेतावनी दिनुभयो।
8: समस्या सरकार वा प्रतिपक्षमा लिमिटेड छैन, अहिले समस्या घर घरमा छ, परिवार परिवारमा छ, समाजमा यति ठूलो अविश्वास, एकअर्काप्रति घृणा छ, निषेध छ, कुनै पनि बेलामा आगो बोल्न सक्छ। यो सरकारले गर्ने काम वा प्रतिपक्षले गर्ने यो दैनन्दिन कामसँग लिमिटेड छैन, त्योभन्दा धेरै व्यापक छ। त्यो जिम्मेवारी कसले निर्वाह गर्नुपर्छ? कांग्रेसले गर्नुपर्छ।
6: कंग्रेस सभापति थापाले सरकार विरूद्ध कड़ा अभिव्यक्ति दिएपछि प्रधानमन्त्री शाहले आज पनि कंग्रेस लक्षित अर्को स्टाटस लेखेर प्रतिवाद गर्नुभएको छ। कंग्रेसले 2015 सालको संसदीय निर्वाचनको घोषणा पत्रमा भूमिहीन किसानलाई जग्गा उपलब्ध वितरण गर्ने लेखे पनि अहिलेसम्म वितरण हुन नसकेको, बरू आफ्नो सरकारले यो काम शुरू गरेको भन्दै टिप्पणी गर्नुभएको हो। देशमा व्यवस्था फेरियो, पञ्चायत आयो, सुधारिएको पञ्चायत आयो, बहुदल आयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो, विभिन्न समयमा बहुमतका सरकार बने, द्वितीय सरकार बने, मिलीजुली सरकार बने, तर 7 दशक अघि राजनैतिक घोषणामा लेखिएको सुकुम्बासीको समस्या आज पनि समाधान छैन। उहाँले भन्नुभएको छ, वर्तमान सरकार बने यता 5,737 परिवारलाई लाल पूर्जा वितरण गरियो, सुकुम्बासी समस्या समाधान गरी सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने गरी काम समेत भइरहेको छ। प्रधानमन्त्री शाहले फेसबुकमा लेख्नु भएको छ, तर फेसबुकमा लेख्नुभएका प्रधानमन्त्री शाहलाई आज दिउँसो सिंहदरबारमा भेट्नुभएका कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पहिले भोटेकोसी विपद प्रभावितलाई राहत दिन सुझाएको बताउनु भएको छ।
9: हाम्रो कानूनले पनि के भन्छ भन्दाखेरि बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नका लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्यारोहरू राखेको छ। 12 वर्षसम्म त्यसलाई त्यो एउटा समयावधि होला। अब यसको आफ्नै संवेदनशीलता छ, तर सँगसँगै पनि विशेष गरी त्यो भोटेकोसी त्यही रसुवा भोटेकोसीको चाहिँ जुन बाढीको छ त्यही अवस्थालाई विशिष्ट रूपमा हेरिकन त्यो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ।
3: भोटेकोसी विपदलाई संयुक्त राष्ट्रसंघको महासभामा प्रमुखताका साथ उठाएको सरकारले आजदेखि बेपत्ताको खोज तथा उद्धार कार्य भने स्थगित गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले उद्धार चरण अन्त्य गरी पुननिर्माणलाई गति दिने निर्णय गरेको हो। बरू बैठकले सम्बन्धित निकायहरूलाई तत्काल पुननिर्माण र पुनर्स्थापनामा जुट्न निर्देशन दिएको छ। यसका लागि सरकारले विभिन्न मन्त्रालय र निकायबाट प्राप्त 504 योजना कार्यान्वयन गर्न 5,59,17,00,00,000 रूपियाँ बजेट अर्थ मन्त्रालय समक्ष सिफारिश गरेको छ। परिषदले बाढ़ी पहिरोका मृतकहरूप्रति श्रद्धांजलि व्यक्त गर्दै खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र स्वयंसेवकलाई धन्यवाद ज्ञापन गरेको छ। बैठकको अध्यक्षता गर्नुभएका प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र स्थानीय सरकारको आपसी समन्वयमा भइरहेको र अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि त्यसरी नै अघि बढ़ाइने बताउनु भएको थियो।
6: नेपाल परिवेशमा पूर्व प्रधानमन्त्री झलनाथ खनालद्वारा समाजवादी जागरण अभियान घोषणा लगायतका थप समाचार बाँकी छन् सुन्दै गर्नुहोला।
10: गुणस्तरीय प्लम्बिङको प्रबन्धन मार्बल
11: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाट ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
12: सुरक्षा घरको साथ जीवन

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियानको घोषणा गर्नुभएको छ। गत शनिबार खनालकै नेतृत्वमा भएको भेलाले यो अभियान शुरू गर्ने निर्णय गरेको थियो। सो निर्णय आज मात्र सार्वजनिक गरिएको हो। थाहा संसार नेटवर्कसँग कुरा गर्दै उहाँले कम्युनिष्ट आन्दोलनलाई वैचारिक रूपमा पुनर्गठन गर्ने अभियान सञ्चालन गरिएको बताउनुभयो।
5: पहिलो कुरा चाहिँ मैले यो नेकपामा जो रहेको छु त्यो पार्टीमा रहेर नै हामीले यो समाजवादी जागरण अभियान शुरू गरेको हो। म अब नेकपामा रहिसकेपछि त्यसबाट अहिले अलग हुन्छ भन्ने कुनै मलाई मेरो मैले त्यो सोचेको पनि छैन। तर अब अहिलेको कम्युनिस्ट आन्दोलन चाहिँ एउटा गम्भीर दक्षिणपन्थी भासतिर भासिएको छ। यो भासबाट ननिकालिकन यो कम्युनिस्टले समाजवादी क्रान्तिर रूपान्तरणको दिशा लिएर अगाडि बढ्न गाह्रो हुन्छ। त्यसो हुनाले अहिले सबैभित्रका आम कार्यकर्ताहरू समाजवादको बाटोमा हिँड्न चाहन्छन्। यो दक्षिणपन्थी भड्काउबाट मुक्त क्रान्तिकारी वैचारिक क्रान्तिकारी दिशा लिन चाहन्छन् र वैज्ञानिक समाजवाद अर्थात् नेपाली विशेषताको समाजवादको लक्ष्य लिएर अगाडि बढ्न चाहन्छन्। त्यो चाहनालाई गोलबन्द गर्नको निम्ति हामीले यो समाजवादी जागरण अभियान सञ्चालन गरेको हो। त्यसो गर्दै अगाडि बढेर सिङ्गो कम्युनिस्ट आन्दोलनलाई नै एकीकरण विभाजित नेकपालाई एकीकृत गर्ने मेरो चाहिँ अथवा हाम्रो उद्देश्य थियो।
4: नेपाली कम्युनिष्ट पार्टी नेकपामा विचारको बहस नभएको र कुनै जिम्मेवारी नपाएका कारण आफूले यो अभियान शुरू गरेको उहाँको भनाई थियो। 76 वर्षीय खनालले ठूला पार्टीका नेताले नेतृत्व नछाडेकाले नेतृत्व हस्तान्तरणका लागि आफूले पहल गर्न अभियान थालेको बताउनु भएको छ। यो अभियानमा प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियार र नेकपाबाट कार्यवाहीमा परेका नेता हरिबोल गजुरेल लगायत सामेल छन्। खनालले अभियान शुरू गरेपछि यस बारेमा छलफल गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी शुक्रबार पार्टीको बैठक बोलाउनु भएको छ।
3: खनालसँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्यूज प्लसमा सुन्न सक्नुहुनेछ। दाङ र चितवनमा भएका सवारी दुर्घटनामा 3 जनाको मृत्यु भएको छ। दाङको देउखुरीमा आज प्राण बस र अटो रिक्सा आपसमा ठोकिएर भएको दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। लमई नगरपालिका 3 मजगाउँ चोकमा लु PR/02/001-1571 नम्बरको अटो रिक्सा र विपरीत दिशाबाट गइरहेको बस आपसमा जुधेका थिए। दुर्घटनामा परि प्युठानको सरुमारानी गाउँपालिका 5 हारी खालकी 45 वर्षीय नमसरी बराल र 2 महिनाकै शिशु जेनिसा सोमयी मगरको मृत्यु भएको। दुर्घटनामा परि 3 जना घाइते भएका छन्। घाइते हुनेहरूमा अटो चालक जित बहादुर पल्ली मगर, संगीता सोमयी मगर र 9 बहिनी नगर गाउँपालिका 8 का 28 वर्षीय गोपाल अधिकारी रहेका छन्। घाइतेहरू सबैको लमय अस्पतालमा उपचार भइरहेको छ।
4: यस्तै चितवनमा ट्रेक्टर र बोलेरो जीप ठोक्किँदा 1 महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोलेरोमा सवार कालिका नगरपालिका 3 की 35 वर्षीय लक्ष्मी परियार रहेकी छन्। प्रहरीका अनुसार दुर्घटनामा बोलेरो चालक सहित 10 यात्रु घाइते भएका छन्। घाइते सबैको अवस्था मध्यम रहेको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। आज दिउँसो NA-6T-6444 नम्बरको ट्रेक्टर र बागमती प्रदेश 3/01/024/34 नम्बरको बोलेरो गाड़ी एक आपसमा ठोकिएका थिए।
3: दशैं तिहार लक्षित सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले भने सरकारवालाहरूको बैठक बोलाएको छ। विभागको मेन भवन स्थित सभाहलमा भोलि बिहान 11 बजे बस्ने बैठकमा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, यातायात व्यवसायी, राष्ट्रिय महासंघ, मजदूर संगठन र बस पार्कका व्यवस्थापकहरूलाई बोलाइएको छ। यसपालि दशैं अवधि शनिबार 10 लाख भन्दा बढ़ी यात्रुले काठमाडौँ उपत्यका छोड्ने अनुमान छ। केही कम्पनीले अनलाइन टिकट बुकिङ शुरू गरे पनि सर्वसाधारणमा अझै अन्योल कायम छ। विभागले चाडपर्वमा आउने यात्रुको चाप, काठमाडौँ भित्र नै वा बाहिरिने रूटको सहजता र सुरक्षा व्यवस्थाबारे छलफल गरेर अग्रिम बुकिङको मिति घोषणा गर्ने तयारी गरेको छ।
4: सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दा फिर्ता लिने प्रक्रियालाई अघि बढ़ाउँदै दोषी र निर्दोष छुट्याउने कदम चालेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले पूर्व न्यायाधीश बाबुराम रेग्मी नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन आवश्यक कार्यवाहीका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार आन्दोलनका क्रममा दर्ता भएका कुन कुन मुद्दा फिर्ता गर्न सकिन्छ र कुन सकिँदैन भन्नेबारे विस्तृत अध्ययन गरी समितिले यो प्रतिवेदन तयार पारेको हो। समितिको प्रतिवेदन अनुसार देशका 33 वटा जिल्लामा 1887 जनामाथि 445 वटा फौजदारी मुद्दा दर्ता भएका छन्। तीमध्ये कतिपय अभियुक्त हालसम्म फरार छन् भने केही पूर्वपक्षका लागि थुनामा र केही धरौटी वा तारेकमा छुटेका छन्। सुरक्षाकर्मीमाथि सांघातिक हमला गर्ने, प्रहरी चौकीमा आक्रमण गर्ने र हतियार लुटपाटमा संलग्न हुनेहरूका मुद्दा कुनै पनि हालतमा फिर्ता नलिन समितिले सख्त निर्देशन दिएको छ।
3: सर्वोच्च अदालतले दुर्गा परसाई विरूद्ध प्रहरीले चलाएको अनुसन्धान र म्याथप सम्बन्धी सकल फाइल पेश गर्न आदेश दिएको छ। न्यायाधीश नकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आज प्रहरीको साइबर ब्यूरोलाई महानाधिवक्ताको कार्यालय मार्फत उक्त सकल कागजात पेश गर्नु भनेको हो। विद्युतीय कारोबार अन्तर्गतको कसुरमा पक्राउ परेका उनलाई गैर कानूनी थुनामा राखिएको भन्दै श्रीमती उमा परसाईले सर्वोच्चमा बन्दी प्रत्यक्षकरणको रिट दायर गर्नुभएको थियो। सो रिटमाथि सुनवाई गर्दै सर्वोच्चले भोलिका लागि पेशी तोकेर अनुसन्धान र जिल्ला अदालतबाट भएको म्याथपको सकल फाइल झिकाएर झिकाउन आदेश दिएको हो।
4: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले मलेसिया रोजगारीमा निश्चित संस्थालाई मात्र समेटिरहेका अधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गरेको छ। काठमाडौँमा आज पत्रकार सम्मेलन गरी संघले मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम अन्तर्गत नेपालका 25 वटा संस्थालाई मुख्य र 250 वटा संस्थालाई सहायक संस्थाका रूपमा सूचीकृत गरिएको प्रति गम्भीर आपत्ति जनाएको हो। सूचीकरणको छनौट मापदण्ड र पारदर्शितामाथि प्रश्न उठाउँदै वैदेशिक रोजगार विभागले समेत ती संस्थाहरूसँग स्पष्टीकरण सोधिसकेको छ। संघका अध्यक्ष टिकबहादुर खत्रीले निश्चित व्यवसायलाई मात्र रोजगारीको अवसर दिएर एकाधिकार सञ्चालन गर्न नपाइने बताउनुभयो।
3: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले औद्योगिक क्षेत्रका लागि अड्किएका जग्गाको विषय 14 दिनभित्र टुङ्गो लगाउन सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति रबर अन्सारीले सिमराको आर्थिक क्षेत्र सेच र मोरङ औद्योगिक करिडोरमा रहेको जग्गा तत्काल उपलब्ध गराउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यान आकर्षण गराउनुभयो। सिमरा सेचमा करिब 400 बिघा जग्गा खाली रहेको र सजीकरण भएमा 2-3 वर्षभित्रै उद्योग स्थापना भए रोजगारी सिर्जना हुने उहाँको भनाइ छ। यस्तै समितिले भन्सारमा रहेका बिग्रिएका स्क्यानर मेसिन पनि तत्काल मरमत गरी संचालनमा ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा भन्सार नाकामा हुने अनियमितता नियन्त्रण र कवाडी करको पुनरावलोकनका लागि विषयमा समेत सरकारवाला निकायसँग छलफल भएको छ।
4: इटाभट्टामा काम गर्न भारतबाट ल्याइएका कामदारलाई ठेकेदारले नै अल्पत्र पारेर भागेपछि रौतहट प्रहरीले 42 जना भारतीय नागरिकको उद्धार गरेको छ। रौतहटको गुजरा नगरपालिका 5 लक्ष्मीपुर स्थित मदिना इटाभट्टामा अल्पत्र परेका 12 पुरूष, 11 महिला र 19 बालबालिका सहित 42 जनालाई प्रहरीले उद्धार गरी आज भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाएको हो। उत्तर प्रदेशबाट आगामी असारसम्मका लागि काम गर्न आएका ती कामदारलाई ठेकेदार मोहम्मद नासिरले अलपत्र पारेका हुन्। इटाभट्टा संचालक मोहम्मद मुजामिलका अनुसार राशन खर्चका लागि भन्दै भारतीय ठेकेदार नासिरले 4 दिन अघि 6 लाख रूपियाँ भारतीय रूपियाँ लिएर फरार भएका थिए। प्रहरी नायब उपरीक्षक वसन्त गौतमले कामदार अल्पत्र पारेर भाग्ने भारतीय ठेकेदारको खोजी भइरहेको जानकारी दिनुभयो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: को एकमात्र डीटीएस सेवा जिसको
1: देशो खुशी को कनेक्शन
2: यो हो हाँ संचार नेटवर्क रत्नपाल सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ
4: अब बाँकी समाचार सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज दाहाललाई निलम्बन गरेको छ सशस्त्र प्रहरी बलबाट कार्यवाहीका लागि सिफारिश प्राप्त भएपछि आजको मन्त्रालयको निर्णय अनुसार दाहाललाई निलम्बन गरी जाँचबुझ अघि बढ़ाइएको हो गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार उहाँमाथि पद अनुसारको आचरण पालना नगरेको र संवेदनशील सूचना चुहावट गरेको अभियोग लागेको छ सो अभियोगबारे तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको छ मन्त्रालयले पदीय आचरण विपरीतका कार्य सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको जनाएको छ कानून विपरीतका गतिविधिमा संलग्न जो कोहीलाई कड़ा कार्यवाही गरिने र मन्त्रालय विधिको शासनप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ
3: प्रधान सेनापति अशोक राज सिग्देल भने औपचारिक भ्रमणका लागि बेलायत प्रस्थान गर्नुभएको छ बेलायती सेनाका चीफ अफ द जनरल स्टाफ सर ओली वाकरको निमन्त्रणामा उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले विदाई गर्नुभयो
4: वीरगंज स्थित सिरसिया सुक्खा बन्दरगाह ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको मुआवजा पाउनुपर्ने माग गर्दै स्थानीयवासीले अनिश्चितकालीन धरना शुरू गरेका छन् सरकारका सम्बन्धित निकायहरूसँग पटक पटक छलफल वार्ता र सम्झौता भए पनि लागू नभएको भन्दै आक्रोशित स्थानीयवासीले आजदेखि ड्राइपोर्टको मुख्य ढोकामै धरना शुरू गरेका हुन्
3: एमबीबीएस इन्टर्न चिकित्सकको पारिश्रमिक र श्रमिकको श्रमको उचित मूल्यांकन सम्बन्धी सहमति दुई महिना बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै डाक्टर डिल्ली हरिजनले भने पुनः आमरण अनशन शुरू गर्नुभएको छ उहाँले पटक पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले पालना नगरेको भन्दै आजदेखि अनशन शुरू गरेको बताउनुभयो
4: नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका इन्जिनियर कृष्ण नारायण यादव विरूद्ध 50,000 रूपियाँ घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज इन्जिनियर यादव विरूद्ध 50,000 रूपियाँ बिगो कायम गरी कैद र जरिवानाको माग दावी सहित आरोप पत्र दायर गरेको हो
3: नेपाल स्टक एक्सचेन्ज निफ्टी परिसूचकमा आज दोहोरो अंकको गिरावट देखिएको छ परिसूचक आज 20.48 अंकले घटेर 2566 को बिन्दुमा कायम भएको छ आज 3,27,00,000,000 शेयर किनबेच भएको छ कारोबारमा आएका मध्ये 242 कम्पनीको शेयर मूल्य घट्दा 32 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 4 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा बढ़दो आवास संकट विरूद्ध भइरहेको ठूलो जनप्रदर्शनको दबावका बीच आकस्मिक निर्वाचन घोषणा गर्नुभएको छ सान्चेजले आफ्नो आधिकारिक निवास म्याड्रिड स्थित मोनक्लोवा दरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै संसद विघटन गरी आगामी नोभेम्बर 29 लागि आकस्मिक निर्वाचन घोषणा गर्नुभएको हो अब स्पेनी जनताले आफू र आफ्नो देशका लागि कस्तो भविष्य चाहन्छन् भन्ने निर्णय गर्ने समय आएको उहाँको भनाइ छ स्पेनको आवास संकटलाई लिएर बढ़िरहेको जनदबाव कम गर्ने उद्देश्यले सरकारले

0: फुटबलर्स मिशन टुगेदरको आयोजनामा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता कार्तिक 10 देखि 19 गतेसम्म हुने भएको छ। आयोजकका अनुसार प्रतियोगिताका खेलहरू मध्यपुर थिमी स्थित मध्यपुर युथ एसोसिएशनको खेल मैदानमा सञ्चालन गरिनेछ। 40 वर्षमाथिका खेलाड़ी सहभागी हुने प्रतियोगितामा देशका विभिन्न स्थानका 25 भन्दा बढ़ी टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले 8 लाख र उपविजेताले 5 लाख रूपियाँ प्राप्त गर्नेछ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कंग्रेस महाधिवेशनको बन्द सत्रबाट नयाँ विधान पारित। वरिष्ठ उपसभापति पद थपियो। महामन्त्री 3 र सहमहामन्त्रीको संख्या 15 पुर्याइयो।
1: भोटेकोशी विपदमा बेपत्ता भएकालाई अब नखोजिने। कानून संशोधन गरेर राहत दिन विपक्षीको आग्रह।
0: दशैंको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गर्न भोलि बैठक बस्ने। टाङ र चितवनमा आज भएका सवारी दुर्घटनामा 3 जनाको मृत्यु।
1: आन्दोलन बीच स्पेनमा संसद विघटन। अर्ली इलेक्शनमा जाने प्रधानमन्त्रीको घोषणा।
0: र सरकारले देशभर 27 वटा रंगशाला र कवड हल बनाउने। भेट्रान्स फुटबल प्रतियोगिताको विजेता टोलीले 8 लाख पुरस्कार पाउने।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ
2: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ
1: औ लु समस्याको समाधान भनेकै म हो
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाइको छ भन्थ्यो झुसेले
2: जुगोफले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
3: लु अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएर के पाक्क बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त 1920 किनेर ल्याएको रेडियो छ लु सुनौ त
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 9852154994 9812376742 र व्हाट्सएप नम्बर 9704558302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
5: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है
6: त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्
7: के को खास खास विशेष चल्दैछ यता हामीले सुन्न मिल्दैन कि कसो
6: ए बेहुलीले लगाएको गरगहनाको बारे

0: रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
1: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
2: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
3: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
2: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवा सभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।
4: लै लै माया लै काटीमा खुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
5: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: कांग्रेस महाधिवेशनमा अघि बढ़्यो नेतृत्व चयन प्रक्रिया। पछिल्लो विभाग
1: यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार नोभेम्बर 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पीपुल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामु अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सान्चेजको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेज र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्यूरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोड़िएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरत, पीटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कांग्रेस जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10 लाख मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रूससँग उनकै शब्दमा हिंसात्मक द्वन्दको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरूद्ध रूसले थालेको अघोषित र छद्म लड़ाई नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ र इजरायलका सरकारी संचार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाई दुबईका पाइलटले सो विमानलाई तेल अबीब स्थित बेन गुरियन विमानस्थल या शहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपूछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउवा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। कांग्रेसको यो महाधिवेशन शुरू भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति तरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरू घिमिरेले बताए। देउवा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
2: जसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौं र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो, अब नयाँ कार्य समिति आएपछि हामी अध्यावधिक गर्छौ। त्यसपछि नेपाली कंग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
0: देउवा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउवा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
3: एकसाथ भनेको कि आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानूनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक होइन भने चाहिँ टुङ्गो लाउने हो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
0: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
4: पहिलोचोटि फुटे होइन नि त नेपाली कंग्रेस, मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक काङ्ग्रेस
0: भनेको तपाईँ अहिले समानान्तर गतिविधि भएको बेला पनि दुईटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो।
4: जानुपर्छ, अहिले पनि म गरिरहेको छु, भेटिरहेको छु।
0: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त?
4: मलाई छैन, होइन, तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले त शुरूआत गर्नु पर्यो। दुईटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौ भने डेमोक्रेसी खतरामा पर्छ।
0: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढ़ाएको पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। कांग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा नेपाली कांग्रेसको जारी पन्ध्रौं महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढ़ी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौं।
5: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि। सबभन्दा ठूलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कंग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यस बीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ संस्थागत हुने प्रोसेस छ, विधानले व्यवस्था गरेको कुराहरूबाट आउने, त्यो नै महत्वपूर्ण छ जस्तो लाग्छ मलाई।
0: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन्, जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय, अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ?
5: होइन, अब यस्तो छ, विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौं। संसारभरि नै पुरानो विचारहरू भत्किने, नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकांक्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको संघर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यंग मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
0: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो, यसले चाहिँ काँग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ लाग्छ?
5: छुटेको जस्तो लाग्यो होला कतिपयलाई। मैले त्यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने सुरक्षित संस्थाको भातृ संगठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन, तर अहिले विधान त यति प्रतिशत महिलाको लागि यति प्रतिशत विभिन्न जात जाति भाषा भाषीको निम्ति यति प्रतिशत उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नुभयो अथवा प्रौढ वर्गलाई अप्ठ्यारो लाग्नु त स्वाभाविकै हो जस्तो लाग्छ होइन।
0: त्यसो भए यसलाई चाहिँ यो एउटा पुस्तान्तरणको कुरा मात्रै होइन, समग्रमा राजनीतिक पुनर्संरचनाको कुरा हो,
5: त्यसरी हेर्नु पर्यो। किनभने यसले अहिले जसरी चाहिँ तपाईँको यो संविधानले जुन किसिमको राजनीतिक ढाँचाको कल्पना गर्छ तदनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।
0: हो, यो बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा काँग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ त?
5: त्यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै यति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौं भन्ने भाव लिएर आउँछन् कि आउँछन् त्यो त हेर्न बाँकी छ।
0: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ काँग्रेसको सामुन्ने तत्काल अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना
5: भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रङ्गिएको छ यो पद त्यो पद भनेर केले हामीलाई एक सूत्रमा लिएर आउँछ। हाम्रो व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौं, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढी पहिरोदेखि
0: अझ यसलाई फेरि भनिदिनुहोस्, यो बदलिँदो राजनीतिक पृष्ठभूमिमा कांग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
5: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्मेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो। नेपाली कंग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यो भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कंग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न। अब यो संस्थागत रूपमा चर्चा हुनुबाहेक यसको रूप आए छैन। यसको अर्थ के हो भने नेपाली कंग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु। त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेच्छुकहरूको इच्छा हो।
0: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसंग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

0: अहिले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सह पाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
1: ती सहचालक हमाम अल हमामीमाथि यूएईमा सोधपूछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली संचार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धृत गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। यूएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 PM
3: अहिले रातको 9 बजे हो।
4: हेलो
5: हेलो
4: भन्नु
5: खेल्दै हो र
4: बच्चासँग खेल्दै हो
5: एउटा नम्बर के पत्र
4: के नम्बर हो र
5: अलिकति पैसा पठाइदिएको त्यसकै नम्बर हो
4: किन दसैँमा घर आउने होइन र
5: छुट्टी नै पाएन त्यही भएर अलिकति पैसा पठाइदिएको दसैँ खर्च
4: पैसाले मात्रै हुन्छ र
6: अनि छुट्टी पाउनु परेन
4: चाहिँदैन पैसा चाहिन्छ
6: भने जस्तो हुन्छ र विदेशमा हेलो हेलो

0: हेलो
1: भाइ, छोकरी
0: चिरञ्जीवी भाइ सुन्नु भाइ
1: घरमा आउनुभयो?
0: म आइपुगेँ। अनि खै त सुन्नु आउनु
1: भाइ, मलाई त छुट्टी नै मिलेन। बाबा आमा बहिनी अनि सरलाई राम्रोसँग बसेर बनाउन भन्नु चाहिँ धेरै सम्झेको छु।
0: ए हस् हस्, आफ्नो राम्रो

0: यो खबर छ।
1: तीमध्ये केही प्रतिवादी फरार छन् भने केही थुनामा छन्, केही धरौटी तथा तारिकमा छुटेका छन्। राजनीतिक विरोधमा सहभागी भएकै कारण फौजदारी अभियोजन नगरिने भन्ने जेएनजीसँगको सम्झौतामा टेकेर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको हो। पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले ती मुद्दाको प्रकृति अध्ययन गरी फिर्ता गर्न मिल्ने र नमिल्ने मुद्दा छुट्याएर सरकारलाई प्रतिवेदन बुझाएको छ। अघि बढ़ियो
0: सरकारी निर्णय पीड़ादायी भनेको छ। हजारौं नागरिक अझै सम्पर्क विहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेक खोज तथा उद्धार कार्य हाललाई स्थगन गरेपछि आफन्तहरू पीड़ामा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अब पुननिर्माण र पुनर्स्थापनामा केन्द्रित हुने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति र प्राधिकरणको कार्यकारी समितिको सिफारिश तथा स्थलगत अवलोकनका आधारमा यस्तो निर्णय गरिएको बैठकले जनाएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले हजारौं घर मानिस र अरबौंको भौतिक संरचना बगाएको छ। शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार बाढ़ीका कारण 5 जिल्लाका 7,570 निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भए। 8,317 घर परिवारका करिब 33,000 नागरिक विस्थापित भएका छन्। सबैभन्दा बढ़ी क्षति रसुवामा भएको छ, जहाँ 1500 घर र नुवाकोटमा 1472 घरमा क्षति भएको छ। धादिङ लगायत तटीय क्षेत्र पनि प्रभावित भएका छन्। प्राधिकरणको पछिल्लो विवरण अनुसार 1,456 जनाको शव फेला परेको छ भने 5,500 भन्दा बढ़ी मानिस अझै बेपत्ता छन्। 13,000 भन्दा बढ़ी नागरिकको जीवितै उद्धार गरिएको छ। यसअघि असोज 14 गते गृहमन्त्री सुदन गुरूङको अध्यक्षतामा बसेको कार्यकारी समितिको 37 बैठकले अत्यावश्यक स्थानमा खोजी जारी राख्दै पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय गरेको थियो। सुरक्षा निकायले प्रभावित क्षेत्रबाट अब कसैलाई जीवित उद्धार गर्ने सम्भावना 99.99% नरहेको समेत जानकारी दिएका थिए। भदौ 10 गतेदेखि परिचालित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोलीको प्रयासको समीक्षा समेत गरिएको थियो। निर्णय अनुसार अति संवेदनशील र अत्यावश्यक स्थान बाहेक अन्य क्षेत्रमा नियमित उद्धारको सट्टा शव तथा संरचनाको पुनर्प्राप्ति कार्य समेत अघि बढ़ाइनेछ। 5,500 बेपत्ता रहेकै बेला सरकारले खोज तथा उद्धार स्थगन गरेपछि परिवारजनमा अन्योल बढ़ेको छ। यसले सरकारप्रति पनि जवाफदेताको प्रश्न उठाएको छ। भोटेकोशी बाढ़ी खोज तथा उद्धार स्थगन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नदी किनारबाट कम्तीमा 100 मिटरको दूरी कायम गरेर मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालका सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हाले